के था पवन चाहिँ प्रभुलाई त्यो नन्द बाबाको घरको भतुवा हो त्यो त्यसले दही चोर्न जाने छ दुध चोर्न जाने छ घिउको भाँडो फुटाउन जाने छ दहीको भाँडो ठेको फुटाएर दही चोर्न जाने छ त्यसले अरू के जाने छ त्यसले त्यसले राजनीति कुरा के थाहा त्यसलाई गोठालालाई गाईको धन्दा गर्दैमा उत्तिकै छ त्यसलाई के थाहा त्यसलाई अति ठूलो धेरै जब जब थाहा भएदेखि त्यसले नाच्न र गाउन जाने छ नौमाली गर्यो भगवानलाई अनि त्यहाँबाट फरक फर्केर दुर्योधन महाराजका दरबारबाट अक्रूर जानुभयो र भगवान कृष्ण धृतराष्ट्र राजाले म केही जान्दिन भन्नुभयो कुन्ती रानी ज्यादै गुनासो गर्नुभयो यता भगवान कृष्णको दरबारमा माने दुर्योधनको दरबारमा अति ठूलो संयुक्ति हजुरको विरोध भयो हुकुम भयो महाराज दुर्योधनको हुकुम भयो महाराज।

0: अहिले बेजित गर्छ भगवान, अब कसो गर्ने भनिकन सारी समस्या पर्यो। त्यो समस्याको समाधान कृष्ण भगवानबाट गराउनको लागि ठिक छ, अब त्यसको कुलसंहार नगरी छोड्ने छैन, अब त्यसलाई नमारी छोड्ने छैन, र अकण्टक राज्यको स्थापना जब युधिष्ठिरलाई को नेतृत्वमा नगराई छोड्ने छैन भन्ने प्रतिज्ञा गरेर भगवान विदा हुनुभयो। अहिले अकुरुको दरबारबाट परमात्मा कृष्ण आफ्नो दरबारपट्टि प्रस्थान गरिसकिबक्स्यो। अब जब पूर्वार्ध कथा सम्पन्न भएको छ, उत्तरार्ध कथा, अब भगवान कृष्णको विवाह हुने बेला भएको थियो, जन्त जानेर रत्ती लेखाने बेला भएको थियो, किन गएका हेर अवागीलाई यस्तो पो हुँदो रहेछ। अब केवल जब आधा घण्टा पछाडि त मिलिहाल्थ्यो खाना, भन्न वस्तको भोज पाकेको छ यहाँ, एक महिना गाईको दुधको तीन पाथी पानी। अब कृष्ण भगवानको विवाह हुने बेला भएको छ। हस्त महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामी बड़ा प्रेमका साथमा यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
0: सुन्नुभयो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराण अन्तर्गत दशम स्कन्दको अहिले उत्तरार्ध कथाको कति कथाको वर्णन गरिन्छ भने उत्तरार्ध कथाको पचासौं अध्यायको बीचमा राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। ओम नमो भगवते वासुदेवाय श्री शुक उवाच म अस्ति प्राप्तिश्च कंसस्य महिषो भरतुर शव मृति प्रतारी दुःखार्थे हेतुस्म पितृगृहान्म। यही कारणबाट राजा परीक्षितलाई सुखदेव स्वामीले श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णनमा प्रस्तुत गर्नुभएको छ। यस प्रभावबाट अब बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ महाराज भनेर सोद्धाखेरिमा हस्त मेरो प्रभु हजुरका मुखारविन्दबाट मैले महत्वपूर्ण विषयका वर्णनहरू सुन्दै सुन्दै सुन्दै आए, यहाँले मलाई बताउँदै आउनुभयो। अब यहाँ देख्नु उपरान्त यो दशम स्कन्दको उत्तरार्ध कथामा अब के सुन्ने इच्छा छ भन्दा अस्ति र प्राप्ति भन्ने दुईटा रानी राजा कंसका, ती दुईटा रानीहरू अब दुःख पाइसकेपछि कहाँ जाने भन्दाखेरिमा दुःख पाएपछि छोरी मान्छे जाने ठाउँ त माइतै हो, जानुपर्ने पनि त्यही हो, किनभने कि जन्मघर कि कर्मघर भन्ने चलाउँछ। जन्मघर बिग्रिसकेपछि कर्मघर त जानै पर्छ, भने कर्मघर बिग्रिसकेपछि जन्मघरमा जानै पर्छ, अब कहाँ जाने, गएछन् जन्मिएको ठाउँमा, लौ बाबा भनेर विन्ती गरे। अनि यसदेखि पछाडिबाट सारा सम्पूर्णजनले विन्ती गरे, लौ त मेरो भगवान अब म कहाँ जाउँ कसो गरौं, बडा कष्ट भयो र त्यो समस्याको समाधानको लागि कहीँबाट उपाय हुन सकेन, कतैबाट समस्याको समाधान हुन सकेन, केही उपाय भएन र सरासर गएर जब माइतीमा गएर रुन लागे, माइतमा गएर रोएको बेलामा अब किन रोएका छोरीहरू भन्नु भने राजा जरासन्दले, अब यहाँ रुनु पर्ने कारण पर्यो नि बुबा, के कुरा, तपाईँका ज्वाइँ साहेबलाई त माऱ्यो नि कले भन्दाखेरिमा यो किसिमबाट माऱ्यो भनेर भन्न साथ कले कृष्णले, ओ कृष्ण भनेको त त्यो त्यो नन्द बाबाको घरको भतुवा भने अँ मारिहाल्यो मारिहाल्यो, भक्कु बिहेको बरु पहिल्यै खबर गर्न पर्दैन भन्छ त्यो बाबु चाहिँ, अब हिंसाका खबर गरेर भयो, अब अरू कुरा त केही हुँदैन मबाट, मेरो ज्वाइँलाई मार्ने कृष्ण र बलरामलाई मैले मारेर त्यसको शिर ल्याएर तिमीहरूको काखपल्टमा फालेर म बचाइदिन्छु, धन्दा नमान, त्यहीबाट आँसु पछाइदिन्छु, चिन्ता नमान, ल हुन्छ भनेर गए। गइसकेपछि सरासर गइसकेपछि अब कहाँ जाउँ कसो गरौं के गरौं, बडा कष्ट भयो, कहीँबाट उपाय हुन सकेन, बडा संकटको घड़ी प्राप्ति भयो महाराज, त्यो समस्याको समाधान कहीँबाट उपाय नभइसकेपछि चिन्ताले ग्रस्त यस किसिमबाट घरबाट निस्किएर गएको जरासन्दले 23 अक्षौणी सैनिकहरू गठन गर्यो। 23 अक्षौणी सैनिक सारा गठन गरिसकेपछि तिनै 23 अक्षौणी सैनिक सरासर जब लिएर 23 अक्षौणी सैनिकको गठबन्धन तयारी गरेर जोर जुलुमका साथमा लड़ाईको लागि तत्परता देखायो। अनि त्यसपछि भगवान कृष्णले आज मेरो जब दरबारमा अब यस्ता किसिमले आउँछन् रे यिनका शत्रुहरू सारा सम्पूर्ण भन्ने विचार गरेर साराले भन्न लागे, हरे जरासन्द राजाको सैनिक हरेर।

0: परीक्षित का हजुरमा सुखदेव स्वामीबाट आज्ञा भो लौत महाराज परीक्षित अब तपाई के सुन्न चाहिँ बक्सन छ भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीबाट श्रीमद भागवतको महत्वपूर्ण कथाको वर्णन प्रस्तुत गर्नुभएको छ। अब कृष्णपुरी मथुरामा अहिले झण्डा फरेर भइराखेको थियो। अहिले मगधदेश राजा जरासन्धको जसलाई भनिन्छ अहिलेको बिहार प्रान्त, त्यो बिहार प्रान्तबाट जरासन्धका सैनिकहरू गए। कृष्ण भगवानले दाजु बलरामलाई आज्ञा गरिभएको छ, अब के चाहिँ गर्दा हाम्रो हित होला, के चाहिँ गर्दा हाम्रो कल्याण होला भनिकन सोधिएका प्रश्नमा अब यस बारेमा सानो तिनो कुराबाट हामी अल्मलिन हुँदैन। अब भागे बढिया हुन्छ भन्दै हुनुहुन्थ्यो, भागेर के प्रयोजन छ र, यो भाग्नु हुँदैन। अनि त्यो भाग्नुको सट्टामा एउटा काम गरौं भनेर सारा सम्पूर्णले एउटा निश्चय गरे। कस्तो प्रकारको निश्चय गरे भनेदेखि अब योसँग जब घोर घम संग्रामको युद्धको प्रोग्रामको लागिमा डट्नै पर्छ भनेकन कृष्ण भगवान अहिले खड्दै हुनुहुन्छ भन्ने समनको कथा हे सद्यबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।
0: सुन्नुभयो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्धको पूर्वार्ध कथा उत्तरार्ध कथाको 51 अध्यायबाट महाराज परीक्षितलाई सुखदेवले सम्बोधन गरिरहनु भएको छ यसै अध्यायबाट। अनि जरासन्ध राजा भनेको कंसको ससुरा, आफ्नो छोरीहरू दुईटा विधवा भएपछि राजा जरासन्धले 23 अक्षौणी सैनिकको साथमा कृष्णको मथुरापुरीलाई कब्जा गर्नको लागि प्रस्थान गर्यो। अनि भगवान कृष्णले दाई बलरामलाई भन्नुभयो, दादाश्री अहिले हामीलाई शत्रुले चारैपट्टि बेरिएको समय छ, हामीसँग हात हतियार कोही केही छैन, हामीसँग फौज सैनिक कोही छैन, यो कष्टको समय हो, यस अवस्थामा के गर्दा बेस हुन्छ, दाईको हैसियतले मलाई उपदेश गर्नुहोस् भन्दा भागौं भने दाजुले त ल भागे बढिया हुन्छ भने। ओहो, यो त बेजिम्मेवारीको कुरा गर्नु हुँदैन। जिम्मेवारी लिएको व्यक्तिले बेजिम्मेवारी कुरा गर्यो भने त्यहाँभन्दा नैतिक हराम केही पनि हुँदैन, नरक भास त्यही हुन्छ। जिम्मेवारी लिने, जिम्मेवारी वहन गर्न नसक्ने, त्योभन्दा बेकुफ के हुन्छ। यसैले म तपाईँ हामी यो पृथ्वीको भार हर्नका लागि हामी जानुभएको, फेरि यो एउटा पाजी राजासँग भागेर हामी जाने लड्ने हो। संसारमा सबै कुरा जब खान मिल्छ पत्नी सम्मको व्यक्तिले, एउटा कुरा खानु हुँदैन, त्यो हरेस खानु हुँदैन। हरेस खाएपछि सकियो, संसारमा हरेस खाने काम नगर्नु, किनभनेदेखि हुँदै जाला, मर्नु नै परेछ भने पनि अब भोलि मरिणी मर्ने, पर्सि मरिणी मर्ने, अहिले 10-8 वर्ष पर बचिन्थ्यो होला, अगाडि मर्यो के त, के कुरा हो। यस मानेमा हरेस खानु हुँदैन, यसले गर्दाखेरि तपाईँको ठूलो गल्ती भयो दादा।
2: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 6 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: सङ्घको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच आज भेटवार्ता
3: संसदमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलको अडान प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समिति समाधान सहित गठन
2: मुगुमा सामुदायिक विद्यालय प्रतिको आकर्षण विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा भने प्राविधिक पढ़ाई बन्द हुने अवस्था प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु
3: इजरायलद्वारा दक्षिण लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी अफगानिस्तानमा 35,000 भन्दा बढ़ी नागरिकलाई जग्गा वितरण पश्चिमी सुडानमा अन्तर सामुदायिक हिंसा बढ़दै गएको संयुक्त राष्ट्र संघको भनाई
2: र एसियन खेलकुदमा नेपाली पुरूष टोलीको छनौट बागमती कप T20मा भक्तपुरसँग नुवाकोट 7 विकेटले पराजित
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: साझा खबरको सबैभन्दा शुरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतमा गरिरहेको उच्चस्तरीय भ्रमणको प्रसंग
3: भारतको 5 दिने औपचारिक भ्रमणमा रहनुभएका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको सभापति रवि लामिछानेलाई हिजो भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा भव्य स्वागत गरिएको छ नेपालका शीर्ष नेताहरूका रूपमा उच्च महत्व दिए अनुसार उहाँलाई नयाँ दिल्ली स्थित 6A पण्डित दीनदयाल उपाध्याय मार्ग स्थित भाजपा मुख्यालयमा पुष्पगुच्छ र रातो कार्पेटले स्वागत गरिएको थियो सभापति लामिछानेलाई भाजपा अध्यक्ष नीतिश नवीनले मुख्य प्रवेशद्वारमै स्वागत गर्नुभएको थियो लामिछाने नेतृत्वको राष्ट्रपा प्रतिनिधि मण्डलले हिजो नै भाजपा अध्यक्ष नीतिश नवीन भारतका गृहमन्त्री तथा भाजपा पूर्व अध्यक्ष अमित शाह र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट बघाट हुने कार्यक्रम तय भएको छ भाजपा शीर्ष नेतृत्वसँगको भेटवार्तामा सभापति लामिछानेसँगै राष्ट्रपाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी हुनुहुन्छ सभापति लामिछानेकी पत्नी निकिता पौडेल दिल्लीमा उपस्थित भए पनि औपचारिक भेटवार्तामा भने सहभागी हुनुभएन उक्त भेटवार्तामा भाजपाको तर्फबाट अध्यक्ष नीतिश नवीन महासचिव अरूण सिंह विदेश विभाग प्रमुख डाक्टर विजय चौथाईवाले बिहारका सांसद संजय जयसवाल तथा दिल्लीकी सांसद एवं स्वर्गीय नेत्री सुषमा स्वराजकी पुत्री बासुरी स्वराज सहभागी हुनुहुन्छ त्यस्तै हिजो महत्वपूर्ण राजनीतिक तथा कूटनीतिक भेटवार्ता सम्पन्न भएको सभापति लामिछानेले जानकारी दिनुभएको छ सभापति लामिछानेले भाजपाका समकक्षी नीतिशलाई एक्समा धन्यवाद समेत दिनुभएको छ
2: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा सन् 1816 सुगौली सन्धिको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै बेलायतले पनि चासो देखाउनुपर्ने बताएपछि नेपाल भारत सीमा विवादले नयाँ मोड़ दिएको छ प्रधानमन्त्री शाहले लिपु लेखका विषयमा चीन र इंग्ल्याण्ड अर्थात बेलायतसँग कूटनीतिक संवाद भइरहेको समेत बताउनु भएको थियो प्रतिनिधि सभामा आइतबार सांसदहरूको प्रश्नको जवाब दिँदै शाहले भन्नुभएको थियो हामीले भारत र चीनसँग मात्रै नभएर इंग्ल्याण्ड बेलायत सरकारसँग पनि कुरा गरेका छौं ब्रिटिश इण्डिया हुँदै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा इंग्ल्याण्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो यी सबै कुरा टेबल टक अर्थात डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु भारतले भने नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको संलग्नता सम्बन्धी विचारलाई दृढ़ताका साथ अस्वीकार गरेको छ उसले सुल्झाउन बाँकी रहेका विषय द्विपक्षीय संयन्त्र मार्फत नै अगाडि बढ़ाइने दोहोर्याएको छ नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले तेस्रो पक्षको भूमिका नकार्नु भएको हो प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभामा सीमा विवादबारे दिएको अभिव्यक्तिका विषयमा भारतीय पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा विवाद हल गर्ने प्रयास भइरहेको बताउनुभयो भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भारत नेपाल सीमाबारे प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्रालयको टिप्पणी हेरेको पनि बताउनुभयो नेपाल र भारत बीचको 98% सीमा निर्धारण भइसकेको दावी गर्दै उहाँले भन्नुभयो केही भागमा समस्या छ त्यसलाई हल गर्न बाँकी नै छ गण्डक नारायणी नदीको धार परिवर्तन भएकोले यो स्थिति उत्पन्न भएको उहाँले बताउनुभयो। यसका अतिरिक्त सीमाको निर्धारित हिस्सामा सीमा पार अतिक्रमण र नो म्यान्स ल्याण्ड अर्थात दश गजा क्षेत्रमा अतिक्रमणका विषय पनि रहेको पनि उहाँले उल्लेख गर्नुभयो। यसमा संयुक्त रूपमा नक्साङ्कनको काम भइरहेको पनि भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ।
3: सन् 2026 मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 मेको तुलनामा 19% बढ़ी रहेको हो। कोरोना महामारी अघि सन् 2019 मेको तुलनामा 31% बढ़ी थियो। बोर्डका अनुसार सन् 2025 मेमा 86,216, सन् 2024 मेमा 90,211 र सन् 2019 सोही अवधिमा 78,329 पर्यटकले नेपाल भ्रमण गरेका थिए। बोर्डका अध्यक्ष प्रबन्ध बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस वर्षको मेमा सन् 2025 भन्दा 19% र सन् 2019 सोही अवधिको तुलनामा 31% पर्यटक आगमनले बढ़ेको छ। त्यस्तै पछिल्लो समय डलरको मूल्य समेत बढ़दै गएको र डलरको दबावका कारण भारत सरकारले विदेश भ्रमण सम्बन्धी खर्चमा नियन्त्रण गर्ने कदम अप्नाएपछि भारतीय पर्यटकका लागि नेपाल सस्तो मुलुकमा पर्ने भएकाले पनि मेमा मात्रै झण्डै 40% भारतीय पर्यटक नेपाल आएको बताइएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहको सिमानाका सन्दर्भमा दिनुभएको अभिव्यक्तिपछि विपक्षीद्वारा विवादमा परिएको त्यसको प्रत्यक्ष असर संघीय संसदको काम कार्यवाहीमा पनि देखिएको छ। मंगलबार हिजोको प्रतिनिधि सभा बैठक विपक्षीको विरोधपछि एक साताका लागि स्थगित गरिएको छ। प्रतिनिधि सभामा जेठ 17 प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र संसदबाटै क्षमा याचना गर्नुपर्ने माग राखेर विपक्षी दलहरूले हिजो पनि अवरोध जारी राखे। जेठ 18 र 19 गतेको संघीय संसदका दुवै सदनको बैठक प्रतिपक्षको अवरोधले कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो। प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले विरोध गर्दै आएका छन्। प्रतिपक्षी दलले अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्रीलाई क्षमा याचनाका लागि रूलिङको माग गरेर हिजो पनि रोस्ट्रम घेराउ गरेका थिए। विपक्षी दलको निरन्तरको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गर्नुभयो। सभामुख अर्यालले जेठ 25 गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ। यसैबीच लगातार दुईवटा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएपछि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 राष्ट्रिय सभामा विधायन प्रक्रिया पूरा नगर्दै अगाडि बढ़ने जोखिम निम्तिएको छ। राष्ट्रिय सभाले यो विधेयक पारित गरी जेठ 22 भित्र प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्छ। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव नै प्रस्तुत हुन नसकेको र जेठ 22 भित्र पारित गरी पठाउनुपर्ने बाध्यता रहेकाले बैठक शुरू गर्ने वातावरण बनाउन सांसदहरूको ध्यान आकर्षण गराउनुभयो। तर बैठकमा अवरोधले निरन्तरता पाउँदा जेठ 20 का लागि निर्धारित बैठकमा समेत यो विधेयक प्रस्तुत हुने निश्चित छैन। राष्ट्रिय सभाका सचिव तुलबहादुर कण्डेलले 22 गतेभित्र पारित गरेर पठाउन नसके प्रतिनिधि सभाबाट आफ्नो हिसाबले अगाडि बढ़ने प्रस्ट्याउनुभयो। उहाँले विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि सुझावका लागि 24 घण्टापछि मात्रै यो विधेयक छलफलमा लगिने बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा पनि सांसदहरूले बैठक चल्न नदिएपछि यो विधेयक सिधै प्रतिनिधि सभामा जान सक्ने बारेमा पनि अधिकारीहरूले बताएका छन्।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा शिक्षक र विद्यालयको समन्वयमा शिक्षाको गुणस्तर उकास्न सम्भव।
1: पेसागत हिसाबले व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पर्थे, ओझेल पर्थे।
2: विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा भने प्राविधिक विषयको पढ़ाई बन्द हुने अवस्थामा प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु। पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
6: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
7: रामे दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छ यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
5: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ
8: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि
6: तपाईँ जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
8: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
6: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
4: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा बन्दी गृहभित्रै मृत्युको त्रासीपूर्ण तथ्याङ्क प्रत्येक वर्ष हिरासतमा चार र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु शीर्षकमा तेजराज थामीले खबर लेख्नु भएको छ प्रहरी हिरासतमा मृत्यु हुनुलाई कानूनी मानव अधिकार र नैतिक सबै रूपमा गम्भीर मानिन्छ नेपालको संविधान र विभिन्न कानून तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनले समेत हिरासतमा रहेका व्यक्तिको जीवन स्वास्थ्य र सम्मानको अधिकार ग्यारेन्टी गरेका छन् पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निजसँग निर्मम अमानवीय र अमानवजनक व्यवहार गरिने छैन भनेर नेपालको संविधानमा मौलिक हक अन्तर्गत राखिएको छ तर हिरासत र कारागारमा प्रत्येक वर्ष हुने मृत्युको त्रासीपूर्ण तथ्याङ्कले नेपालका बन्दी गृहको सुरक्षामाथि गम्भीर प्रश्न जन्माएको छ त्यस्तै सुनकोशी मरीन डाइभर्सन ठेक्का रद्दको सात महिना पटेल रमन जेवीले लगेको 1,20,00,000,000 पेस्की तानियो राज्यकोषमा शीर्षकमा खबर छ भने भित्र पृष्ठमा पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति शीर्षकमा अर्को खबर छ सरकारले सुकुम्बासी समस्या समाधान गर्न गठित भूमि समस्या समाधान समितिको पदाधिकारी नियुक्त गरेको छ हिजो बसेको मन्त्री परिषद बैठकले समितिको पदाधिकारी नियुक्त गरेको हो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार समितिको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरिएको छ बास्तोला उच्च अदालतका पूर्व न्यायाधीश हुनुहुन्छ त्यस्तै विगतमा सरकारले भूमि आयोग मार्फत जिल्ला जिल्लामा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँदै आएको थियो आयोगमा दलीय प्रतिनिधि रहने गर्थे भने आफ्ना दल निकट र भोट लिनेलाई मात्रै जग्गा उपलब्ध गराउने गरेको गुनासो आउने गरेको थियो तर यसपटक भने सरकारले सुकुम्बासीलाई जग्गा दिलाउ जिम्मा सरकारी कर्मचारी र पूर्व प्रशासकलाई दिएको छ त्यस्तै चिकित्सकको लाइसेन्स परीक्षा विदेश पढेर आएकाहरू कमजोर नेपालमै अध्ययन गरेकाको नतिजा सन्तोषजनक शीर्षकमा अर्को खबर छ भने कांग्रेसको क्रियाशील सदस्य बन्न 3 प्रतिबद्धता अनिवार्य शीर्षकमा खबर छ त्यस्तै 3 महिनापछि सार्वजनिक कार्यक्रममा देखिँदै ओली शीर्षकमा खबर प्रकाशित छ एमाले अध्यक्ष केपी शर्मा ओली करिब 3 महिनापछि पार्टी गतिविधिमा फर्किनु भएको छ 21 फागुनको निर्वाचनमा पार्टीले अकल्पनीय हार बेहोरेपछि ओझेलमा रहनुभएका ओली आज आयोजित पार्टीको एक महत्वपूर्ण सांगठनिक कार्यक्रममा सहभागी हुने नेताहरूले बताएका छन्।
2: आर्थिक कारोबार दैनिकमा इजरायल रोजगारी अनलाइन भाषा परीक्षा आवेदनमा शास्ति शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको छ, इजरायलले नेपालबाट माग गर्ने भनिएको 2300 नेपालीको अंग्रेजी भाषा परीक्षाको अनलाइन आवेदनमा समस्या आउँदा काठमाडौँ बाहिरका आवेदक अन्यलमा परेका छन्। यसअघि भाषा परीक्षाका लागि ब्रिटिश काउन्सिलबाट टेस्ट दिने व्यवस्थालाई परिवर्तन गरी इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनबाट क्याम्ब्रिज अफ स्किल इंग्लिश टेस्ट लिने क्रममा माग गरिने आवेदनमा समस्या देखिएको उल्लेख गरिएको छ। हिमालयन री सहित 5 कम्पनीबाट 4 अर्ब अपचलन शीर्षकमा अर्को खबर छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भूमिको समस्या जहाँको त्यही 36 वर्षमा 17 संरचना शीर्षकमा सुरेन्द्र काफ्लेले लेख्नु भएको छ, विगत 36 वर्षमा 16 भूमि सम्बन्धी आयोग राजनैतिक कार्यकर्ता भर्ती केन्द्र मात्र बनेर विघटन र खारेजीको चक्रमा फँसेपछि सरकारले पहिलो पटक पूर्व प्रशासक र विज्ञहरू मात्र रहेको भूमि समस्या समाधान समिति गठन गरेको हो। समितिलाई देशभर लाल पूर्जाको प्रतीक्षामा रहेका करिब 12 लाख घर परिवारलाई समस्या सुल्झाउने चुनौती पनि छ। एउटी सिजनमा लापराका 17 जनाले चढ़े सगरमाथा शीर्षकमा शिव उप्रेतीले गोरखाबाट लेख्नु भएको खबर छ। आरोहीको गाउँ भनेर चिनिने लापराका 17 जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यो सिजनमा मात्रै लापराकबाट धार्चे गाउँपालिका 4, लापराकका 13 जनाले सगरमाथाको सफल आरोहण गरेका कृतिमानी आरोही पूरब बहादुर गुरूङ युक्तले जानकारी दिनुभएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा बर्खा नजिकिँदै जोखिममा राजमार्ग शीर्षकमा अमर खटका र बसन्त ढुंगानाले लेख्नु भएको खबर छ। खोटाङको खोटेहाङ तिनकी मनिषा राई इतहरीको जनता बहुमुखी क्याम्पसमा बीए 3 वर्षमा पढ्नुहुन्छ। हिउँदका बेला थुप्रै पटक घर आउजाउ गरे पनि बर्खामा यात्रा गर्दा पहाड़ झरेको झलझली याद आउँछ उहाँलाई, यसकारण उहाँ बर्खामा खोटाङ आउजाउ कमै गर्नुहुन्छ। सड़क अवरूद्ध, यातायात असुरक्षित र असहज हुन सक्छ, सुरक्षामा चासो नदेखाइएको खबरमा उल्लेख छ भने पोखरा मोगलिन खण्ड विस्तारले यात्रा सहज भएको बारेमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेस विवाद मुख्यमन्त्री बदल्न हस्ताक्षर शीर्षकमा दिलबहादुर छन्त्यालले लेख्नु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई पदबाट हटाउन नेपाली कांग्रेस प्रदेशसभा सदस्यहरूले नै हस्ताक्षर गरेका छन्। शाह कांग्रेस संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री हुनुहुन्छ। संसदीय दलको नेताबाट हटाएपछि उहाँलाई मुख्यमन्त्रीबाट पनि मुक्त गर्न सकिने खेलसहित कांग्रेसको अर्को एउटा समूहले हस्ताक्षर संकलन गरी संसदीय दलको कार्यालयमा बुझाएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा विद्यार्थी अभावले प्राविधिक पढ़ाई बन्द हुने अवस्था शीर्षकमा खबर छापिएको छ। सूर्यप्रसाद पाण्डेले यो खबर लेख्नु भएको हो। उपकुलपति नियुक्तिका लागि सिफारिश समिति गठन भएको बारेमा अर्को खबर छ भने नर्सिङ शिक्षाका 7 दशक शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको बारेमा अनिल गिरीले लेख्नु भएको छ। मानव अधिकार आयोगको भूत प्रभावी कानून सिफारिशमा राजनैतिक र संवैधानिक प्रश्न शीर्षकमा कृष्ण बुहाबले लेख्नु भएको खबर पनि छापिएको छ। 6 असार 2042 दिउँसो करिब 1:30 बजे सिंहदरबारभित्र राष्ट्रिय पञ्चायत भवनको ग्यालेरी बैठक कक्षको प्रवेशद्वारमा बम विस्फोट भयो। त्यस घटनाका मुख्य अभियुक्त थिए पञ्चायती व्यवस्था विरूद्धका चर्चित राजनीतिज्ञ राम राजा प्रसाद सिंह। करिब 2 महिनापछि 3 भदौ 2042 तत्कालीन पञ्चायती सरकारले राजपत्रमा विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजाय ऐन 2042 प्रकाशन गर्यो। यो ऐन भविष्यमा हुने अपराध नियन्त्रणका लागि मात्र थिएन, दफा 11-2 ऐन जारी हुनु अघि भएका घटनामा समेत यही ऐन लागू हुने व्यवस्था गरेको थियो। संक्रमणकालीन न्याय सम्बन्धी अध्यादेशका केही प्रावधान खारेज गर्न दायर गरेको रिटमा सर्वोच्चले फैसलामा भनेको पश्चातदर्शी कानून गम्भीर फौजदारी कसुर हो, आयोगको सिफारिशसँग त्यस मुद्दाको प्रसंग मिलेको छैन, अधिवक्ता माधव बस्नेतले भन्नुभएको छ। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा शीर्षकमा सजना बराल लेख्नुहुन्छ। सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र र राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी 3 प्रमुख निकाय खारेज गरी प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको उल्लेख गरिएको छ। धौरुटीमा रिहा भए मेयर सिंह शीर्षकमा पर्साबाट लेखिएको खबर छ। लिखत सम्बन्धी कसुर कृत्य तथा झुटा विवरणका आधारमा नागरिकता बनाउन सहयोग गरेको आरोपमा पक्राउ परेका वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह अदालतले तोकेको धरौटी बुझाएर हिजो नै रिहा हुनुभयो। सिंह हिजो नै बिहान 6:15 बजे पर्साको ठोरी स्थित जंगल रिसोर्टबाट पक्राउ पर्नु भएको थियो। भित्री पन्नामा विश्वकपको उत्साह तर मध्यरातको खेलले रेस्टुरा र होटल व्यवसायी अन्यलमा शीर्षकमा कृष्ण प्रसाईले लेख्नु भएको खबर छापिएको छ। 11 जूनदेखि शुरू हुने प्रतियोगिताका धेरै जसो खेलहरू नेपाली समयअनुसार मध्यरात 12:45 बिहान 6:45 र केही भने बिहान 1:45 8:45 चल्नेछ। त्यसकारण पनि रेस्टुरेन्ट व्यवसायीहरू अन्यलमा परेका छन्। आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। बिजुली कारोबार र घरायसी उपभोगबाट भ्याट उपभोगमा भ्याट, 20 लाख भन्दा कम मूल्यका विद्युतीय सवारीमा सड़क निर्माण दस्तुर, पेट्रोल र डिजेलको पैठारीमा लाग्ने हरित कर जस्ता विषयमा हेरफेर गरिएको उल्लेख छ। कछुवा गतिमा चक्रपथ विस्तार 8 वर्षमा पनि बनेन, 16 किलोमिटर सड़क शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। इजरायलले दक्षिण लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी राखेको छ, तर इरान समर्थित सशस्त्र समूह हिजबुल्लासँग भएको आंशिक युद्ध विराम सम्झौतापछि राजधानी बेरुतमा भने कुनै आक्रमण नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। लेबनानी अधिकारीहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति घोषणा गरेको सम्झौता अनुसार हिजबुल्लाले इजरायलमाथि आक्रमण नगर्ने र त्यसको बदलामा इजरायली सेनाले बेरुतमा बमबारी नगर्ने सहमति बनेको थियो। पश्चिमी सुडानका डाफर र कोडोफान क्षेत्रमा जारी युद्धका बीच अन्तर समुदायिक हिंसा बढ़दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। हैजाको सम्भावित प्रकोपले मानवीय संकट थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। मध्य डाफर र दक्षिण डाफर क्षेत्रमा प्रतिद्वन्दी समुदाय बीच भएको झडपमा मानवीय क्षति भएको भने छैन भने हजारौं विस्थापित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अफगानिस्तान सरकारले स्वदेश फर्किएका शरणार्थीको आवास समस्या समाधान गर्नका लागि देशभर 35,000 भन्दा बढ़ी जग्गा वितरण गरेको छ।
2: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय पुरूष टोलीले जापानमा हुने 20 एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत क्रिकेट विधामा स्थान सुरक्षित गरेको छ। एसियाडको छनौट अन्तर्गत सिंगापुरमा चलिरहेको प्रतियोगितामा मंगलबार हिजो मलेसियाले चीनलाई हराएसँगै समूह एबाट छनौट भएको हो। नेपालसँगै यस समूहबाट मलेसिया पनि छनौट भएको छ। मलेसिया र नेपाल एक खेल अगाडि नै अन्तिम चारमा पुगेका छन्। महिला टोली भने एसियाडमा छनौटबाट बाहिरिएको थियो। महिला टोली सेमी फाइनलमा चीनसँग डकवर्थ लेविसमा पराजित हुँदै छनौट चरणबाटै बाहिरिएको थियो। यसैबीच मलेसियामा एसीसी प्रिमियर कपको आजदेखि शुरू हुँदैछ। पहिलो खेलमा नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल कोल्जो जाफर ओभलमा हुनेछ। महिला टी20 आईमा नेपाल र कतार बीच 4 पटक प्रतिस्पर्धा भइसकेको छ। गौरीतार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चलिरहेको बागमती टी20 प्रतियोगितामा चितौन र भक्तपुरले शानदार जीत निकालेका छन्। चितौनले काठमाण्डुलाई 7 विकेटले हरायो। अर्को खेलमा लगातार दोस्रो जीत निकाल्ने क्रममा भक्तपुरले नुवाकोटमाथि 7 विकेटको जीत हात पारेको हो। पहिले ब्याटिङ गरेको नुवाकोटले 20 ओभरमा 9 विकेट गुमाएर 163 रन बनाएको थियो। चितौनका मनिष पुनले 2 विकेट हात पार्नुभयो। रोशनको अर्धशतकीय योगदान रहेको छ। र युद्धको चपेटामा परेको इराकले दोस्रो पटक फिफा विश्वकप फुटबल प्रतियोगितामा स्थान पक्का गर्न 40 वर्ष प्रतीक्षा गर्यो। सन् 1986 इराकले पहिलो पटक विश्वकप खेलेको थियो। सन् 1986 पछि फिफा विश्वकपमा छनौट भएको इराकले फ्रान्स, सेनेगल र नर्वे विरूद्ध खेल्नुपर्नेछ।
3: शैक्षिक गुणस्तर उकास्नका लागि सामुदायिक विद्यालयको अनुभव र सिकाई रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: साझा खबरमा अब शिक्षाको सुधारको कुरा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको सिकाई उपलब्धि अझै राष्ट्रिय औसत भन्दा तल छ शिक्षक अभाव भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहेका बेलामा मुगुको एउटा विद्यालय भने उदाहरणीय बन्दै गएको छ
4: बिहानको ठिक 9 बजेको समय विद्यार्थीहरू पोसाक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढ़िरहेका छन् बिहानको 10 बज्नासाथ पाले दाईले घण्टी बजाउनुहुन्छ विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि शुरू हुन्छ राष्ट्रिय गानसँगै प्रार्थना मुगुको सदरमुकाम गमगढ़ीबाट झण्डै 2 दिनको पैदल यात्रापछि पुगिन्छ खत्याड गाउँपालिका ओडा नम्बर 11 रहेको महादेव मस्टा नमूना माध्यमिक विद्यालय रातापानी विद्यालय परिसरमा छिर्नासाथ फरक अनुभूति हुन्छ भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन व्यवस्थित प्रांगण संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी कक्षा 7 अध्ययनरत मर्जना कार्की सम्झिनुहुन्छ केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने अंग्रेजी जस्ता विषय पढ्न नपाइने परीक्षा दिनुपर्ने अवस्था थियो तर अहिले अवस्था फेरिएको छ नियमित कक्षा अतिरिक्त ट्युसन र प्रविधि मैत्री शिक्षाले पढाइ सहज बनेको छ
5: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने 6-7-8 जस्तै सबैलाई पनि ट्युसन पढाउने गरिन्छ पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो जान लागेको छु
4: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोराछोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन् अभिभावक पत्नी तिवारी
6: हाम्रो यो विद्यालयमा राम्रै छ मेरो 3 बच्चा छ 3 बच्चा यही स्कुलमा पढ्छ मेरो 3 बच्चा फर्स्ट आउँछ अब राम्रै छ यो स्कुल अहिलेसम्म एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन तिराउनुहुन्छ कोलपुर नेपालगंज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ
4: विक्रम सम्बत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 अध्ययन हुन्छ विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ विज्ञान प्रयोगशाला सञ्चालनमा छ शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार अभिभावक शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ
7: यहाँको हाम्रो जनसहभागिता अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो पहिलाको अवस्था म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु विगतमा भवनहरू पनि थिएनन् एकदम जीर्ण अवस्थामा थिए बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यति उभिनु पर्ने अवस्था पनि मैले देखेको हो र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ
4: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक मासिक अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ अहिले यहाँ 1 दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन् पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधानाध्यापक रतनबहादुर शाही बताउनुहुन्छ
8: दक्ष जनशक्ति छ हामीसँग वेल एडमिनिस्ट्रेसन छ प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू
4: विद्यालयले विद्यार्थी आउजाउत सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमूना विद्यालयको रूपमा चिनिन थालेको छ खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगढी
9: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
3: पर्यटकको आगमन उल्लेखित संख्यामा वृद्धि सबैभन्दा धेरै भारतीय नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता आज
9: संसदमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलको अडान प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति
3: मुगुमा सामुदायिक विद्यालय प्रतिको आकर्षण विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा प्राविधिक पढ़ाई बन्द हुने अवस्थामा प्रत्येक वर्ष हिरासतमा चार र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु।
9: इजरायलद्वारा दक्षिणी लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी। अफगानिस्तानमा 35,000 भन्दा बढ़ी नागरिकलाई जग्गा वितरण। पश्चिमी सुडानमा अन्तर सामुदायिक हिंसा बढ़दै गएको राष्ट्रसंघको भनाई।
3: र एसियन खेलकुदमा नेपाली पुरूष टोलीको छनौट। एसएससी महिला प्रिमियरमा कतारसँग नेपाल खेल्ने। बागमती कप T20मा भक्तपुरसँग नुवाकोट 7 विकेटले पराजित।
9: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सरकारको बजेट आगामी आर्थिक वर्षको लागि, जहाँ बिजुलीको खपत बढ़ाउने भनिएको छ तर बिजुलीमै लगाउने भ्याटको विषयले अहिले सरकारको आलोचना पनि भइरहेको छ। एउटा खुल्ला स्थान जस्तो देखिन्छ, जहाँ दुईजना व्यक्ति छन् अलि पाको उमेरका जस्ता देखिन्छन्। एकअर्काको बीचमा बिजुली र बजेटको बारेमा संवाद भइरहेको जस्तो देखिन्छ। एकजना व्यक्ति आक्रोशित छन् र उनको आक्रोशित अवस्थाको त्यो प्रश्नको जवाफमा अर्को एकजना व्यक्तिले केही भनिराखेको जस्तो देखाइएको छ। नजिकै माथि यस्तो लेखिएको छ, स्वदेशी विद्युतको उपयोग बढ़ाउने भन्छ तर भ्याट नै लगाउँछ, कस्तो अचम्मको सरकार।
3: अवस्थ प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार सीआईएन संवादमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको सीआईएन संवादमा हामीसँग संवादका लागि नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ
1: धन्यवाद
0: अहिले एमाले नेता कार्यकर्ताहरूलाई एमाले बाहिरको भन्दा पनि भित्रैको अलि बढी चिन्ता र चासो हो कि जस्तो देखिराख्या हामी पाउँछौ खास के हो कुरो एमाले भित्रभित्र के भइरहेको
1: फागुन 21 को निर्वाचनमा हामीले अनपेक्षित रूपमा नकारात्मक परिणाम प्राप्त गर्यौं लामो समयदेखि सरकारमा वा बाहिर बसिरहँदा आम जनताले नेकपा एमालेलाई र पुराना पार्टीहरूलाई चाहिँ जति पनि विसंगतिहरू देशमा भित्रिएका छन् त्यसको एउटा हिस्सेदारको रूपमा अनुभूति गर्नुभएको रहेछ
0: भनेको विसंगतिको विचारोपण गर्ने मध्यमा एमाले पनि हो कि भन्ने
1: भन्ने आम जनतामा त्यो बुझाइ रहेछ एक किसिमले भन्दाखेरि ठाडे भाषामा भन्दाखेरि आम जनता हामीसँग रिसाएको पाइयो रिसाउनुका कारणहरू धेरैवटा एक दुई तीन चार खोज्दै जाने भने दशौं बीसौंवटा हुन सक्लान् तर त्यसमध्येको एउटा महत्वपूर्ण कारण चाहिँ के हो त भन्दाखेरि हामीले जहिले पनि गठबन्धनमा ध्यान दियौं सरकारमा पुग्नै पर्ने भोलि नै पुग्नुपर्ने पर्सि नै पुग्नुपर्ने प्रधानमन्त्री मन्त्री हामीलाई चाहिने मरिहत्ते गर्ने र मन्त्री भएपछि के गर्ने भन्ने कुराको चाहिँ पूर्व तयारी राम्रो नहुने खालि मन्त्री हुने पदमा पुग्ने पोजिसन लिने भन्ने कुराले चाहिँ वास्तवमा आम जनतामा नकारात्मक एउटा सन्देश गएको रहेछ
0: त्यो तपाईँहरूले थाहा पाउनको लागि चाहिँ निर्वाचन थाहाउनु पर्यो हैन निर्वाचनको नतिजा नै
1: हामीले चाहिँ वास्तवमा त्यो कुरा बुझ्न आम रूपमा मान्छेहरूले अलिअलि त हामीलाई खबरदारी त गरेकै थिए तर निर्वाचन परिणामले मात्रै हामीलाई एकदमै जे हो त्यो रूपमा चाहिँ धरतीमा ठ्याक्कै खुट्टा टेकायो अलिअलि हाम्रा खुट्टाहरू माथि माथि नै थिए कि जस्तो पनि लाग्यो
0: तर नेता कार्यकर्तालाई त त्योभन्दा अगाडि नै कहीँ न कहीँ छेउटुप्पोमा यस्तो हुन्छ कि हो कि भन्ने चाहिँ भइराखेको तर अध्यक्ष केपी शर्मा ओली लगायत केही नेता जसले निर्वाचन भन्दा अगाडिसम्म पनि जुन खालको अभिव्यक्ति र जुन खालको बुझाइ रह्यो त्यसले पनि चुनावमा एमालेलाई क्षति भयो भन्छन् तपाईँहरूले समीक्षा गर्दाखेरि यो हो रहेछ भन्ने लाग्यो कि अथवा अझै पनि यसमा हो या होइन भन्ने म अझै तपाईँहरू अन्यल पाउनुहुन्छ
1: हामीसँग आम रूपमा जनता रिसाउनुको एउटा मूलभूत कुरा चाहिँ के भने काममा अपेक्षाकृत प्रगति हुन नसक्नु त छँदै थियो सँगसँगै अर्को एउटा पाटो के हो भने लामो समयदेखि अमेरिकन युथ काउन्सिलका नाममा अरबौं लगानी गरेर सोसियल मिडियाका राम्रा राम्रा इन्फ्लुएन्सरहरू निर्माण गर्ने र उनीहरूको माध्यमबाट चाहिँ आम जनतामा सिंगै देश बिग्रियो सखाब भयो देश काम लाग्दैन अब त्यो अवस्थामा पुर्याउने चाहिँ पार्टीहरू हुन् भन्ने प्रकारको एउटा नकारात्मक सन्देश चाहिँ एकदमै सर्वव्यापी बनाइएको रहेछ
0: भनेको त्यो जानाजान त्यसरी बनाइयो भन्नेमा तपाईँहरू
1: जस्तो देशहरू
0: त्यो खालको सूचना र त्यो खालको विचार आफै बनाउन सक्ने सही गलत छुट्याउन सक्ने त्यो क्षमता बढेको पनि त हुन सक्छ
1: होइन एउटा कुरो कस्तो रहेछ भने यो अल्गोरिदम भनेकै यही नै हो जस्तो मान्छेको अहिले बनिरहेको धारणालाई सर्लकै बदलेर उसलाई चाहिँ जे सन्देश प्रवाहित गर्न सकिन्छ त्यसमा मोटिभेसन गर्न सक्नु र त्यसप्रति चाहिँ उसको दृढ विश्वास कायम हुनु खुरु मान्छेलाई यस्तो सन्देश प्रवाह गरियो लाखौं चाहिँ फलोअर्स भएका सोसियल मिडियाका इन्फ्लुएन्सरहरू निर्माण गरियो पहिल्यैदेखि नै धेरै ठूलो लगानी गरेर उनीहरू चाहिँ जस्तो क्लासमा टप गर्ने स्टुडेन्टहरू अलिकति बोल्न जान्नेहरू अलिकति आदिवासी जनजाति महिला दलित यो विभिन्न समुदायको मान्छेहरूलाई चाहिँ टपक टपक टपक टपक तपाईँको कुखुराले चारो टिप्दाखेरि छानी छानी टपक टपक टपक टिप्छ नि त्यस्तै गरी टिपेर चाहिँ तपाईँको त्यो एकदमै सशक्त इन्फ्लुएन्सर बनाइसकिएको रहेछ तिनले के जारी गरे भने एकजनाले लेख्ने बित्तिकै करोडौं मान्छेको बीचमा स्वाट्टै पुग्ने र के धारणा बन्यो भने देश सखाब भएको रहेछ त्यो सखाब बनाइने कारण कारकहरू चाहिँ यिनीहरू हुन् भन्ने बनाइयो यद्यपि देश बनेको हो पूर्ण रूपमा राम्रो बनेको हो भन्ने कुरा मेरो दावी छैन तर बन्दै बनेन भन्ने कुरा पनि सच्चाई होइन यो दुई
0: तर जस्तो त्यो सँगसँगै चुनावको अगाडि एमालेको महाधिवेशन भयो महाधिवेशनबाट अध्यक्षमा ओली दोहोरिनु भयो र आफूले चाहे जस्तो समूह बनाउनु भयो होइन अनि पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन हुन्छ कि हुन्न भन्ने बहस फरक खालको हो र उहाँले सदस्यता दिने कि नदिने भन्ने विषयमा पनि अध्यक्षले जुन खालको एउटा पोजिसन लिनुभयो र त्यो सँगसँगै पार्टी भित्रका जसले विरोध गर्छन् त्यस्ता नेता कार्यकर्तालाई खोजी खोजी अनि कसरी हुन्छ ठिक पार्ने त्यसरी जाँदाखेरि पनि एमाले भित्रैका नेता कार्यकर्ता पनि त्यो दुखी भएका हुन सक्छन् नि त.
1: अलिकति हाम्रो आन्तरिक कारण त्यति प्रधान होइन यसपल्टको चुनाव हार्नुको कारण भनेको आम रूपमा जनता रिसाके र हामीलाई भोट दिन नचाहेको देखियो. यद्यपि 28 लाख भोट थियो हाम्रो 79 को चुनावमा, यसपल्ट हामीले 14,50,000 हारिमा भोट ल्यायौं, आधा कम भयो. त्यो कम हुनुको कारण भनेको चाहिँ मान्छेले अलिकति नयाँ खोजेको, नयाँ अब हेरौँ न त एकपल्ट, पुरानाले गर्छौं चाहिँ ठिकै छ गरे अलिअलि गरे होला तर अझै राम्रो गर्छु भनेका छन् हेरौँ न त भन्ने हिसाबले पनि अलिकति नयाँलाई रोजेको देखिन्छ. र हामीले कोसिस त गर्यौं, हामीले गरेका छौं देशका लागि, राम्रै गरेको हो भने भन्यौं तर राम्रो गरेको भन्ने कुरा मान्छेले चाहिँ सर्लकै पत्याइदिने स्थिति बनेन.
0: यो चुनावपछि अध्यक्ष ओली त्यो युटर्न भन्छन् नि अङ्ग्रेजीमा चाहिँ, आफ्ना पहिलेका आफ्ना विचार अडानहरूबाट त्यसरी त्यो सर्लक्कै घुम्ने अवस्था कसरी भयो? हिजो जसले चाहिँ सदस्यता पूर्व राष्ट्रपतिलाई दिनुहुन भन्ने विचार राख्नुहुन्थ्यो, अब दिने बेला भयो, अब दिउँ भन्ने ढंगबाट भन्नुभयो, र पार्टीभित्रका अरू नेता उहाँ र रामबहादुर थापा बाहेक अरू नेता त अर्को किताबमा गए हेर्नुहोस्, त्यो कारणले पनि उहाँ गल्नु भयो कि अथवा एमाले अब त्यो महसुस गर्न थाल्यो?
1: एउटा कुरो के हो भने निर्वाचन परिणाम चाहिँ असाध्यै नकारात्मक, अनपेक्षित, अकल्पनीय भइसकेपछि अब हामीले अलि धेरै मान्छेहरू समेट्नुपर्छ आफूभित्रका, र चाहिँ रिसाका मान्छेहरूलाई पनि अब पार्टीभित्र समेट्नुपर्छ, र हामीले पुरानो तरिकाले मात्रै नचल्ने रहेछ भन्ने कुराको अनुभूति त आम रूपमा हामीले गरेकै छौं. पार्टी अध्यक्षलाई पनि त्यो कुरो भएकै छ. त्यही भएर एउटा हामीले कार्यदल गठन गर्यौं. त्यो कार्यदलको टिआर के हो त भने निर्वाचनको पनि समीक्षा गर्ने, निर्वाचन परिणाम अनपेक्षित रूपमा हाम्रो विरूद्धमा आएपछि त्यसको पनि कारणहरू खोज्ने, अनपेक्षित अकल्पनीय भइसकेपछि अब हामीले अलि धेरै मान्छेहरू समेट्नुपर्छ आफूभित्रका, र चाहिँ रिसाका मान्छेहरूलाई पनि अब पार्टीभित्र समेट्नुपर्छ र

0: सम्भवतः त्यसको बारेमा व्यापक छलफल गर्छौं केन्द्रीय कमिटी बोलाएर
1: त्यसमा नेतृत्व परिवर्तनको कुरामा पनि यसले अध्ययन
0: अनुसन्धान अब त्यो पनि एउटा छलफलको विषय छ होइन त्यो बाहेक अरू पनि धेरै कुरा छन् अघि मैले भने जस्तो मान्छे धेरै कारणले हामीसँग रिसाएका छन् भने जनता हामीसँग किन रिसाए त अथवा किन रिसाउने बनाइयो कसरी अरूले त्यो अल्गोरिदमलाई व्यापक रूपमा चाहिँ हाम्रा विरूद्ध प्रयोग गरे हो त्यो सम्पूर्ण कुराहरू हामीले खोजेर हुन त अब संसारभरि नै अहिले एक किसिमकै नयाँ मुभमेन्ट चलेको छ होइन जेनजीका नाममा चलेको छ कहीँ कहीँ चाहिँ युथहरूको नाममा चलेको छ कहीँ नौजवान मान्छेहरू सोसियल मिडियाबाट उत्रेका छन् ती भारत छिमेकमा पनि एउटा प्रधान न्यायाधीशले बोलेको एउटा शब्दले अहिले चाहिँ कक्रोच जनता पार्टी चाहिँ स्थापना गरेर करोड़ौं मान्छेहरू त्यसमा जोडिरहेका छन् त्यसकारणले गर्दा एक किसिमको यो विश्वव्यापी लहर पनि छ त्यसबेला आफूलाई चाहिँ हामीले एकदमै बिल्कुलै हामी विचलित नभइकन सही बाटो हामीले पक्रिन सक्यौं भने हाम्रो सान्दर्भिकता फेरि पनि जीवितै रहन्छ भन्ने
1: यदि कार्यदलले चाहिँ नेतृत्व अध्यक्ष ओलीले छोड्नुपर्ने भयो भन्ने त्यस्तो सुझाव दियो भने उहाँले म छोड्छु नि भन्नुभएको छ कि कस्तो
0: सुझाव चाहिँ यदि त्यस्तो दियो भने त त्यो सुझाव त एउटा चाहिँ केन्द्रीय कमिटीमा गएर छलफलको विषय बन्छ र
1: अहिलेको स्थिति हेर्दाखेरि त त्यो बहुसंख्यक नेताहरू यो छोड्नुपर्छ भन्नेमा हुँदाखेरि भोलि कार्यदलले त्यो लेख्न सक्ला त्यो हिम्मत गर्छ
0: अब सचिवालयको बैठकमा म आफू उपस्थित त थिइनँ तर मैले केही नेताहरूबाट के सुनेको छु भने जाहिर बाहिर जसरी आयो नि बहुसंख्यक नेताहरूले छोड्नुपर्छ भन्नुभयो एक दुईजना बाहेक भन्ने
1: बादल बाहेकहरूले त
0: आयो तर त्यो होइन सत्य चाहिँ किनभने के कुरामा चाहिँ मैले भने जस्तै कुरामा छलफल चाहिँ भएको रहेछ यथास्थितिमा पार्टीलाई फेरि रिभाइभ गर्न कठिन छ कुनै न कुनै रूपमा हामीले राम्रो सन्देश दिनुपर्छ जनतामा जागरणको सन्देश दिनुपर्छ एमाले अलिकति केही अब नयाँ ढंगले जाँदैछ है भन्ने कुनै न कुनै म्यासेज चाहिँ दिनुपर्छ भन्ने कुराको आम बुझाइ चाहिँ हो तर त्यो केपीओली सहितको कि केपीओली बाहेकको भन्ने कुरामा चाहिँ अब केन्द्रीय कमिटीमा मात्रै त्यो कुरा छलफलको विषय
1: तर केन्द्रीय कमिटी भन्दा अगाडि सचिवालय बैठकमा म कहाँ छोड्छु तपाईँले सुझाव दिएर हुन्छ म छोड्दिन भनेर जसरी भन्नुभयो र जसको नेतृत्वमा कार्यदल बनाइयो त्यो नेतृत्व गर्ने व्यक्ति अहिले तत्काल विकल्प खोज्नुहुन्न भन्ने कुरा राखिराख्दाखेरि भोलि कार्यदलले दिने त्यो सन्देश अथवा प्रतिवेदन अथवा निष्कर्ष कस्तो खालको आउला भन्नेमा एक प्रकारको त्यो आकलन भइरहेको छ
0: होइन अब प्रतिवेदन त्यो बहस छलफलै सुरु भएको छैन बहर गठन भएको छ म अलिकति त्योभन्दा तल्लो लेभलको मान्छे हुँ त्यसकारण
1: तर पनि तपाईँ त्यो समूह एउटा कोर टिमभित्रै भएको एउटा नेता
0: मैले अहिले चाहिँ के भने यो कार्यदलले यस्तै गर्ला भनेर अहिले पूर्व अनुमान गरेर भने त्यो उचित नहोला किनभने छलफलै भएको छैन उहाँहरूको सुरुवातै भएको छैन उहाँहरूले स्टार्ट नै गर्नु भएको छैन कामको अहिले नै मैले त्यसरी बोल्नु त्यति उचित नहोला तर यति चाहिँ म के भन्छु भने नेकपा एमाले एउटा ठूलो कार्यकर्ता पंक्ति भएको र सामुदायिक क्षेत्रमा प्रत्येक ठाउँमा चाहिँ आफूलाई जनतासँग नङ मासु जस्तो सम्बन्ध जोडेर बसेको कार्यकर्ताहरूको ठूलो पंक्ति भएको पार्टी हो र यसको एजेण्डाका हिसाबले पनि नेकपा एमाले नेपालको जस्तो देशको लागि चाहिँ असाध्यै सान्दर्भिक पार्टी हो त्यसकारणले हामीले आफूलाई यो अहिलेको समुदायसँगको सम्बन्ध जसरी टुट्यो बीचमा या आधी उधी हाम्रा कारणले टुट्यो आधी उधी चाहिँ अरूले टुट्ने बनाइदिए हो त्यो भाष्यलाई नेगेटिभ जुन भाष्य छ त्यसलाई हामीले खण्डित पनि गर्नै पर्नेछ र सच्चाई हामीले जनतामा पुर्याउनै पर्नेछ सँगसँगै हाम्रो अहिलेसम्मको उद्देश्यमा हामीले गरेका कामहरूको बारेमा हामीले जनतालाई जसरी बुझाउन सक्नु पर्थ्यो बुझाउन सकिएन हामी कसरी जनतासँग टाढ्यौं भने जितेर आयो अमुक भन्ने कोही मान्छे जिल्लाबाट जितेर आयो आएपछि उसले यस्तो सम्झ्यो कि शहर पस्ने एउटा भर्याङ जस्तो सम्झ्यो त्यो मतलाई हामीले गाउँ बिर्स्यौं हामीले जनता बिर्स्यौं अनि अर्को चुनावमा मात्रै भोट माग्न गयौं भनेपछि जनताले के बुझे भने म जस्ताको तस्तै छु तर मैले भोट दिएको मान्छे चाहिँ अलिकति बदल्यो कि क्या हो घर उतै बनायो उतै चाहिँ तपाईँको सानसँग बसिरहेछ तर म त भोट हाल्ने मान्छे त जस्ताको तस्तै छु भन्ने अनुभूति जनताले गरे कि जस्तो लाग्यो मलाई
1: नेता र संसदमाथि
0: अब म अरू पार्टीलाई अब दोष त नलाउँ तर पुराना पार्टीहरूलाई सबैलाई भनियो म केन्द्रित एमालेमै हुन्छु एमालेकै हकमा चाहिँ त्यो मान्छेहरूको बुझाइ चाहिँ रह्यो
1: अब अहिले पछिल्लो पटक एमाले गरेको एउटा निर्णय पार्टीको त्यो घर बनाउनको लागि जुन खालको दान गरिएको जग्गा लिने भन्ने थियो त्यो चाहिँ अब नलिने फिर्ता गर्ने

0: यसमा के भयो भने मिनबहादुर गुरुङले हामीलाई जग्गा पनि दिने घर पनि बनाइदिने भन्नुभयो। यस्तो बेलामा भयो कि पार्टी सरकारमा थियो, सरकारमा भएको बेला प्रधानमन्त्री आफै उपस्थित भएर प्रधानमन्त्रीको पार्टीलाई दियो भनेपछि एउटा व्यापारी सम्झेपछि चाहिँ मान्छेले के सोचे भने त्यसभित्र केही होला भन्ने आम रूपमा बुझाइ भयो। अघि भने जस्तो त्यो चाहिँ सोसियल मिडियामा व्यापक त्यसको बदनामी गरियो, हुनलाई लुकाएर अरूले पनि लिएका छन् तर हामीले देखाएरै गर्यौं। अनि बीचमा चाहिँ जुन जेएनजी आन्दोलन भयो त्यस क्रममा भाटभटेनीको सबभन्दा ठूलो क्षति भयो। एउटा कारण चाहिँ त्यो पनि हो, एमआरएलाई घर बनाइदिने अथवा पार्टीहरूलाई चन्दा दिँदा रहेछौ भन्ने हिसाबले पनि आक्रमणको निशाना बनाइयो।
1: एमआलएले त्यो दान गरेको जग्गा नलिने किन के सोचेर गर्यो?
0: अब हामीले के सोच्यौं भने नलिने मात्रै नभएर अब त्यो मिनबहादुरको मार्कालाई हामीले चाहिँ महसुस गर्यौं। अब उहाँ चाहिँ
1: हो कि त्यतिखेरको निर्णय गलत थियो?
0: होइन, त्यो निर्णय त बेठिक होइन। संसारभरि नै व्यापारी व्यवसायीहरू जसले फियर कारोबार गर्छन् उनीहरूले चाहिँ तपाईँको राजनीतिक पार्टीहरूलाई सामाजिक संघ संस्थाहरूलाई दान दिने कुरा कुनै अनौठो होइन। हालसालै मात्रै सुन्नुभयो होला क्युएच बाल हस्पिटलको लागि उहाँले चाहिँ 75 करोड़ भन्दा ज्यादा पैसा दिनुभयो होइन, मिनबहादुर गुरुङले जस्तै उद्घाटन भयो।
1: तर जस्तो दान दक्षिणा दिँदै गर्दाखेरि नेतृत्व अथवा भोलि निर्णय प्रक्रियामा कहीँ न कहीँ प्रभाव त रहन्छ भन्ने जनतालाई परिरहेको
0: छ। उहाँ चाहिँ कस्तो मान्छे हो भने संयोगवश मेरै जिल्लाको पनि हो, उहाँ खोटाङकै, उहाँको अहिले पनि खोटाङमा घर छ सानोतिनो। उहाँले त्यहाँ चाहिँ आफ्नो मान्छेहरूलाई कामहरू पनि लाउनु भएको छ बारी खेतमा होइन। मिनबहादुर गुरुङ विशुद्ध एउटा चाहिँ चोखो कारोबार गर्ने व्यापारी हो, किनभने मलाई के थाहा छ भन्दाखेरि धेरै वर्ष उहाँले चाहिँ सबभन्दा ठूलो ट्याक्स पेयर भनेको चाहिँ नेपालको सबभन्दा ठूलो करदाताको रूपमा पुरस्कार र सम्मान पाउनु भएको छ।
1: अब उहाँको कस्तो भूमिका हो के हो भन्ने कुरा छलफलको विषय अर्को भन्ला, तर अहिले एमालेले जग्गा हामी दान फिर्ता दिन्छौं भनेर निर्णय गर्नुमा त्यतिखेर गलत निर्णय अथवा बुझाइ थियो, अब सच्याउ भनेर होइन, सम्बन्धित व्यक्तिलाई चाहिँ अलि मर्का पर्यो, त्यसैले तिमी आफै लैजाऊ भन्ने।
0: धेरै ठूलो क्षति भयो वास्तवमा। उहाँका 21 वटा भाटभटेनीको चाहिँ त्यो डिपार्टमेन्टल स्टोरहरूमा चाहिँ क्षति भयो, त्यो भनेको त असाधारण प्रकारको क्षति हो। त्यो मात्रै नभएर उहाँको त्यो बालुवाटार नजिक भएको स्टोर जहाँ उहाँले विदेशबाट सामान ल्याएर राख्नुहुन्छ पहिला त्यहाँ, त्यसपछि उहाँले वितरण गर्नुहुन्छ, त्यो ठाउँ नै पुरै डढाइयो। भनेपछि यति ठूलो क्षति भयो कि उहाँले त्यो रिकभर चान्चुने मान्छे भए गर्न सक्ने स्थिति नै हुन्थेन। त्यसकारणले पनि अब उहाँसँग त्यो अपेक्षा गर्नु पनि हुन्न, बरु हामी दुःख गरौं भन्ने प्रकारको पार्टीको एउटा बुझाइ रह्यो।
1: तर कतिपय नेताले के भन्नुहुन्छ भने त्यो अरूबाट दान लिएर पार्टी कार्यालय बनाउनु हुनु भन्नेमा केही नेताहरूले सार्वजनिक रूपमै टिका टिप्पणी गर्नुभयो र एमालेले कारवाही पनि गर्यो, पछि कारवाही चाहिँ फिर्ता गर्यो, तर अहिले चाहिँ माफी माग्ने कि नमाग्ने ती कार्यकर्ता नेताहरूसँग भन्ने पनि छ।
0: होइन, त्यो त जरुरी हुँदैन, किनभने त्यति बेला पार्टी निर्णयको उहाँहरूले आपत्ति गर्न पाउनुहुन्थ्यो, नपाउने भने मैले बिल्कुलै होइन, तर किन उहाँहरू पार्टीको महत्वपूर्ण निकायमा बसेर पनि त्यहाँ भन्नुहुन्न र फेसबुकमा लेख्नुहुन्छ? भन्नु भएन। एउटा कुरो के हो भने भन्ने ठाउँ नपाएको मान्छेले बाहिर लेख्नु ठिक छ, भन्ने ठाउँ फोरम भएको मान्छेले चाहिँ त्यही भन्नुपर्छ। जस्तो बाहिर भन्नुको तात्पर्य के हो त भने जस्तो अहिले तपाईँसँग म कुरा गरिरहेको छु, यहाँ मैले भने म व्यक्तिगत रूपमा राम्रो त हुन्छौ, किनभने राम्रो किन देखौंला भने हाम्रो समाजै कस्तो नेगेटिभ भएको छ भन्दाखेरि जसले नमिठो कुरा गर्छ, आलोचना गर्छ, विरोध गर्छ, बहालवाला संस्थापनको विरोध गर्ने मान्छे हिरो हुने हाम्रो सोसाइटी त्यस्तो छ। त्यसकारणले गर्दा आफूलाई स्थापित गर्न चाहिँ सामाजिक सञ्जालमा जानु पर्यो, मिडियामा जानु पर्यो, पार्टीलाई स्थापित गर्ने भने पार्टीलाई आफ्ना कुरा भन्नु पर्यो। मेरो मान्यता चाहिँ त्यो हो। अर्थात आजको जमानामा सोसियल मिडिया प्रभावकारी छ, मिडिया प्रभावशाली छ भनेर चाहिँ हामी हाम्रो कुरो आफ्नो पार्टीभित्र फोरममा नभनिकन बाहिर भन्न गयौं भने आफूलाई इस्टाब्लिस अरूभन्दा म राम्रो हौ भन्ने इस्टाब्लिस गर्न खोजेको अर्थ लाग्छ।
1: भनेको त्यतिखेरको नेताहरूले जो लेख्नुभयो त्यो आफूलाई चाहिँ अलिक चर्चामा ल्याउनको लागि
0: मात्रै हो, त्यो गलत प्रवृत्ति
1: तपाईँलाई त्यस्तो लाग्छ?
0: होइन, त्यस्तो मान्छेहरू धेरै इस्टाब्लिस छन् नेपालको राजनीतिमा, खास पार्टीको काम गर्दैनन्, खास नेताहरुको विरोध गरेपछि चाहिँ आफै इस्ट्याब्लिस आफै
1: एमालेमा चाहिँ त्यस्ता नेता कति जना छन् त
0: त्यसमा एमालेको पनि केही न केही छ नै स्वाभाविक हो यो समाज यो
1: गलत भयो भनेर नेतृत्वको आलोचना गर्दैमा आफ्नो चर्चा बटुल्नको लागि गर्यो भनेर कसरी भन्छ
0: त्यो चाहिँ मैले भनिहाले दुई खाले मान्छे एउटा चाहिँ फोरम पार्टीमा छैन पार्टीको शुभेच्छुक छ या हिजो थियो नेता भने बाहिर बोल्ने कुरा मैले बोल्ने ठाउँ छैन बोल्ने भन्न पायो होइन तर पार्टी भित्रै बसेको छ कार्यकारी ठाउँमै छ महत्वपूर्ण निकायमा बसिरहेको छ र ऊ बसेको कमिटीको बैठक निरन्तर चलिरहेछ भने त्यो ठाउँमा चाहिँ भन्न पर्छ अथवा पार्टी नेतृत्वलाई गएर बकाइद मेरो आपत्ति छ यसमा भन्न त पाइहालिन्छ नि तर त्यो नभनेर सोसियल मिडियामा वा मिडियामा जाने भनेको चाहिँ आफूलाई स्थापित गर्नु नै हो धेरै मान्छेहरू म तपाईँलाई त्यस्तो भन्न सक्छु यसमा रेकर्डमा नभनौला व्यक्तिको कुरा हुन्छ खास पार्टीमा योगदान गर्दैनन् दिएको जिम्मेवारी बिल्कुलै पूरा गर्दैनन् एकातिर जिम्मेवारी दिएको हुन्छ अर्कातिर गरिन्छन् आफूलाई परिभाषित काममा कहिल्यै केन्द्रित गर्दैनन् तर मूल नेतृत्वको ठूलो मान्छेको त्यो पनि गल्ती समाजले गल्ती देखाउँछ भनेपछि त्यो हिरो हुन पाइन्छ भनेपछि ठ्याक्कै बोलिदिइहाल्ने त्यो प्रवृत्तिका थुप्रै पात्रहरू नेपाली राजनीतिमा छन् सामाजिक संघ संस्थामा पनि होलान् त्यस्ता मान्छेहरू
1: अब नेकपा एमालेमा यदि अध्यक्ष ओलीले नेतृत्व छोड्नु पर्यो भने त्यसपछिको उत्तराधिकारी को
0: होइन त्यो त मैले अब ठ्याक्कै यहाँ घोषणा गर्न त नमिल्ला तर
1: विकल्पहरू
0: के देख्छु भने अहिले हाम्रो पार्टीमा जो पदाधिकारीहरू हुनुहुन्छ पदाधिकारीहरूबाटै विकल्प खोजेर राम्रो नेतृत्व स्थापित कुनै न कुनै दिन त केपीएलले छोड्नु नै हुन्छ आज नछोड्नु होला अहिले छोड्नुपर्छ भनेर हामीले भनेका पनि छैनौं तर कालान्तरमा समयक्रममा उहाँले छोड्दाखेरि त्यहीँबाट हामी विकल्प खोज्छौं र एउटा कुरो के हुन्छ भने अहिले भएको नेतृत्व विकल्प हुँदैन कि भन्ने जस्तो मान्छेलाई लाग्छ नि तर कस्तो हुँदो रहेछ भने फर्स्ट म्यान भएर गर्ने कुराले मान्छेको अहिले चाहिँ कमसे कम पनि उसमा विचारमा स्पष्टता व्यवहारमा नैतिकवान र स्वच्छ छवि भयो भने कति कुरा नजानेको कुरा त मान्छेले समयक्रममा सिकि नै हाल्छ नि तर आफू कामप्रति प्रतिबद्ध कामप्रति असाध्यै तत्परता भएको र देश जनतालाई म योगदान गर्न सक्छु गर्छु आफूलाई छोडेर आफूलाई बिर्सेर पनि गर्न सक्छु भन्ने त्यो विचारमा प्रतिबद्ध नेताहरूको ठूलो पंक्ति एमालेमा छ
1: अहिले को हुन सक्छ जस्तो फलाना फलाना व्यक्ति मध्येबाट नै अब
0: होइन थुप्रै हुनुहुन्छ अहिलेको चाहिँ अब
1: रामबहादुर थापा बादल
0: होइन बादलै हुनुहुन्छ पृथ्वी सुब्बा गुरुङ नै हुनुहुन्छ विष्णु पौडेलहरू हुनुहुन्छ उपाध्यक्षहरूमा तपाईँको चाहिँ अब महासचिव हुनुहुन्छ शंकर पोखरेल हुनुहुन्छ त्यसपछि चाहिँ उपमहासचिवहरू प्रदीप गेवालीहरू हुनुहुन्छ उहाँ बाई चान्स पदाधिकारीमा हुनुहुन्न त्यसकारण अरू थुप्रै हामीसँग पार्टी नेताहरूको राम्रो पंक्ति छ अब अहिले
1: पदाधिकारीमा नभएको ईश्वर पोखरेल
0: अनि उहाँ ईश्वर पोखरेल अध्यक्षमा हार्नुभयो उहाँ पनि हाम्रो पार्टीको महत्वपूर्ण नेता नै हो तर अब अहिले नै उहाँ फर्केर आएर अहिले नै बनिहाल्ने स्थिति नबन्ला तर कुरो के हो भने हामी खोज्दाखेरि पदाधिकारीबाटै विकल्प खोज्छौं तर त्यो अहिले अलि बेला भएको छैन
1: नैतिकवान भनेको चाहिँ उपाध्यक्ष
0: होइन कस्तो हो भने नैतिकवान भनेको
1: किनभने अध्यक्ष ओलीको हरेक कुराको चाहिँ त्यो अगाडिबाट त्यो सुरक्षा कवचको रूपमा अगाडि सर्ने भनेको
0: उहाँसँग अहिले नजोडी हेरौँ न एकछिनलाई उहाँसँग कसैसँग पनि नजोडी हेरौँ कस्तो नेता हामीले खोजेका छौँ भने कमसे कम पनि सामाजिक रूपमा बेदाग कसैले पनि कुनै विषयमा प्रश्न उठाउन नसकेको होस् पूर्ववर्ती जिम्मेवारीमा कुशलतापूर्वक काम गरेको होस् र कुनै बदनियत राखेर रा काम गरेको नहोस् वा सोसाइटीले यो मान्छेले यहाँनेरि फटाई गरेका छ भनेर प्रश्न उठाउन नसकोस् त्यस्तो वेदाग चरित्र भएको तर विचारमा चाहिँ एकदम स्पष्ट भएको र यति धेरै तत्परता होस् कि म बदल्न सक्छु यो देशलाई भन्ने तत्परता भएको त्यो पात्र र प्रवृत्ति त्यो चरित्र हामीले अब खोज्नुपर्छ हिजोको जस्तो कुरा गरेर भएन हाम्रो केपी शर्मा ओली पार्टीको अध्यक्ष बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ धेरै कुराको उहाँसँग क्षमता छ र अरूभन्दा पनि उहाँले नेपालको राष्ट्रियताको सम्वर्धन गर्नका लागि धेरै खालका चुनौतीहरूको सामना गरेर पनि उहाँ त्यसमा ठिङ्ग उभिनु भयो सायद त्यसैको प्रताडना उहाँ खेपिरहनु भएको छ
1: त्यस्तो क्षमतावान व्यक्तिलाई फेरि बादल बाहेकका नेता सबैले चाहिँ होइन उहाँलाई फेर्नुपर्छ भनेर किन भनिरहेको
0: होइन फेर्नुपर्छ भनेर भन्नुभएको होइन मैले सुनेसम्म भन्नुभएको चाहिँ के हो त भने आजको अहिलेको जे यथास्थिति छ त्यो यथास्थितिमा यही नीति यही कार्यक्रम यही व्यवहार र यही टिमबाट मात्रै चाहिँ अब हामीले फेरि जनतामा त्यो गुमेको साग फर्काउन सक्दैनौं कि अब कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो त्यो बिल्कुल चाहिँ उहाँले अहिले छोड्नुपर्छ छोड्ने बित्तिकै अर्को आएर थपक्क बस्ने बित्तिकै सुध्रिहाल्छ त्यस्तो पनि होइन त्यो सम्भावना पनि छैन तर
1: उहाँलाई नछोडेर पार्टी फेरि तंग्रिने स्थिति आउन सक्छ
0: एउटा एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व नवीनताको सन्देश या नवीन हामीले हाम्रा व्यवहारहरू कामहरू कार्यशैलीहरू दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ
1: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको जिम्मेवारी
0: त्यो नेतृत्वदेखि लिएर तलसम्मको सबै कुरामा हामीले चाहिँ शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर हामीले एउटा चाहिँ हाम्रो पार्टीको नेपाली समाजलाई रूपान्तरण गर्ने कुरामा अगुवाई हुन्छ र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ आम बुझाइ त्यही हो र त्यही कुरामा हामी अघि बढ्छौं
1: अहिले बाहिर सुनिने कुरा के छ भने तीनटा एउटा अब आफूको आफ्नो आत्मरक्षाको लागि भनौँ न आफूमाथि लागेका आलोचनाहरूको प्रतिरक्षा गरेका कारण रामबहादुर थापालाई पो हो कि भन्ने पनि एउटा अर्को पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पो हो कि नेतृत्वको लागि अगाडि सार्न खोजेको भन्ने पनि सुनिन्छ र अर्को आफूसँग त्यो टक्कर दिनको लागि जहिल्यै तम्सी राख्ने ईश्वर पोखरेल हो कि भन्ने पनि सुनिन्छ र त्यो बाहेक अरू नेतालाई पनि हो कि भन्ने सुनि बाहिर सुनिराखेको कुरा हो पार्टीभित्रको अहिलेको छाटकार हेर्दाखेरि चाहिँ बाजी मार्न चाहिँ कसले सक्छ जस्तो लाग्छ
0: होइन अहिले नै त्यो विषयमा धेरै हामी छलफल गरेर निष्कर्षमा पुग्न अहिले सक्दैनौ किनभने पार्टी आफै पनि त्यो ठाउँ पुगेकै छैन भनेपछि मैले अब चाहिँ भन्न सक्ने कुरै रहेन
1: तपाईँको विचार व्यक्तिगत विचार त हुन्छ नि त फलाना व्यक्तिलाई दियो भने चाहिँ एमाले हिजो अस्तिकै अवस्थामा पुग्न सक्छ होइन
0: त्यस्तो छ त्यो बेला आएपछि म भन्छु आज हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हो र उहाँले चाहिँ स्वेच्छाले जुन दिन विदा लिनुहुन्छ त्यस बेला भन्दा अगाडि हामी उहाँलाई विदा दिँदैनौ
1: तपाईँले नदिने कि सिङ्गो पार्टीले दिँदैन
0: पार्टीले पनि दिँदैन अहिले उहाँलाई विदा अब उपयुक्त बेलामा विदा लिनुहुन्छ उहाँले सधैँ बसिरहने कुरै हुँदैन त्यसपछि त्यस विदा लिने परिस्थिति हेरेर हामीले त्यो चाहिँ अब कस्तो भने अघि मैले भनेका विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौं यति हो ग्यारेन्टीका साथ म के भन्छु भने नेकपा एमालेमा राम्रो नेतृत्व आउँछ राम्रो गरी हामी काम गर्छौं र फेरि नेकपा एमालेलाई पूर्ववत अवस्था अझै त्योभन्दा राम्रो अवस्थामा फर्काउँछ
1: पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष ओलीले के भन्नुहुन्छ भने मलाई केही लोभ छैन मोह छैन म सब जे गर्छु देशकै लागि देशमै समर्पित भन्नुहुन्छ होइन कतै अध्यक्ष ओलीको त्यो जुन वरपरको त्यो समूह छ नि नेता कार्यकर्ताहरूको त्यो समूहको बदनियतको कारणले गर्दाखेरि उहाँले नेतृत्व गर्दा सरकारले अथवा उहाँले नेतृत्व गर्दा पार्टीले चाहिँ क्षति बिहोर्नु पर्यो भन्ने कहिले काहीँ लाग्छ
0: अलिअलि त त्यस्तो पनि भयो होला तर त्यसैलाई मात्रै प्रमुख कारण मान्नु हुँदैन प्रमुख कारण भनेको चाहिँ नेतृत्व गर्ने मान्छेले चाहिँ अब मेरो वरिपरिकाले दिएनन् भन्ने प्रकारको कुरो गर्न त्यति सुहाउँदैन पनि किनभने वरिपरि राख्ने त सम्बन्धित मान्छेले नै हो नि त फेर्न पनि पाइयो नि होइन तर जेसुकै भए पनि हामी कहाँ एउटा हामी माथि अलिकति माथि उठेर सोच्ने हो भने चाहिँ हामीले अलिकति बृहत्तर राष्ट्रिय हितलाई ध्यान दिने कुरा भन्दा अलिकति बढी दललाई ध्यान दिएका जस्ता केही कमीहरू विगतमा भएकै हुन् त्यो हामीले एकदमै आत्मसमीक्षा गर्नुपर्छ र आगामी दिनमा जाँदाखेरि त्यस्ता कुराहरू हामीले सच्याउनु पनि पर्छ र मान्छे सबभन्दा पहिला चाहिने के रहेछ भने निर्लोभी हुनुपर्ने रहेछ मान्छे जस्तो केपी शर्मा ओलीको कुरा तपाईँले गर्नुभयो उहाँका जति पनि निजी सम्पत्तिहरू छन् सबै राष्ट्रका नाममा उहाँले हस्तान्तरण गरिसक्नु भएको हो तर पनि उहाँको त्यो बालकोटको निवास मात्र होइन जहाँ पाएको उहाँको बुवा र भाइ बसिरहेको घर समेत पनि डराइयो केपी ओलीले यस्तो कि तपाईँले हेर्नुभयो भने कुनै पार्टीको एकजना नेताको श्रीमती लगातार समानुपातिकमा एक नम्बरमा रहँदै आउनुभयो अर्को एकजना नेताको तपाईँको चाहिँ दस एघारजना घरका वरिपरिका मान्छेहरू सबै मेजर पोस्टहरूमा बसिरहनुभयो केपी ओलीको भाइ अहिले पनि हलो जोतेरै बस्नु भएको छ झापामा भाइलाई पनि त लाग्दो हो नि त त्यो सम्पत्ति बालकोटको उहाँका बच्चा बच्ची छैनन् मेरै नाममा सर्छ भन्ने लाग्दो हो नि त तर उहाँले राज्यका नाममा हस्तान्तरण गर्नु यस मानेमा मलाई कस्तो लाग्छ भने लोभको कुरामा चाहिँ केपी ओली धेरै त्यसबाट मुक्त हुनुहुन्छ र देशको हितलाई चाहिँ उहाँले जहिले पनि प्राथमिकता दिनुभयो तर केही अलिकति छुचो छुचो बोल्ने कुराले मान्छेलाई के लाग्यो भन्दाखेरि चाहिँ अलिकति पार्टीभित्र पनि अघि तपाईँले भने जस्तो अलिअलि मान्छेलाई कर्नरमा पार्न खोज्ने जस्तो अनि अलिअलि चाहिँ मान्छेलाई गाली गरेको यताउता सुनेर चाहिँ मान्छेले उहाँको बारेमा धारणा अलिकति नकारात्मक बनाए तर जति नकारात्मक उहाँको बारेमा धारणा छ सच्चाइमा त्यस्तो मान्छे चाहिँ होइन केपी ओली जस्तो लाग्छ मेरो
2: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
3: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: टाइम चेक इट्स 7 AM
1: अहिले बिहानको ठीक 7 बजेको छ।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9841-75223, 9806-75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाधैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कोरिन्टार चितवनबाट, रेडियो साही 99.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 मेगाहर्ज दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सिलीबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकन्थिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुन्दै गर्नुहोस् र कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट आज मिति 2083 साल जेठ महिनाको आज 20 गते, तदनुसार ईस्वी सन् 2026 जुन 3 तारिक, शक सम्वत् 1948, नेपाल सम्वत् 1146, अनुरागा रोद्र नामक सम्वत् र उत्तरायण ग्रीष्म ऋतु, आज बुधबार रहेको छ, अधिक ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ, आज तृतीया तिथि रहेको छ, नक्षत्रमा रहेको छ पूर्व साढे नक्षत्र, योगमा रहेको छ विशेष गरी शुभ योग रहेको छ, कर्णमा रहेको छ विशेष गरी अहिले यतिखेर भद्रा कर्ण शुरू भइसकेका छ, चन्द्रमा अहिले यतिखेर धनुराशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज श्रीवत्स योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भयो भने सदा सूर्यास्त 6:55 हुनेछ र आजको दिनमा घड़ी 13:45 रहनेछ। दिन विशेष रहेको छ आज भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। आज विश्व साइकल दिवसको दिन पनि रहेको छ। यी तपाई आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा गराउनेछु र त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। आजको काल बेलाको समय रहेको छ, यानि कि अशुभ समय रहेको छ, बिहानको 8:35-02 बिहानको 10:18-31 आज काल बेला रहेको छ। यस्तै गरेर शुभ बेला रहेको छ, बिहानको 10:19-31 विशेष गरी दिउँसोको 12:02-01 शुभ बेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ, अब साँझको 5:12:28 विशेष गरी 6:55
लाभ्यला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा धनु राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि धनु राशि आउँछ। पूर्व साढाको दोस्रो चरण नाम आउँछ धनबहादुर अथवा धनमाया नाम आउँछ। मध्यनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादी बाह्र राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन प्रतिशत काम गरेर धेरैको मन लुभ्याउन सकिन्छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्शाएर पनि सहयोगहरू फेला पर्दै जानेछन्। हिम्मत गर्दा कीर्ति पनि काम बन्न सक्छ। धर्म कर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। सामुदायिक जिम्मेवारी वहन गर्दै समय रहेको छ। सोचेको लाभांश प्राप्त नभए पनि पछि फाइदा हुने काम हात पार्न सकिने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन स्वास्थ्य कमजोर रहनेछ। उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला। समस्या दर्शाउँदा सहयोगहरूको साथ पाइन्छ। रोकियो कामले पनि निकास पाउनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिन्छ। लक्ष्य अनुसारको उपलब्धि नभए पनि पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। छोटो समयमा फाइदा उठाउन सकिन्छ। अध्ययनमा लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकको सद्भाव कायम राख्न सजग रहनु पर्ला। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा पनि सेवाग्रहहरूको मन जित्ने प्रयत्न गर्दा नै राशि मिथुनलाई आजको दिन विशेष शुभ रहन योग देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरू हार खाँदैछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुँदै जानेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय पनि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन शुभचिन्तकले साथ दिनेछन्। लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग विशेष लाभदायक हुनेछ। प्रतिभा प्रदर्शन गर्दै अवसर प्राप्त गर्ने समय रहेको छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। पेसा व्यवसाय पनि राम्रो लाभ उठाउन दिलाउन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्दा राम्रो हुनेछ। दोहोऱ्याएर प्रयास गर्दा रोकियो काम सम्पादन हुँदै जानेछन्। आफ्नो सूचना बाहिरिन सक्छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला। ढिलासुस्ती गर्ने बानीले पनि समस्या निम्त्याउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राश्मी रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन हिम्मत गर्दा लक्ष्यको उचाइमा प्राप्त हुनेछ। पेसा व्यापार व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि उद्योगतर्फ मनका फाइदा उठाउन सकिन्छ। रोकिएको काम बन्नुका साथै नयाँ काम शुरू गर्ने समय रहेको छ। शत्रुहरू परास्त हुँदै जानेछन्। प्रतिस्पर्धीलाई पछि पार सफल भइनेछ। आमदानी बढ्नाले विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका समेत मिल्ने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुँदै जानेछन्। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिन्छ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफका कामले राम्रो उपलब्धि दिलाउनेछन्। सानो पर्यटनले फाइदा भइरहनेछ, व्यापारमा पनि प्रशस्त लाभ हुनेछ, अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ, नामदाम इनाम कमाउने समय पनि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण रहनेछ, रमाइलो जमघट एवं भोज भतेरको अवसर प्राप्त हुनेछ, नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सात दिनहरू बढ्दै जानेछन्। पेसा व्यापार व्यवसाय मनका धन आर्जन हुन सक्छ, पहिलेको सफलताले हौसला जमाउनेछ, रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ, सुन्दर पहिरनले व्यक्तित्वमा समेत आकर्षण ल्याउने खालको योग भए राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन खर्चको जोग गर्न आफन्त परिवारबाट टाढिनु पर्ला, आर्थिक प्रलोभन देखाउनेहरूबाट अलिक सजग रहनु पर्ला, लागत मूल्याङ्कन नगरी काम थाल्दा समस्या पर्न सक्छ, समय लागे पनि यात्राको साइज जुर्न सक्छ, टाढाका साथीभाइको निम्ति प्राप्त हुने समय रहेको छ, अवसर खोजीमा केही दुर्दुप गर्नु पर्ला, आफ्नो मेहनतबाट अरूले फाइदा लिन सक्ने भएकाले अलिक सजग रहेर अगाडि बढ्दा राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन दैनिक आवश्यकता पूरा हुँदै जानेछन्, मेहनतको फल प्राप्त हुनेछ, समय लागे पनि मेहनतले काम बढाउन सकिन्छ, विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, व्यापार र साझेदारी सट्टापट्टामा लाभ मिल्नेछ, श्रमको उचित मूल्याङ्कन हुनेछ, सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ, प्रयत्न गर्दा सजिलो लक्ष्यमा पुग्न सकिन्छ, प्रतीक्षा गरेको काम पनि बिग्रन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन पुरुषार्थी काम सम्पन्न गर्ने समय रहेको छ, प्रतीक्षा गरेको नतिजाले उत्साह जगाउनेछ, प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ, कामले नामदाम इनाम दिलाउन सक्छ, सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुनेछ, मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ, पेसा तथा व्यापारमा पनि राम्रो फाइदा हुनेछ, लगनशीलताले कीर्तिमानी दिलाउन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विद्युत यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845752223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सबैसँगपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ। र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा छन् भने तपाईँको आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। कुनै पनि जिज्ञासाहरू छन् भने तपाईँले सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी तपाईँले गराउनुहोला। साल महिना गते र समयको विषयमा जानकारी गराउनुभयो भने म भूत वर्तमान र भविष्यको विषयमा विशेष जानकारी भन्ने गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हेलो।
0: हजुर हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हेलो।
0: हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भनेको?
1: होइन, यो सुनलबाट।
0: सुनलबाट बोल्दै हुनुहुन्छ, रेडियोबाट अलिकति टाढा जानुहोस् त।
1: हजुर ज्योतिष बाको।
0: त्यही त रेडियोबाट अलिकति टाढा जानुहोस् त भनेको मैले तपाईँलाई। सुन्नु भएन, बुझ्नु भएको छैन मैले बोलेको? ल, उहाँले पुरै बुझ्नु भएन। तपाईँले फोन गर्दाखेरि फोन लागेपछि रेडियोलाई बाहिर राख्नुहोस्, तपाईँहरू भित्र बस्नुहोस्, अथवा रेडियोलाई भित्र राख्नुहोस्, तपाईँहरू बाहिर बस्नुहोस्। रेडियोको आवाज तपाईँसम्म आइ नपुगोस्। परिवारले रेडियो सुन्नुहुन्छ, तपाईँमा बोलेको परिवारले सुन्नुहुन्छ, तपाईँको परिवारले सुन्नुहुन्छ, अनि तपाईँले भने अलिक टाढा बसेर कुराकानी गर्नुभयो भने सजिलो कुराकानी हुन्छ, डिस्टर्ब हुँदैन। मैले बोलेका कुराहरू तपाईँले बुझ्नुहुन्छ, तपाईँले बोलेका कुराहरू मैले बुझ्छु, कार्यक्रमलाई यसले डिस्टर्ब पनि गर्दैन है। त्यही भएर मैले तपाईँलाई भन्न खोजेको, अबदेखि फोन गर्दा अलिकति टाढा बसेर फोन गर्ने गर्नुभयो राम्रो हुनेछ। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म धादिङबाट भूपेन्द्र गुरु।
0: धादिङबाट भूपेन्द्रजी बोल्दै हुनुहुन्छ?
1: होइन, धादिङबाट म जयराम बोलेको।
0: जयराम बोल्दै हुनुहुन्छ?
1: हजुर सर।
0: धादिङ जिल्लाबाट दयरामजी बोल्दै हुनुहुन्छ? जयराम।
1: नीलकण्ठ तेह्रबाट
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मैले नातिहरूको विषयमा हेरौँ भने गुरु हेराउँ त मैले भने 13 वर्ष अगाडि हजुरले हेराएर गएर शान्ति गरेको फागुनको 7 गते।
0: हजुर।
1: यो वर्ष, यो फागुनले वर्ष दिन पुग्यो।
0: हजुर।
1: फेरि पनि धेरै राम्रै भयो, अब के छ भनेर फेरि एकचोटि गुरुलाई सम्झ्या। गुरु
0: गराशान्ति गरेपछि राम्रो भएको छ?
1: गराशान्ति गरियो, यसपालि वर्धमान पनि गराइयो, गराशान्ति गरेपछि धेरै नै राम्रो भयो। अब के छ फेरि अरिजिनल दिन अब कहिलेसम्म गर के छ? अब
0: कतिजना पण्डित राखेर गर्नुभएको गराशान्ति? कहाँ गर्नुभएको?
1: तिनजना राखेर
0: गर्नुभएको?
1: हजुर।
0: जन्ममिति भन्नुहोस् त, एकजनाको मात्रै हेर्न मिल्छ अहिले यहाँबाट?
1: हुन्छ। के अरे, जन्ममिति 71 साल पुष 16 गते।
0: 71 साल पुष महिनाको 16 गते। समय भन्नु त?
1: समय बिहान 7 बजे, 7 बजे 15 मिनट। एउटा 20 मिनट पछाडि चाहिँ 15-20 मिनट फरक छ।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर।
0: 2071 साल पुष शुक्ल पक्षको बुधबार 10 तिथिमा जन्म, मेष राशि, अश्विनी नक्षत्रको 4थो चरण। नाम आउँदो रहेछ विशेष गरी लाबाट नाम आएको छ। लाल बहादुर नाम आउँदो रहेछ, लाल प्रसाद नाम आउँदो रहेछ। आदिनाले देवगुण परेको छ यो बाबुको। घातकमा तिथि, बाबुको लागि घातकमा तिथिहरू परेको छ। प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, मघा नक्षत्र घातक, नम्बरमा 1 नम्बर राशिमा मेष राशि घातक छ है। ग्रह दशा भाग्य असाध्य राम्रो छ त तीन राम्रो ग्रहहरू छैन ठिक छ ग्रहहरू राम्रै देखिन्छ यहाँबाट हेर्दा पढाइमा पनि राम्रो देखिन्छ अलि रिसालु रिसालु स्वभावको झकी झकी स्वभावको हुने ग्रहहरू पनि परेको छ बाबुको लागि चाहिँ सरकारी जागिर राम्रो छ विदेश यात्राहरू पनि बाबुको लागि एकदमै राम्रो विदेश यात्राहरू राम्रो देखाउँछ यहाँबाट हेर्दा एकदश साल भन्नुभएको छ अहिले ग्रह चलेको छ उल्का र अर्को शुक्र भन्ने ग्रह चलेको छ अब ग्रहको शान्ति पन्ध्र पुरा भएर सोह्र वर्ष लाग्दा ग्रह शान्ति गर्नु होला अहिलेको लागि ठिक छ अहिले उल्का चलिराखेको छ अलिकति कन्ट्रोलमा राख्नु होला सम्झाइ बुझाइ गर्नुपर्छ गाली नगर्नु होला राम्रो छ ग्रह केही समस्या जिज्ञासा केही छ
1: ठिकै छ गुरु अब त्यही अब फेरि कतिसम्म गरेर छ शान्ति गरेर फेरि गर्न पनि भन्ने कुरो जानकारी पाऊँ भनेर हो
0: अब ग्रह शान्ति गर्दा पन्ध्र पुरा भएर ठ्याक्क सोह्र लाग्छन् त्यो बेलामा ठ्याक्क शान्ति गर्नुभयो भने अनि त्यसपछि अठार पुरा भएर उन्नाइस लाग्दा ग्रह शान्ति गर्नुपर्छ है
1: हजुर
0: त्यति गरिदिनु भयो भने अलिक केही गर्नु पर्दैन सबै कुरा राम्रो हुन्छ चकाचक हुन्छ समस्याहरू बाधाहरू आउँदैन पढाइ राम्रो स्वास्थ्य राम्रो पछि रोजगार राम्रो विवाह बाहिर राम्रो सबै थोक राम्रो हुँदै जान्छ समयमा ग्रह शान्ति गर्नुपर्छ जस्तै हामीलाई भोक लागेको समयमा खानेकुरा पाइयो भने अलिक धेरै खाइन्छ पनि हो कि होइन अब भोक मरिसकेपछि कसैले ल्याएर दियो भने खानेकुरा खानलाई त्यति खान सकिँदैन जस्तै नौ दस बजे बिहानको खाना खानु र दिउँसोको तीन बजे खानु भनेको धेरै नै फरक छ है नौ दस बजे खाएको खाना दिएको खाना अमृत हुन्छ तीन बजे तपाईँ एकैचोटि तीन बजे खानुभयो भने त्यो अमृत हुँदैन त्यसले तपाईँलाई असर गर्छ शरीर झम्म बनाए जस्तो हुन्छ लट्ठ बनाए जस्तो शरीर हुन्छ त्यो भएर ग्रह शान्ति गर्दाखेरि पनि ग्रहले खोजेको बेलामा उसलाई भोक लागेको बेलामा हामीले शान्ति गरियो भने उसले हामीलाई सुख दिने हो राम्रो गर्ने हो बेलामा कुबेला गर्नु हुँदैन अब पन्ध्र पुरा भएर सोह्रमा नबिर्सिनु होला है
1: हुन्छ गुरु हुन्छ अब यो के अरे हजुरले भनेपछि न त्यो उसको हनुमान चालिसाको पाठ गराउनु भने त्यो पनि एउटा सानो सानो बुक लिएर आएर तिनीहरू पनि गराउनु लगाएको छ त्यो हजुरले भन्दा त्यो गरिरहेको छ नि
0: त्यति गरेपछि राम्रो हुन्छ व्रतबन्ध गरेको भन्नुभएको छ व्रतबन्ध गरेपछि गायत्री मन्त्र बिहान बेलुका जप गराउन लगाउनुहोस् सकिन्छ भने 108 पटक गराउने त्यो पनि सकिन्न भने 54 पटक गराउने त्यो पनि सकिन्न भने 27 चोटि गर्ने त्यो पनि सकिन्न भने 10-11 चोटि भए पनि गर्नु पर्यो है
1: हुन्छ गुरु हुन्छ एउटा गुरु हजुर सोधन अनि ममितासँग अलिकति तिनीहरूको क्रमै मिल्दैन क्या के भयो म पनि सम्झाउन नसकेको कि उनीहरू नटुर्ने हो कि कहिले कहिले मैले भने अलिक कुरो नखान्छ अलिक कुरो गर्छ
0: ठिकै छ खान्छ खान्छ कुरा खान्छ अब मम्मी अलिकति छुची छुची खालके पनि हुनुहुन्छ नि त फेरि हो कि होइन अलिक कचकच धेरै गर्नुहुन्छ नि त त्यो भएर तपाईँको बुहारी हो कि छोरी हो
1: मेरो बुहारी अब मेरो नातिनी
0: हो त नि बुहारी अलिक कचकच गर्नुहुन्छ क्या हो त्यो भयो त्यस्तो कचकच गऱ्यो भने मौरीलाई पनि कुचकुच गरेर चलाइराख्यो भने मौरी बिच्किन्छ होइन अनि रोटेसन बनाइदिने क्या यो दिन यो गर्ने यति बजेदेखि यति बजीसम्म खाना खाने यति बजे स्कुल जाने स्कुलबाट यति बजे आउने यति बजे आएपछि खाजा खाने त्यसपछि होमवर्क गर्ने त्यसपछि आधी घन्टा एक घन्टा खेल्ने त्यसपछि बेलुका फेरि खाना खाइसकेपछि एक घन्टा पढ्ने भन्ने रुटिन बनाइदिनुहोस् तपाईँहरूले होइन हो रुटिन अनुसार चल्छन् उनीहरू आफै हामीले केही भन्नै पर्दैन त्यसपछि यो पालना गर्नुपर्छ तिमीहरू भनेपछि खेल्ने टाइममा उनीहरू खेल्न जान्छन् पढ्ने टाइममा आएर पढिहाल्छन् रोटिङ बनाइदिनुहोस् राम्रो हुन्छ समस्या आउँदैन है हुन्छ हस् फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु
1: नारायण
0: उहाँले फोन गर्नुभएको थियो पोहोर साल फोन गर्नुभएको रहेछ नातिहरूको ग्रह शान्ति गर्थे मैले तपाईँले भने अनुरूप राम्रो भएको छ भन्नुभएको छ राम्रो हुन्छ नि भनेको मान्नुभयो भने त तपाईँलाई मैले भने नि सयमा सय राम्रो हुन्छ व्रत बस्नु भनेको छ भने व्रत बस्नुहोस् चोखो खानु छ है यो दिन भनेको छु भने चोखो खानुहोस् शुद्ध भोजन गर्नु छ है भनेको छु भने शुद्ध भोजन गर्नुहोस् होइन हो त्यस्तो हुन्छ क्या त्यही भएर तपाईँले पनि एकदमै कन्ट्रोल गर्नुपर्छ यी कुरालाई कन्ट्रोल गर्नुभयो भने एकदमै राम्रो हुन्छ होइन तपाईँ मोटो हुनुहुन्छ अनि तपाईँ पातलो हुनु मन लाग्यो तौल घटाउन मन लाग्यो भने तपाईँ योगा क्लास जानुहुन्छ अथवा जिम जानुहुन्छ भने पनि त्यहाँका पनि सरहरूले गुरुहरूले के भन्नुहुन्छ भन्दा भात कम खानुस्, क्यालोरी हुने कुराहरू कम खानुस्, प्रोटिन पाइने कुराहरू धेरै खानुस्, होइन? अब तपाईँ यहाँ आएर योगा पनि गर्नुहुन्छ, जिम पनि गर्नुहुन्छ, रनिङ पनि गर्नुहुन्छ, सबै सबै गर्नुहुन्छ, तर तपाईँले क्यालोरी हुने चिज भनेको भात धेरै खानुभयो, रोटी धेरै खानुभयो, गुलियो मिठाईहरू धेरै खानुभयो, चिया दुध आयो चियाहरू धेरै खानुभयो, होइन, चिनी खानुभयो धेरै मात्रामा भने तपाईँको तौल घट्दैन, तपाईँलाई यसले असर गर्छ भनेर भन्नुहुन्छ। त्यस्तै ग्रह शान्तिहरू गरेपछि रत्न कवच लाएपछि मुख चाहिँ तपाईँले बार्नुपर्छ, अरू खानुहोस् नखानुहोस्। अब सकभर चिनीहरू खाएको, मिठाईहरू त कमै खाने हो, धेरै खाने होइन, होइन? गेडागुडीको रसहरू बनाएर खानुहोस्। गेडागुडी चाहिँ छाकमा तपाईँको थोरै एक कचोरा दाल अनिवार्य हुनुपर्छ, होइन? दाल नभएको सट्टामा गेडागुडी चनाको मुङको गेडाहरू चाहिँ भिजाएर तपाईँले चाहिँ टुसा उमारेर पनि खान सक्नुहुन्छ, होइन? हो त्यसरी तपाईँले खानुभयो भने पनि तपाईँलाई राम्रो हुन्छ भनेर भनेका हुन्छन्। त्यस्तै गरी तपाईँले मुख बार्नुपर्ने कुरामा बार्नुपर्छ। चोखो खानुहोस् भनेको बेलामा तपाईँले चोखो खानुहोस्, शुद्ध खानुहोस् भनेको बेला शुद्ध खानुहोस्, होइन? नुन नखानुहोस् है, यो दिन तपाईँलाई राम्रो हुँदैन भनेर त्यो दिन नखानुहोस् तपाईँले। त्यति मात्रै भनेको मानिदिनु भयो भने तपाईँलाई सयमा सय राम्रो हुन्छ, फरक पर्दै पर्दैन, हेर्नुहोस् है। त्यो भएर एकदमै तपाईँले ख्याल गर्नुपर्ने कुराहरू छ यो चाहिँ। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही पनि आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हेलो, नारायण गुरु।
0: नारायण, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म धादिङ त्रिपुरा सुन्दरीबाट गुरु।
0: धादिङ त्रिपुरा सुन्दरीबाट,
1: हजुर गुरु।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो आफ्नै विषयमा गुरु।
0: आफ्नै विषयमा हेर्नुहुन्छ?
1: हजुर।
0: हो, जन्ममिति र जन्म समय भन्नुहोस् त।
1: 2028 साल।
0: 2028 साल
1: कार्तिक महिना।
0: कार्तिक महिना
1: 8 गते बुधबार गुरु।
0: 8 गते बुधबार पर्दैन त हो नि?
1: खै अब त्यसै भन्नुहुन्थ्यो बुवामाले, बुवामा हुनुहुन्न।
0: नरानीको नाम के हो थाहा छ?
1: भीमबहादुर हो गुरु।
0: भीमबहादुर हो,
1: हजुर। धनु राशि हो गुरु।
0: जन्म समय चाहिँ कति हो तपाईँको जन्म समय चाहिँ?
1: समय अब त्यतिखेर 3 दिन बेटा लगाएर जन्मियो, बिहान त्यतिखेर घर त्यहाँ पनि नभए गुरु।
0: बिहान कति बजेतिर? 7-8 बजे, 9 बजे, 10 बजे, 11 बजे,
1: 5 बजे? 7 बजे त हाराहारी भन्नुहुन्थ्यो, अब त्यतिखेर अब समयको सिस्टमै थिएन गुरु।
0: अब हेरौँ है, धनुराशि पसाइ पर्दैन तपाईँको।
1: धनुराशि
0: पर पनि हेरौँ है। तपाईँको मिलेन यसमा, हुँदै भएन। तपाईँको मिलेन क्या यसबाट? यसबाट त के निक्लिन्छ भन्दा, तपाईँको यसबाट के निक्लिन्छ भन्दा, मन अलिकति विचलित हुने, कसैप्रति विश्वास झ्याप गर्न मन नलाग्ने, विवाह दाम्पत्यमा बाधा आउने, श्रीमतीसँग ग्रह नमिल्ने, विचार नमिल्ने, बहुविवाह रोगहरू परेको, आँखा टाउको दाँतमा रोग लाग्ने ग्रह देखिन्छ। त्यस्तो भएको छ तपाईँलाई? दोस्रो विवाह हो कि पहिलो विवाह हो यो तपाईँको?
1: मेरो माइ बिहान हो गुरु।
0: पहिलो विवाह हो कि दोस्रो हो यो?
1: पहिलो हो गुरु, पहिलो विवाह हो।
0: तपाईँको ग्रहबाट हेर्दाखेरि 2 विवाह हुने ग्रह पर्छ। अलिक छोरी मान्छेसँग अलिक नजिक नजिक हुन मन लाग्ने ग्रह छ तपाईँको, मन त्यस्तो खालको छ भन्छ त।
1: हजुर हजुर,
0: त्यस्तो छ कि छैन?
1: त्यस्तो त छैन गुरु, म त श्रीमतीले चाहिँ अर्कैको आँखा लगाएको हुन्छ कि, शङ्का गरिरहेको हुन्छ।
0: त्यही त हो नि, अब अलिअलि बोल्नुहुन्छ होला, अनि बोलिसकेको
1: अनि झगडा पर्छ घरमा, त्यही भयो गुरु।
0: तपाईँले के गर्नु सबैभन्दा राम्रो भने, आइतबारको दिन नुन नखानु, पूर्णिमाको दिन चोखो खानु, मङ्गलबारको दिन चोखो निधो गर्नुहोस्, राम्रो हुन्छ। नागदोष परेको छ, माङ्गलिक पर्नु भएको छ, चन्द्रग्रहणको योग परेको छ, सूर्य निचो छ, यो भएर समस्याहरू आउने हो। यसको लागि रत्न कवच पाउँछ हामीसँग, हो यो रत्न कवच लाउनुहोस्। रत्न कवच, त्यही त हो नि, अब अलिअलि बोल्नुहुन्छ होला, अनि बोलिसकेको
1: घरमा, त्यही भयो गुरु।
0: तपाईले के गर्नु सबैभन्दा राम्रो भने आइतबारको दिन नुन नखा

0: त्यति म मिलाएर आउँछु अनि सल्लाह गरेर गरौँ भन्नुभयो।
1: हुन्छ हुन्छ, म्याडमसँग झगडा नगर्नुहोस्। अब उहाँले भनेको कुराहरू पनि मानिदिनुहोस्, अलि जिद्दी जिद्दी स्वभावको पनि हुनुहुन्छ तपाईँ पनि होइन?
0: हजुर हजुर,
1: त्यसलाई अलिक कम गर्नुहोस् है। अब त्यसपछि राम्रो हुन्छ, समस्या आउँदैन, चिन्ता गर्नु पर्दैन, ठिकै छ है।
0: हस्
1: नारायण। उहाँले फोन गर्नुभएको छ धादिङबाट। जन्म समय त्यति राम्रो भएन, उहाँको जन्म गते पनि त्यति राम्रो भएन, अनुमानितमा यसो मैले हेरिदिएको मात्रै हो उहाँलाई होइन। साल महिना गते समय मिल्यो भने त ठ्याक ठ्याक पुग्छ क्या, फेरि साल महिना गते समय मिलेन भने अलि नपुग्न सक्छ क्या। त्यो भएर तपाईँको मिलेन भने चाहिँ साल महिना गते समय मैले फरक पारेछु भन्नु होला है, अनि बल्दा राम्रो हुन्छ। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काठमाडौँ को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो,
2: नमस्कार गुरु।
1: नमस्कार, काठमाडौँ को बोल्दै हुनुहुन्छ? गोर्खा जिल्लाबाट बोल्दै हुनुहुन्छ?
2: हजुर, मैले 3-4 पटक गरिसकेँ, आज पनि फोन लागिहाल्यो।
1: आज पनि फोन लाग्यो, योभन्दा पहिला पनि फोन गर्नुभएको थियो?
2: मैले गरेको थिएँ गुरु, मेरो छोराछोरीको सबै हेरा थिएँ।
1: कतिको पुग्दो रहेछ मैले भनेको कुरा, नाटे भन्नु त
2: एकदमै भयो। मेरो चाहिँ त्यो जन्ममिति अलिक कन्फ्युज भएकोले ठ्याक्क चाहिँ अलिक भएन।
1: हजुर,
2: अरू सबै मिलेछ
1: गुरु, मिलेछ। जन्ममिति ठ्याक्क चाहियो चाहिन्छ क्या मलाई फेरि।
2: हजुरले लाए सौती गरेर निकालिदिनु भयो, मेरो आफ्नै दिनै कन्फ्युज भयो मेरो चाहिँ।
1: ए, अनि आज कसको बारेमा हेर्नुहुन्छ त?
2: आज चाहिँ श्रीमानको बारेमा हेर्न खोजिएको।
1: श्रीमानजीको साल महिना गते समय भन्नु, ठ्याक्क मिल्छ मिल्दैन पनि भनिहाल्नु है त।
2: 2035 साल मौसिर महिनाको 8 गते गुरु।
1: हजुर, अनि समय भन्नुहोस् त।
2: समय कस्तो समय त कस्तो गुरु, लक्ष्मी प्रसाद आउँछ नाम,
1: त्यही त्यसरी त लक्ष्मी प्रसाद त त्यसरी पनि आउँछ। 7 बजेमा पनि लक्ष्मी प्रसाद आउनु सक्छ, 8 बजे पनि लक्ष्मी प्रसाद आउनु सक्छ क्या।
2: हजुर हजुर, खत्तोमा त ठ्याक्कै अहिले कस्तो हुने भने
1: अहिले रेडियोमा फोन गर्नुभन्दा पहिला सम्झिरहनु भएको थियो होला
2: भने म त अहिले फोन लाग्छ भन्ने सोच नै थिएन गुरु। लक्ष्मी प्रसादबाट यसो हेरौँ त गुरु।
1: लक्ष्मी प्रसाद आउँदैन क्या तपाईँको श्रीमानको नाम, यो 2035 साल अनि मङ्सिर महिनाको 8 गते जन्मिने मान्छेको के बार पर्छ थाहा छ
2: गुरु? मङ्गलबार भन्नुहुन्थ्यो, 6 गते हो कि 8 गते भन्दै हुनुहुन्थ्यो गुरु।
1: त्यही भएर मिलेन क्या, मिलेन। 8 गते मङ्गलबार पर्दै पर्दैन नि।
2: त्यसो भने म जन्ममिति मिलाएर गर्छु गुरु, अहिले फोन लाग्यो त जस्तो नै लागेन।
1: ए हुन्छ हुन्छ, एकचोटि जन्म टक्क मिलाएर फोन गरौँ, म हेरिदिन्छु है। उहाँले फोन गर्नुभएको थियो गोर्खाबाट, उहाँले 2-3 जनाको हेराइसके भन्नुभयो। बिचरा श्रीमानको विषयमा हेर्न खोज्नु भएको थियो, जन्म समय नै बिर्सिनु भयो उहाँहरूलाई हेर्नु। अब अघिसम्म सम्झिनु भएको थियो फोन गर्नुभन्दा पहिला, अहिले फोन गर्ने बेलामा बिर्सिनु भयो, बर्बाद भएन त। त्यो भएर तपाईँले जन्ममितिहरू चाहिँ टक्क लेखेर राख्नुहोस् होइन, चिनाव बनाउनु पर्ने छन् भने पनि भन्नुहोस्। तपाईँले घरै बसिराख्नु, फोन गर्नु, साल महिना गते समय त मैले टिपाइदिनु, चिनाव बनाएर म तपाईँको घरै पठाइदिन्छु क्या। लिन आउनु पर्दैन, यहाँसम्म दुःख पाउनु पर्छ, टाढा हुनुहुन्छ भने, नजिक हुनुहुन्छ भने त आउनुहोस्। तपाईँ हामी देखभेट पनि हुन्छ, गफ पनि हुन्छ, चिनजान पनि हुन्छ, सम्बन्ध नजिक पनि हुन्छ होइन। अब टाढा टाढा हुनुहुन्छ, काम फुर्सद मिल्दैन, अफिस जाने समय मिलाउन मिल्दैन होइन, अशक्त हुनुहुन्छ, बिरामी हुनुहुन्छ, वृद्ध हुनुहुन्छ भने घरै बसी बसी पनि तपाईँले फोन गरेर ग्रह दशा र भाग्यको विषयमा कार्यक्रममा पनि हेर्न सक्नुहुन्छ। टिकट काटेर पालोमा वस्तुमा अनि हेराउँछ आनन्दले भन्नुहुन्छ भने नि कार्यक्रम ज्योतिष वास्तु पछि तपाईँ टिकट काटेर पालोमा बसेर पनि हेर्न सक्नुहुन्छ। प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्न पनि सक्नुहुन्छ। तपाईँलाई रत्न कवचहरू चाहिएका छन्, रत्न कवच लाउनु पाए मलाई राम्रो हुन्थ्यो कि, मेरा छोरा बुहारी राम्रा हुन्थ्यो कि, यिनीहरू मिल्थ्यो कि, श्रीमान श्रीमतीको सम्बन्ध हाम्रो

0: राम्रो हुन्थ्यो कि, निसन्तानपन सम्बन्धीको समस्याहरू राम्रो हुन्थ्यो कि, होइन विभिन्न प्रकारका समस्याहरू हुन्छन् नि त, हो त्यो कुरा राम्रो हुन्थ्यो कि भन्ने मनमा लागेको छ भने तपाईँले चाहिँ रत्न कपाल लगाउनु पनि पर्छ, मुख पनि बाँड्नु पर्छ, ग्रह शान्ति गर्नुपर्ने रहेछ भने ग्रह शान्ति गरेर पनि हुन्छ भने ग्रह शान्ति मात्रै गर्नु हुन्छ भन्छु, मुख मात्रै बारेर हुन्छ भने मुख मात्रै बार दिनुहोस्, तपाईँले यति गर्नुभयो भने रत्न कपाल लगाउनु पर्दैन, ग्रह शान्ति पनि अहिले तपाईँले गर्नु पर्दैन नि भन्छु मैले, जे आउँछ चिनामा ग्रहमा भाग्यमा जे आउँछ त्यहीको विषयमा म तपाईँलाई जानकारी गराउने गरेको छु क्या, त्यो भएर एकदमै ख्याल गर्नु होला तपाईँले यस्ता यस्तै कुरामा चाहिँ है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ, काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते, हजुर हजुर नमस्ते नमस्ते, नारायण काँडोको बोल्दै हुनुहुन्छ,
1: नमस्ते गुरु, नमस्ते
0: नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ,
1: म सुनौल चौडा र
0: सुनौल चौडाबाट,
1: हजुर
0: तपाईँको शुभ नाम,
1: शुभ नाम मेरो लीला ढकाल,
0: लीला ढकाल
1: हजुर,
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ लीलाजीले,
1: मेरो कान्छो छोराको विषयमा बाबु,
0: ल कान्छो छोराको जन्ममिति भन्नुहोस् त कति हो,
1: 2038 साल,
0: हजुर
1: भदौ 22 गते आइतबार बिहान 6:30 बजे,
0: आइतबार सोमबारको 6:30 बजे है, जन्म कहाँ भएको, कुन जिल्लामा थाहा छ,
1: कलकत्तामा हजुर,
0: इन्डियामा भएको हो
1: हजुर,
0: अनि यो जन्म समय इन्डियाको हो कि नेपालको हो,
1: इन्डियाको हो बाबु,
0: ल सुन्नुहोस् है ध्यान दिएर,
1: हजुर
0: श्री गणेशमा श्रीमती रामानुजायनमा 2038 साल भाद्र शुक्ल पक्षको सोमबार नवमी तिथिमा जन्म, वृश्चिक राशि, ज्येष्ठा नक्षत्रको चौथो चरण, नाम आउँदो रहेछ युवराज भन्ने नाम आउँछ है,
1: हजुर
0: के नाम राख्नु भएको छ, नरानमा चिनामा थाहा छ,
1: नरानमा त पखरा पनि थिए, अनि म पहिलाका छोराछोरीको नरान अर्कै थिए, ती फेरि अर्कै नयाँ पनि दुखरा थिए, नयाँ पनि दिन पखरा के, तिनले त नाम त देव प्रसाद दिएका हुन्,
0: होइन चिना बनाउनु भएको छैन,
1: चिना छन् के रे आलमानिया छन् जित्छु भन्दा लाउँछै लाउँदैन,
0: ए चिनामा हेर्नु न वृश्चिक राशि आउँछ
1: हजुर,
0: अनि आदिनाले देव आदिनाले राक्षसी गर्नु परेको छ, घातकमा परेको छ तिथि, विशेष गरी प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर राशिमा तुला राशि घातक परेको छ, कालो सर्प परेको छ, चन्द्रमा निचो भएर बसेका छन्, दाजुभाइ त त्यही नफाप्ने ग्रह छ, दाजुभाइसँग त्यति मिल नहुने ग्रह छ, विवाह पनि दुई विवाह हुने ग्रह परेको छ, दुई घरबार हुने ग्रह परेको छ, सरकारी जागिर खाने ग्रह राम्रो परेको छ है, ग्रह दशाहरू ठिकै ठिकै छन्, त्यस्तो नराम्रो छैन, कालो सर्प योगले चाहिँ धेरै दुःख गर्नुपर्ने अनि पैसा थोरै आउने, उन्नति प्रगति अलि थोरै थोरै हुने ग्रह छ, अहिले पैसा फस्ने, पैसा डुब्ने, व्यवहार बिग्रिने, ऋण लाग्ने ग्रह छ अहिले, उल्का भन्ने ग्रह चलेको भएर
1: हजुर,
0: अहिले अलिकति विचार गर्नुपर्छ, दशाको शान्ति गर्नुपर्छ, एउटा आँखसँग विवाह गर्नुपर्छ, अर्क विवाह भन्छ, आँख भन्ने थाहा छ तपाईँलाई,
1: हजुर थाहा छ,
0: हो आँखसँग विवाह गराइदिएपछि विवाहको लगन पारेर त्यसपछि श्रीमान श्रीमतीको छोरा बुहारीको सम्बन्ध पनि राम्रो हुन्छ, मनमुटाव पनि हुँदैन, ग्रह दशा पनि राम्रो हुन्छ, ठिक हुन्छ, त्यसपछि पल्ला राम्रो हुन्छ है,
1: होइन बिहा अलिकति त यसबारे अघि पनि हेराएर पूजा बिहा पनि गराइयो, अनि नाकको विषयमा यसो पूजा सुजा गर्ने हरिया छन्, पूर्णियाको व्रत गर्छन् दुइटैले,
0: राम्रो राम्रो, त्यसो भए त
1: यस्तो गर्छ बाबु, पैसा लगानी लगाए 5 लाख रुपियाँ कुन देशको, त्यो 7 महिना भइसक्यो, पुसा हो कि मुसिरा लगानी लगाएको, त्यो के अत्तो पत्तो केही छैन, कसो हो के हो, साह्रै हात्तिया छन् छोरा बुहारी एकदम,
0: विवाह जुलाएर गर्नु भएको हो मलाई देखाएर,
1: हजुर बिहा गराएको अहिले देखाएर अहिले भनेर गरेका,
0: ए त्यसो भए अब कालो सर्पको रत्न कवच पाउँछ हामीसँग,
1: हजुर रत्व नि अहिले भन्नुभएको त्यो गरियो छैन, के हो कसो कति लाउँछ,
0: अब त्यो गर्नु पर्यो अनि बल्ला पैसा डुबाएका पैसा उठ्छन्, लगानी गरे फाइदा हुन्छ, नभए अलिकति राम्रो हुँदैन भन्छ क्या, त्यही भएर रत्न कवचलाई चाहिँ दिउँसो अहिले बिहानको 10 बजेपछि 11 बजेपछि फोन गर्नु
1: हजुर
0: अनि त्यसपछि म तपाईँको राई रत्नकर बनाएर पठाइपिन दिउँला है
1: हजुर
0: बाबुसँग कुरा गराउनुहुन्छ भने पनि कुरा गराउनुहोस् म बाबुसँग पनि कुरा गरौँला
1: हजुर
0: पूर्णिमाको व्रत असाध्यै राम्रो हो बाबुको लागि होइन अब केटीसँग विवाह जुराएर हेराएर गर्नु भएको हो भने त्यो पनि राम्रो भइहाल्यो
1: हेराएर गरे काम त्यो बिहा यसको बिहा जाने अहिले भनेपछि नै त्यो पनि अरे पूर्णियाको वर्तन लिया छन् नाग देवताको पूजा अर्ने ध्वजा उठाउने अर्ने अरे छन्
0: ल राम्रो हो राम्रो हो तर नागको नागकोलाई चाहिँ सामान्य नाग दोषको पूजा गरेर मात्रै हुँदैन त्यसको लागि रत्न कवच लगाएर अनि त्यसपछि पूजा पाठ गर्ने हो भने राम्रो हुन्छ समस्या आउँदैन क्या
1: अनि यसको बारेमा के लगानी यहाँ केमा ड्राइभर यहाँ कि अरू केही काममा केमा
0: जेमा गरे पनि हुन्छ जस्तै जुस पसल गर्नु हुँदैन पानीको काम गर्नु हुँदैन होइन चाँदीको काम गर्नु चाँदीको काम गर्नु हुँदैन अनि अरू अरू काम गर्नु हुन्छ बाबुलाई फाप्छ पनि राम्रो पनि हुन्छ अहिले गरिराखेको काम राम्रो छ बाबुलाई नराम्रो होइन तर अहिले उल्का भन्ने ग्रह चलेको छ कालसर्प पनि परेको छ त्यो भएर अलिकति राम्रो नभएको हो कि मलाई मेरा छोरालाई राम्रो भएन पैसा दिएको पैसा फसाउँछ कमाइ राम्रो गराउँदैन कमाउनु त अलिअलि कमाउँछ पैसा बचत पनि छैन खाडै सकिरहेछन् भन्ने मनमा आउँछ है अब त्यसोलाई चिन्ता गर्नु पर्दैन रत्न कवच पाउँछ हामीसँग रत्न कवचलाई दिउँछ फोन गर्नु बनाएर म पठाइदिन्छु सुनौलै पठाइदिन्छु तेल लगाइदिनुहोस् राम्रो हुन्छ चिन्ता गर्नु पर्दैन है
1: अरू रङ रङ बार समय कस्तो के कता त्यो नि दिशा कता के कस्तो त्यो नि भनिदिनु गुरु मैले केही
0: जान्दिनँ होइन ठिकै छ त्यस्तो नराम्रो छैन रातो कलर राम्रो हुन्छ है
1: हजुर
0: रातो कलर क्या रातो रङ राम्रो हुन्छ
1: हजुर
0: उत्तर दिशा राम्रो हुन्छ
1: हजुर
0: दुई नम्बर राम्रो हुन्छ जस्तै 2, 4, 6, 8, 10, 12 राम्रो हुन्छ
1: हजुर
0: बाबुलाई चाहिँ ठिक छ ग्रहहरू नराम्रो छैन अलिकति जिद्दी जिद्दी स्वभावका छन् अलिकति यो चाहिँ गर्नुहुन्न जिद्दी गरिस् भने तँलाई गरा लाग्छ अरे गुरुबाले भन्नुभएको भन्नु अनि जिद्दी नगरिकन अहिले मुसुमुसु हाँसेर बोल्नुपर्छ अरे ग्रह दशाहरू तर्सेर भाग्छ अरे त्यसपछि भन्नु होइन राम्रो हुन्छ चिन्ता गर्नु पर्दैन है
1: व्रत यो अब बुहारीले मात्रै गर्ने यो त बाहिरको गर्व सकेर हुन्छ कहिले होला बाबु जति यसो जनाउनु
0: बाहिरको लागि रत्न कवच लागेपछि हुन्छ नभए भिसा लाग्दैन अरू सबै हुन्छ भिसा लाग्दैन फेरि
1: पैसा खास दिएको छ त्यहाँदेखि पैसा त 5 लाख रुपियाँ दिएर बसेको छ
0: हो त्यही त भयो त रत्न कवच लाउनु पर्थ्यो नि पहिला रत्न कवच लाग्यो भने राम्रो हुन्थ्यो
1: भन्नुभयो हजुरले के रे त्यो केही केही नि कसो कसो भएको छ यिनीहरूले हराएछौँ त्यो कति के लाग्छ नि बाबु
0: त्यसोलाई दिउँसो 10 बजेपछि फोन गर्नु हेरी हेरी पर्छ त्यो चाहिँ सबैभन्दा सो थोरै पैसा लाग्नेमा मलाई लगाइदिउँ है
1: हुन्छ त्यहाँदेखि जे जे राम्रो हुन्छ त्यही यसको जसै पनि होस् म उस्तै भयो म छोरा बुवाले बाहिर गएर आछु पठाउँछु अहिले नम्बरमा पठाउँछु उनीहरूलाई दुइटैलाई त्यही नै
0: हुन्छ हुन्छ हस् हस् हस् उहाँले फोन गर्नुभएको थियो सुनौलबाट फोन गर्नुभएको थियो आमाले चाहिँ छोराछोरीको बारेमा चिन्ता सबैलाई हुन्छ हेर्नुहोस् है फेरि मलाई मात्रै होइन तपाईँलाई पनि हुन्छ मलाई पनि हुन्छ यिनीहरूको राम्रो भइदिए हुन्थ्यो प्रगति भइदिए हुन्थ्यो भन्ने हुन्छ फेरि छोराछोरीले चाहिँ अलिक कचकच गर्यो भने माता पिताले कचकच गर्यो भने कति कराका देखि नसक्ने मलाई भन्छन् फेरि क्या आज भएका छोराछोरी त्यस्तै छन् पढ भनौँ रिसाउँछन् हेर्नु खाम्रा नै गर्छन् होइन हामीले के किन गराए जस्तो चाहिँ गर्छन् फेरि छोराछोरीले तर पढ्दाखेरि मैले पढेँ भने मलाई नै राम्रो हुन्छ मेरो लागि भन्नुभएको मेरो बाबाआमाले मेरो साह्रै चिन्ता गर्नुहुन्छ मेरो बाबाआमाले मैले मेरो बाबाआमालाई चाहिँ चिन्ता गराउनु हुँदैन दुःख दिनु हुँदैन भन्ने कुराहरू चाहिँ आउँदैन क्या फेरि है त्यो भएर तपाईँहरू विशेष ख्याल गर्नुहोला 9851-75-223 र 9856-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउनेछु मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेट्न सक्नुहुन्छ आजको लागि चाहिँ कार्यक्रम ज्योतिषवास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: शैक्षिक सत्र 2082 को यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजरमा रहेको हाम्रो कपडा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बिचबजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।
3: खै जन्म दर्ता दिनुस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
10: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
9: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
10: किन नि बाबा?
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
10: हस् बाबा।
11: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार। प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
1: सम्पर्क मोबाइल 9741001340।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जय मसीह तथा ख्रिस्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको पुस्तक 25 अध्यायको 1-13 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। तब स्वर्गको राज्य 10 कन्याहरूसँग तुलना गर्न सकिन्छ। तिनीहरूले आआफ्नो बत्ती लिएर दुल्हालाई भेट्न निस्के। तीमध्ये 5 निर्बुद्धि र 5 चाहिँ बुद्धिमती थिए, किनकि जब निर्बुद्धिहरूले आफ्नो बत्ती लगे तब तिनीहरूले साथमा तेल चाहिँ लगेनन्, तर बुद्धिमतीहरूले चाहिँ आफ्नो बत्ती सँगसँगै पात्रमा तेल पनि लगे। दुल्हाले बिहालो गर्दा ती सबै निन्द्रले लठ भए र निदाए। तर मध्य रातमा हेर, दुल्हा उनलाई भेट्न आऊ भन्ने आवाज आयो। तब ती सबै कन्याहरू बिउजे र आआफ्नो बत्ती ठिकठाक पारे। निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, तिमीहरूको तेलबाट हामीलाई अलिकति देऊ किनभने हाम्रो बत्ती त निभ्न लागे। तर बुद्धिमतीहरूले यसो भनेर जवाब दिए, हामी र तिमीहरू दुवैलाई पुग्ने यथेष्ट तेल छैन होला, बरु पसालेका जाऊ र आफ्नो लागि किन। तिनीहरू किन्न जाँदा दुल्हा आइपुगे र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे र ढोका बन्द भयो। पछिबाट ती अरू कन्याहरू आइपुगे र यसो भन्न लागे, प्रभु प्रभु, हाम्रा लागि खोलिदिनुहोस्। तर उनले जवाब दिएर भने, साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिन, यसकारण जाग रहौ, किनकि त्यो दिन र त्यो घड़ी तिमीहरूलाई थाहा छैन। आदरणीय श्रोता, जसरी हामीले पहिलो प्रवचनको सेवामा हामीले यो जानेका थियौं, यो बुझेका थियौं कि आशा नगरिएको समयमा नै मानिसको पुत्रको आगमन हुनेछ, अथवा आशा नगरिएको समयमा नै अचानक येशु ख्रीष्टको आगमन हुनेछ भन्ने कुरो हामीले हेरिसकेका छौं। र यो दृष्टान्तमा, 10 कन्याको दृष्टान्तमा पनि त्यस्तै कुराहरू उल्लेख गरिएको छ लेखकले। र यसमा पनि विश्वास योग्य र जाग भइरहने अथवा भइरहन आवश्यक भएको कुरामा जोड दिइएको छ। विश्वास योग्य र जाग भइरहन आवश्यक भएको कुरामा जोड दिन्छ। र यो खण्डमा हामीले हेर्दाखेरि 10 कन्याको दृष्टान्त भनेर हामीले यहाँ देख्छौं। अनि यहाँ चाहिँ यसरी लेखकले वर्णन गरिएको छ, स्वर्गको राज्य 10 कन्याहरूसँग तुलना गर्न सकिन्छ भनिकन यहाँ उल्लेख गरिएको छ। र स्वर्गको राज्य 10 कन्याहरूसँग तुलना गर्न सकिन्छ र तिनीहरूले आफ्नो बत्ती लिएर दुल्हालाई भेट्न निस्के भनेर यहाँ लेखकले बताएका छन्। यो चाहिँ दृष्टान्त हो। यहाँनिर 10 कन्याहरूले दुल्हा भेट्नको लागि उनीहरू तयार भएका छन् र 10 कन्याहरूले दुल्हालाई भेट्नका लागि उनीहरू तयारी गरिरहेका छन् र यो तयारी चाहिँ कसरी तयार गरिरहेका छन् भन्ने कुरामा यहाँ हामी हेर्दैछौ। 10 कन्याहरू नै हुन् र 10 कन्याहरूले दुल्हाको प्रतीक्षामा बसिरहेकै हुन्। तर यहाँनिर दुल्हा यहाँ 5 बुद्धिमती र 5 जना चाहिँ निर्बुद्धि थिए भनेर पनि यहाँ बताइएको छ। 5 जना बुद्धिमती र 5 जना चाहिँ निर्बुद्धिहरू थिए भनेर यो छुट्याइएको पनि छ। दुवैजनाले नै बुद्धिमतीहरूले पनि दुल्हालाई नै भेट्नका लागि तयारी भइरहेकै अवस्था हो र निर्बुद्धिमतीहरू पनि दुल्हा भेट्नका लागि तयार भएकै अवस्थाहरू हुन् र दुवैजनाको उद्देश्य एउटै हो, दुवै समूहको उद्देश्य एउटै हुन्। तर यहाँ हामीले हेर्दै जाँदा 5 जना बुद्धिमतीहरूले आफ्नो दुल्हा आउने ढिला भए भने अरू तेल चाहिन्छ भनेर पात्रमा तेल बोकेको कुरा यहाँ देखिन्छ। त्यतिकै बुद्धिमती भनेका होइनन्। दुल्हा कुन बेला आउने कुरा थाहा नभएको कारणले गर्दा उनीहरूले आफ्नो बत्तीमा छुट्टै तेल, आफूलाई चाहिएको तेल उनीहरूले राखे र यति बेलासम्ममा दुल्हा आइहाल्यो भने यही तेलले हाम्रो काम पुग्छ अथवा यही तेलले हामीलाई पुग्छ। कथन काल दुल्हा आउने समय थाहा नभएको कारणले गर्दा ढिला पनि हुन सक्छ र यदि ढिला भइहाल्यो भने पनि अर्को छुट्टै तेल पनि उनीहरूले जोह गरिराखेको अवस्था यहाँ देखिन्छ, जुन जसले गर्दा बुद्धिमती कन्याहरू भनेर यहाँनिर सम्बोधन गरिएको छ। बुद्धिमती त्यतिकै भनेको होइन, किनभने समय दुल्हा ढिला हुन सक्छ, ठिक समयमा आइहाल्यो भने त ठिकै भयो, तर दुल्हा आउने दिन समय निश्चित नभएकोले गर्दा बुद्धिमतीहरूले चाहिँ छुट्टै तेल जोह गरेर राखिएको कुरा चाहिँ यहाँ बुद्धिमतीको एउटा काम देखिन्छ। र अब अर्को चाहिँ निर्बुद्धिहरूले के गरे भन्दाखेरि 7 उनीहरूले तेल जति छ आफ्नो भाँडामा त्यति मात्रै तेल उनीहरूले लगे र त्यसपछि अर्को तेल उनीहरूले जोह गरेन, जुन कुरो चाहिँ मूर्खतासँग जोडिएको छ। किनभने उनीहरूले दुल्हा आउने समय थाहा नभएपछि त उनीहरूले बुद्धिमती कन्याहरूले जस्तै तेलको जोह गर्नु पर्थ्यो, उनीहरूले गरेनन्। नगरेको कारणले गर्दा उनीहरूलाई चाहिँ मूर्ख भन्ने शब्दलाई सम्बोधन गरिएको छ अथवा निर्बुद्धि भनेर सम्बोधन गरिएको छ। अब दुल्हा पक्कै पनि बिहालो गरे, ती सबै निन्द्रामा लट्ठ भएर निदाए। अब यो निदायो किनभने दुल्हा आउनलाई ढिला भयो र ढिला भइसकेपछि उनीहरू निदाए र निदाइसकेपछि मध्यरातमा उनीहरू निन्द्रामै थिए र निन्द्रामा परिरहेकै बेला उहाँ अचानक दुल्हा मध्यरातमा दुल्हा उनलाई भेट्न आयो भन्ने आवाज, भेट्न आऊ भन्ने आवाज आयो। तब ती सबै कन्याहरू बिउजेर आफ्नो बत्ती ठिकठाक पारेको कुरा यहाँ हामी देख्छौ। अब बुद्धिमतीहरूले आफ्नो लागि तेल जोह गरिराखेको थियो र अब पहिलो भाँडामा हालेको तेल सिद्धिए पनि उनीहरूसँग तेल बढी, उनीहरूले अर्को तेल जोह गरिराखेको थियो र त्यो तेल हालेर आफ्नो दुल्हालाई भेट्न उनीहरू भित्र पसे, तर त्यहाँ कन्या जो निर्बुद्धिहरू कन्याहरू थिए उनीहरूको तेल सकेको कारणले गर्दा अब उनीहरू अप्ठ्यारोमा परेको हामी देख्छौ, किनभने उनीहरूको तेल सक्यो। अब त्यो बत्ती बल्नका लागि उनीहरूलाई भनौ सम्भावना भएन, अनि उनीहरूले अरू भनौ बुद्धिमतीहरूलाई भने तिमीहरूको तेलबाट हामीलाई अलिकति देऊ भनेर उनीहरूले अनुरोध गरे, अनि उनीहरूको तेल बत्ती निम्नै लाग्यो किनभने उनीहरूकोमा तेल छुट्टै थिएन, बेग्लै तेल उनीहरूले जोहो गरेको थिएन। त्यसै कारणले अब यहाँनिर उनीहरूलाई आपद विपद पर्यो, अनि बुद्धिमतीहरूले चाहिँ उनीहरूलाई भने हामीसँग छैन भनेर तेलको खोजी गर्नलाई उनीहरूलाई सल्लाह दिए, किनेर ल्याऊ भन्ने कुरा सल्लाह गरे। तर तिनीहरू किन्न जाँदा दुल्हा आइपुगे र बुद्धिमतीहरू बत्ती बालेर दुल्हालाई भेट्न उनीहरू भित्र पसे, तर जो व्यक्तिहरू पछिबाट ती कन्याहरू निर्बुद्धि कन्याहरू पनि आइपुग्यो र यहाँ भन्छ आइपुग्यो र उनीहरूले पनि ढोका ढकढकायो र उनीहरूले हामीलाई पनि ढोका खोलिदेऊ भनिकन उनीहरूले पनि विन्ती गर्यो। तर यहाँनिर उत्तर चाहिँ ठिक भएन, उनीहरूले उनीहरूको लागि ढोका खोलिएन र तिनीहरूको लागि उहाँले जवाफ दिनुभयो। दुल्हाले जवाफ दियो, उहाँले जवाफमा भन्नुभयो साँच्चै भन्दछु म तिमीहरूलाई चिन्दिन। यस्तो जवाफ दुल्हाबाट पाएको हामी यहाँ देख्छौ। यस्तो यो दिन कति कठिन दिन हुनेछ, उनीहरूले पनि दुल्हा भेट्नकै लागि कोशिश त गरेकै हो, उनीहरूले आफूलाई दुल्हा भेट्नका लागि आफ्नो जिम्मेवारी पूरा गरेकै हो, तर यस ठाउँमा दुल्हाले म चिन्दिन भनिसकेपछि यो दिन जस्तो दुःखदाय अरू केही हुँदैन। यदि कोही व्यक्ति यो पृथ्वीमा मरेर स्वर्गमा जाँदाखेरि स्वर्गको ढोकामा गएर ढकढक गर्दाखेरि जीवनको पुस्तकमा मेरो नाम लेखेको छ भनेर सोध, तिम्रो नाम यहाँ लेखेको छैन, तिम्रो लागि यो ठाउँ होइन भन्दाखेरि कस्तो चाहिँ हुन्छ होला। र आज यस्तै दिन नआउला भन्ने छैन मित्रहरू श्रोताहरू, यसकारण जागर हो, किनकि त्यो दिन र त्यो घड़ी तिमीहरू थाहा छैन भनिकन यहाँ लेखकले उल्लेख गरिएको छ। आदरणीय श्रोता, लेखकले यो खण्डमा यीशुको आगमनको दिनमा छोडिने र लगिने हुनेछ भन्ने सत्यतालाई बुझाउन खोजेको छ। अघिल्लो खण्डहरूमा पनि हामीले यही देख्यौं, एकजना लगिनेछ अर्को छोडिनेछ, विश्वास गर्नेहरू यीशुलाई विश्वास गर्नेहरू लगिनेछ, यीशुलाई विश्वास नगर्नेहरू छोडिनेछ। र यो खण्डले पनि हामीलाई स्पष्ट बताउँछ कि जब अन्तिम घड़ीसम्म विश्वासमा रहनेहरूलाई उहाँले लानुहुनेछ, तर अन्तिम घड़ीसम्म विश्वासमा नरहने र आफ्नो विश्वासलाई त्याग्ने व्यक्तिहरूलाई उहाँले लानुहुने छैन। र यीशुको आगमनको घड़ी र समय कसैलाई थाहा नहुने भएकोले हर समय विश्वास योग्य र जाग भइरहन आवश्यक भएको कुरामा जोड़ वा प्रोत्साहन दिएका छन्। त्यसरी नै आज हरेकले यीशुको दोस्रो आगमनको समय थाहा नहुने भएकोले सधैँ विश्वास योग्य र जागर हुनुपर्छ। दश कन्याहरूको दृष्टान्तले खबरदारी वा खबरदारी वा चेतावनी दिएको छ। यसरी जाग नरहनेहरूको दशा डरलाग्दो हुनेछ भनेका छन्। आदरणीय श्रोताहरू, तपाईँ हामी पनि जागर रहेन भने र बुद्धिमती स्त्रीहरू जस्तै आफ्नो विश्वासलाई अन्तिम घड़ीसम्म जोगाइराख्छ भने उनीहरू परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। र यदि आफ्नो विश्वासलाई अन्तिम घड़ीसम्म जोगाई राखेन भने उनीहरू छोडिनेछ। त्यसकारण आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गरेर आनन्द जीवन पाउनुहोस् र उहाँको आगमनमा सम्म आफ्नो विश्वासलाई जोगाइराख्नुहोस् र आफ्नो विश्वासलाई जोगाइराखेर उहाँको दोस्रो आगमनको लागि हर समय विश्वास योग्य र जागर रहेर अनन्त आनन्दसम्म उहाँसँगै राज्य गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर यहाँहरूको माझ आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: के तपाईँले दात मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैं तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: सिद्धलेक गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ। शैक्षिक सत्र 2082 एसई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
3: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन विश्वजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरीद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह, सम्पर्क नम्बर 98-45-55-66-56 98-28-049-215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 98-12-20-25-53 98-12-20-25-53।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
2: त्यो त फाटी सकिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
5: सम्पर्क मोबाइल 97140131429।
6: नमस्कार सेनसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
11: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
6: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
12: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
6: होइन, के भन्छ, कसरी नि?
12: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
6: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810, 98 49 185 810।
10: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802। धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
5: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
13: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
5: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
13: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
5: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
13: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
5: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
13: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी चिरेको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोल, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त।
14: अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।

0: 6.9 inch AI powered camera. 3 years ago warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharule. Tapai ko man jitcha barambar.
1: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियम को झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरा नै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दी सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
2: ल टिप्नुहोस् प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 98340-97437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
3: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98340-97437

0: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
1: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
1: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808888778।
3: एक युनिट रगतले 3 सम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 बिहान 7 9 र बेलुका 5 विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थपो जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
7: आदरणीय सिद्धलेखवासी कृषक महानुभावहरू, के तपाईँलाई थाहा छ हाम्रा रैथानी कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ। त्यसैले आयातित बिउको मह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा चारो बहस नेपाली बहस

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि नेपाली बहसलाई तपाईहरूले सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी सामाजिक आर्थिक राजनीतिक कूटनीतिक सांस्कृतिक पाटोका विषयमा बहस र चर्चा यतिखेर गर्ने गर्दछौ र नेपाली बहसमा सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सत्ताधारी दलका सभापति रवि लामिछाने भारत भ्रमणमा हुनुहुन्छ। भारत भ्रमण फलदायी बनाउनका निम्ति दुई देश बीचको सुमधुर सम्बन्ध र प्रगाढ़ सम्बन्ध विस्तारका निम्ति रवि लामिछाने भारतको भ्रमणमा हुनुहुन्छ। भारतमा रवि लामिछानेको भव्य स्वागत समेत गरिएको छ। भाजपा कार्यालयमा उनको स्वागत गरिएको पनि हो। र अब नेपाल र भारतको जुन सीमा विवादको विषय छ, सीमा विवादको विषय एकपटक फेरि अड्की बल्झिएको छ र सीमालाई कसरी यो विवादलाई साम्य गराउने, कसरी यो विवादबाट मुक्त हुने भन्ने खालका पनि बहसहरू यतिखेर चलिरहेका छन् र भारतले धेरै ठाउँमा नेपालका भूमिहरू अतिक्रमण गरेका छन् र विशेष गरी लिपुले कालापानी र लिम्प्याधुरा नाबीगुञ्जी कुटीको विषय प्रमुखताका साथ उठेको छ। तर प्रधानमन्त्रीले संसदको रोस्टमबाट भारतका भूमिहरू समेत नेपालद्वारा मिचिएको भन्ने जुन अभिव्यक्ति दिएका छन् त्यो अभिव्यक्तिपछि झन यसको तीव्र आलोचना पनि भइरहेको छ। किनभने नेपालले भारतको कुनै पनि ठाउँको भूमि मिच्न सक्दैन, भूमि ओगेट्न सक्दैन, हडप्न सक्दैन भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन् र सीमाविदहरूको एउटै स्वर छ, नेपालले भारतको कुन ठाउँको सीमा मिच्यो हामीलाई अहिलेसम्म जानकारी छैन भनेर सीमाविदहरूले बताइरहेका छन्। त्यसैले गर्दाखेरि तर यस विषयमा अनौपचारिक अप्रत्यक्ष रूपमा प्रधानमन्त्री बालेन्द्र शाह ब्याक हटिसकेको पनि पाइएको छ। यद्यपि विपक्षी दलहरूले संसदमा आएर माफी माग्नुपर्ने होइन भने संसदको रेकर्डबाट यो विषयलाई हटाउनुपर्ने आफ्नो मागहरू राख्दै आएका छन्। पूर्व तयारी बिना बोलिएका केही शब्द र वाक्यांशहरूले आफैलाई गल्पासो भएको छ यतिखेर प्रधानमन्त्रीका लागि। तर अब सीमा विवादको विषय चाँडोभन्दा चाँडो टुंगिनु पर्दछ। तर भारतले भनेको छ जुन नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार भनिएको छ। किनभने प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभामा लिपुलेख लिम्प्याधुरा मामिला इंग्ल्याण्ड बेलायतले पनि सरकार राख्नुपर्छ भन्ने अभिव्यक्ति समेत दिएका थिए। किनभने तत्कालीन इस्ट इण्डिया ब्रिटिसहरूले 1816 सुगौली सन्धि ढाका गरेका यी सीमाका विषयहरू र उसँगका केही तथ्य र प्रमाणहरूका विषयमा पनि नेपालले खोजबिन गर्ने बालेन्द्र शाहको जुन भनाई थियो यस भनाईमा भारतले चाहिँ त्यसमा अस्वीकार गरेको छ। आज हामी यो विषयमा नेपाली बहसमा चर्चा र परिचर्चा गर्न चाहन्छौ। मानवाधिकार आयोगको जुन किसिमको प्रतिवेदन छ त्यो प्रतिवेदनमा निकै ठूलो यतिखेर चलखेल अर्थात रस्साकस्सी चलिरहेको छ। किनभने नेपालको संवैधानिक अंगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने अर्को सुसान नाटा छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक बोहराले जुन किसिमको रिट दायर गरेका छन् त्यो रिट दायर भइसके पछाडि यसमा अब अदालतले के गर्छ यो पनि एउटा कानूनी प्रश्नहरू उब्जिएका छन्। आदरणीय श्रोतामा तपाईँलाई जानकारी गराउन चाहन्छु। क्लीन चिटको पर्खाईमा छन् पूर्व गृहमन्त्री सुदन गुरूङ। गृहमा फर्काउने बालेनको चाहना छ भने रवि लामिछानेको अनिच्छा भएको विषय पनि यतिखेर आइरहेको छ। दोषी वा निर्दोष प्रमाणले पुष्टि गरेकै आधारमा प्रतिवेदन बुझाउने तयारीमा छौं। यसमा इफ बट भन्दा पनि दोषी विपृष्ट रूपमा दोषी निर्दोष भए कारणसहित निर्दोष भनेर सिफारिश गर्ने छानबिन समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारीले बताउनु भएको छ। आदरणीय श्रोता, थपिएको समयमा समितिबाट प्रतिवेदन आएपछि सरकारले यो विषयमा अध्ययन गरेर चाँडै निर्णय लिने सरकारका प्रवक्ताले बताएका छन्। भारतमा रवि लामिछानेको अर्थपूर्ण भेट पनि भएको छ। पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रपतिका सभापति रवि लामिछानेले मंगलबार भाजपाका अध्यक्ष नितिन नवीन र भारतका गृहमन्त्री अमित शाह र भारतका विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। उनको राम्रै स्वागत भएको छ। आदरणीय श्रोता, हामी छलफल गर्न चाहन्छौ आजको नेपाली बहसमा करका दरमा हेरफेर पटक पटक संशोधन पनि भएको छ। सरकारले आर्थिक वर्ष 83-84 लागि ल्याएको आर्थिक विधेयक 2083 को अन्तिम दस्तावेजमा करका दर पटक पटक हेरफेर गरेपछि आर्थिक अपचलनको आशंका समेत गरिएको छ। अर्थमन्त्री डाक्टर सोनी मुगागलेले शुक्रबार संसदको संयुक्त बैठकमा विधेयक पास गरेपछि पनि पटक पटक संशोधन गर्ने विषयले यसको आलोचना पनि शुरू भइसकेको छ। अब सहकारीको 88 अर्ब बचत फिर्ता कहिले हुन्छ, सरकारले बचत फिर्ता शुरू गरिसकेको भन्ने विषयहरू त बाहिर आएका छन्। तर यसको कहिले चाहिँ सहकारी पीड़ितहरूले बचत फिर्ता पाउँछन्, आज 5 लाखसम्मका सहकारी पीड़ितहरूले बचत फिर्ता पाउँदै गर्दाखेरि एउटा सामान्य कर्मचारी जो चाहिँ कार्यालय सहयोगीको काम गर्छ उसले सहकारीमा राम्रो ब्याजदर पाउने आशामा आफ्नो आएको सबै तलब चाहिँ सहकारीमा बचत गरेको हुन सक्छ र त्यस पछाडि उनी अब आफ्नो जागिरबाट जागिर अवधि सकेर जब उनी घर फर्किन्छन् उनको करिब करिब 10 लाख 12 लाख जति जम्मा भएको हुन सक्ला तर त्यो कार्यालय सहयोगीको रकम खाएर सहकारी भागिसकेको छ तर सरकारले अहिले 5 लाख भन्दा मुनिकोलाई मात्रै फिर्ता गर्ने भन्यो तर 10 लाख बचत गरेको ती कार्यालय सहयोगी आज घरमा घाटका भएका छन्। उनले काम गरे भएको जो गरेर सहकारीमा राखे तर घर फर्किँदाखेरि रित्तै हात भएको एउटा स्थिति छ। यो एउटा निकै ठूलो विडम्बना छ, कारुणिक विषय छ। त्यसैले गर्दाखेरि आज हरेक जनताका लागि सरकार हुनुपर्छ, जनताको सरकार यतिखेर बन्न सक्नु पर्दछ। त्यो कारणले गर्दाखेरि धेरै नागरिकहरूका पीड़ामा सरकारले मलम लाउनुपर्छ र यो सरकारप्रति धेरैको आशा र भरोसा पनि छ। वर्षा नजिकै छ, राजमार्गहरू जोखिममा छन्, बेमौसममै बाढ़ी पहिरो, सड़क अवरूद्ध, यात्रा असुरक्षित र असहज का विषयहरू आइरहेका छन् किनभने सुरक्षामा अहिलेसम्म चासो त्यति नदेखाएको पनि गम्भीर विषय यतिखेर आएको छ। त्यसैले गर्दाखेरि यी विषयहरूमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। सुदूरपश्चिम प्रदेशमा कांग्रेसको विवाद मुख्यमन्त्री बदल्न हस्ताक्षर भएको छ तर तत्कालका लागि मुख्यमन्त्रीको पद सरकार जोगिएको भन्ने विषय आएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अन्तत केही दिनका लागि केही समयका लागि बचेको छ। शाहकै दल नेपाली कंग्रेसका बहुमत सांसदहरूले संसदीय दलको नेता फेर्न अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। अन्तिममा कंग्रेसकी एक सांसद डम्बरी मोहराले आफ्नो निर्णय फिर्ता लिएसँगै कमल शाहको मुख्यमन्त्री पद जोगिएको हो। सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा कंग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएकाले मेरो हस्ताक्षर फिर्ता लिएको बेहोरा जानकारीका साथै मेरो पूर्ण समर्थन मान्य मुख्यमन्त्री तथा संसदीय दलको नेता कमलबहादुर शाहज्यूलाई नै रहेको भनेर उनले अन्तत गतो यतापट्टिको टीमलाई धोका दिएको भन्ने विषय आएको छ। यस विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: आदरणीय श्रोता, हामी नेपाली बहसमा आज चर्चा गर्न चाहन्छौ। यतिखेर नेपाल भारतको सीमा विवादको विषय एक पटक फेरि बल्झिएको छ र सीमाका समस्याहरू समाधान गर्ने गरी सरकारले जुन किसिमको प्रण गरेको छ यो समस्या समाधान हुन्छ कि हुँदैन र यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष सभापति रवि लामिछाने भारतको भ्रमण हुनुहुन्छ। भारतमा उच्च स्तरीय उनले भेटघाट समेत गरेका छन् र भारतमा रहँदै गर्दाखेरि सीमाका विषयहरूमा तेस्रो देशको संलग्नता हामीलाई स्वीकार्य छैन भनेर भारतले चाहिँ यसलाई अस्वीकार गरिसकेको एउटा विषय पनि छ। यतिखेर हामीसँग कुराका निम्ति नेकपा एमालेका नेता महेश बर्तौला हुनुहुन्छ। महेशजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नेपालको सीमाको विवाद हुन त पटक पटक उठ्ने गर्दछ। दश गजा क्षेत्रको विवाद पनि पटक पटक उठ्ने गर्दछ। लिपुले कालापानी लिम्पियाद्वारा नाभि गुन्जी कुटी त देशका लागि धेरै पटक दुख्छ पनि होइन, तर फेरि प्रधानमन्त्री बालिन शाहले इतिहासमै पहिलो पटक एउटा नेपाललाई अतिक्रमणकारीको संज्ञा दिने गरी नेपालले समेत भारतको भूमि मिचेको जुन अभिव्यक्ति दिनुभएको छ, त्यसमा तपाईँहरूको भनाई के छ? एमालेको भनाई के छ?
6: होइन, सम्मानित प्रधानमन्त्रीज्यूले त्यो पनि संसदको रोस्टम प्रयोग गरेर नेपालले भारतको जमिन मिचेको छ भनेर जसरी उहाँले भन्नुभयो, यो असाध्य राष्ट्रहित प्रतिकूलको अभिव्यक्ति हो। यो मुलुकको स्वाधीनता सार्वभौमिकता विपरीतको उहाँको व्यवहार र अभिव्यक्ति हो। यो अभिव्यक्ति जति निन्दा गरे पनि कम हुन्छ। देशको कार्यकारी प्रधानमन्त्रीले देशकै जमिनका बारेमा यति धेरै बेखबर रहेर यस्तो कमजोर र राष्ट्रहित प्रतिकूलको तर्क अभिव्यक्ति आचरण जे गर्नुभएको छ यो असाध्यै दुःखद छ। यो उहाँले
0: नेपालले पनि भारतका कतिपय ठाउँहरूमा भूमि मिचेको छैन, त्यसो भए
6: नेपालले भारतको एक इन्च जमिन कहीँ पनि कुल्चेको छैन, मिचेको छैन, त्यो कुनै पनि तथ्यहरूले त्यो कुरा भन्दैन।
0: राष्ट्रसभाका सांसदहरूले त बगेलटीले सामाजिक सञ्जालमा जताततै चाहिँ दश गजा क्षेत्र देखाइरहनु भएको छ नि त, होइन?
6: तर हो, यहीँनेरि के देखिन्छ भने तपाईँले एउटा विषय उठाउनुभयो, प्रधानमन्त्रीजीले संसदबाट नेपालले भारतको जमिन मिचेको छ भनेर उहाँले दलिल पेश गर्नुभएपछि भारतीय पक्ष त्यहाँका विशेष जानकार व्यक्तित्वहरूले पनि यो विषयलाई उजागर गर्न थाल्नु भएको छ कि नेपालले भारतको जमिन कब्जा गरेको छ, अतिक्रमण गरेको छ। अहिलेका नेपालका प्रधानमन्त्रीले स्वीकार गर्नुभयो, बधाई छ प्रधानमन्त्रीजी भन्नेसम्मको भारतीय अभिव्यक्तिहरू पनि
0: उहाँले
6: स्टेटमेन्ट नै दिनुभयो सोसियल मिडिया मार्फत, र त्यसलाई जस्टिफाई गर्नका लागि प्रधानमन्त्रीजीले बोलेको कुरा गलत हो भन्ने कुरा भन्दा पनि उहाँले बोलेको कुरा चाहिँ सही हो भनेर जस्टिफाई गर्नका लागि आज राष्ट्रसभाका यति धेरै व्यक्तिहरू यसरी क्रियाशील भएका छन्। सांसदहरू र पार्टीका तलदेखि माथिसम्मका भयभरका नेता नेपालले भारतको जमिन कब्जा गरेको छ, अतिक्रमण गरेको छ भन्ने दलिललाई प्रमाणित गर्नका लागि, उहाँले बोलेको कथनलाई प्रमाणित गर्नका लागि यसरी उहाँहरू सक्रियताका साथ लाग्नु भएको छ कि लाग्छ। हेर्नुहोस्, उहाँहरू चाहिँ उहाँहरू मार्फत नेपालको जमिन एउटा ठूलो क्षेत्र, अर्थात उहाँहरूको दावी अनुसार भन्ने हो भने त ठूलो क्षेत्र भारतले भारतको जमिन नेपालले कब्जा गरेर बसिएको छ भन्ने त्यस्तो खालको भान हुने गरेको सन्देश संप्रेषण गर्न खोजिएको छ। यसले के देखाउँछ सर भने नेपाल दुनियाँमा, देश दुनियाँमा नेपालको पहिचान भनेको एउटा राष्ट्रवादी पहिचान हो, देशभक्तिपूर्ण एउटा चाहिँ त्यो नेपालीहरूमा आचरण व्यवहार रहेको
0: छैन। बैस बर्तौलाजी, राष्ट्रिय स्वतन्त्र पार्टीले आधिकारिक रूपमा त यसलाई चाहिँ खासै कुनै पनि ढंगले चाहिँ अपनत्व लिएको छैन नि त, उसले त वास्ता नगरेको जस्तो देखाएको छ नि त। अर्थ
6: यसरी भनौँ, राष्ट्रिय स्वतन्त्र पार्टी कुनै
0: आधिकारिक धारणै आएन नि त उसको,
6: होइन? उसलाई राष्ट्रिय के देखिन्छ भने तपाईँले ठिकै कुरा गर्नुभयो, यस्तो गम्भीर र संवेदनशील विषयमा आफ्नो संसदीय दलको नेता, देशको प्रधानमन्त्रीले त्यो पनि रोस्टमबाट उभिएर राष्ट्रको जमिनका बारेमा, भूगोलका बारेमा यस्तो कमजोर अभिव्यक्ति दिनुभएको छ, यस्तो बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले धारणा राख्न पर्ने हो, उसले सार्वजनिक गर्न पर्ने, तर सार्वजनिक गरिरहेको छ। अमूर्त रूपमा तपाईँले हेर्नुभयो भने हिजो उहाँहरूकै दलका प्रमुख सचेतकले बोल्नुभएको हामी सुन्यौं, बोलेका प्रतिक्रियाहरू पनि सुन्यौं, यो चाहिँ प्रधानमन्त्रीले ठिकै भन्नुभएको छ भन्ने छ। कतिले उहाँहरूका सांसदहरूले यतिसम्म कुरा भन्नुभयो कि भारत नभइदिएको भए त नेपाली जनता भोकभोकै मर्थीसम्मका कुरा गर्न थालिरहनु भएको छ। एकदमै हेर्नुहोस्, नेपालको राष्ट्रियता, स्वाधीनता र स्वाभिमानको मामिलामा आजको यो डिजिटल प्लेटफर्मबाट उदाएको अहिलेको शक्ति, राष्ट्रपाले आजको पुस्ताहरूको बीचमा पनि देशको जमिनको बारेमा, देशको स्वाधीनता राष्ट्रियताको बारेको एउटा बुझाइ, त्यसप्रतिको प्रेम, त्यसप्रतिको सम्मानमा समेत निकै कुरा चाहिँ हल्बलाइदिएको छ, निकै कमजोर एउटा चाहिँ नागरिकको तब भावना कमजोर बनाइदिएको छ। यसले समाजमा यस्तो पोलराइजेसन गरिदियो कि हेर्नुहोस्, यो पोलराइजेसन गर्ने विषय होइन नि त, देशको जमिनको विषयको कुरा। यहाँ त एकातिर नेपालले वास्तवमा तथ्यका कुरा प्रमाणका कुरा सबै हिसाबले भन्ने भने नेपालले भारतको एकिन जमिन पनि कब्जा गरेको छैन, बरु भारतले पटक पटक नेपालको ठूलो हिस्सामा उसले कब्जा जमाएको छ, सीमा क्षेत्रमा नेपालीलाई दुःख दिएको छ, कतिपय भोग चलनको जमिन भोग चलनको विषयमा पनि दुःख दिएको छ। कालापानी लिम्पी अधुरामा एक प्रकारले सेनाको चाहिँ उसले आफ्नो कब्जै गरेर जमाएर बसेको छ। यो मामिलामा उहाँहरूले काम गर्नुको सट्टा जसरी अहिले चाहिँ यो यस्तो अभिव्यक्तिको ढाकछोप गर्ने प्रयत्न गर्नुभएको छ राजसुपाले, यो बेठीको हजुर, यो
0: प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने खालको आन्दोलनहरू त चल्दै अन्त, तर तपाईँले त प्रधानमन्त्रीले राजीनामा दिएर मात्र हुँदैन, प्रधानमन्त्रीलाई राष्ट्र घाट विरुद्धको कारवाही गर्नुपर्छ भन्नुभएको छ नि त महेशजी।
6: म एकदम स्पष्ट शब्दमा भन्न चाहन्छु, देशको प्रधानमन्त्रीले देशको जमिनको रक्षाको बारेमा सुरक्षाका बारेमा सामान्य स्टेप होइन कि देशको जमिनै अरूलाई दिनका लागि ऊ तयार हुन्छ भने त्यस्तो व्यक्ति देशको प्रधानमन्त्रीका रूपमा रहन सक्छ? तपाईँ मलाई तपाईँलाई प्रश्न गर्न चाहन्छु, यो कुनै मामिला होइन, साधारण मामिला होइन नि, देशको जमिनको
0: होइन। उहाँले चाहिँ अब त्यो जमिनको कुरा गर्दै गर्दाखेरि कहीँ कतै नेपालकाले पनि कब्जा गरेको मैले थाहा पाएको छु प्रधानमन्त्री भइसकेपछि भनेर भन्नुभएको छ क्या उहाँले चाहिँ?
6: म फेरि पनि भन्छु, कमजोर अभिव्यक्ति हो, एकदमै राष्ट्रहित विपरीतको अभिव्यक्ति हो। उहाँले जुन ढंगबाट चाहिँ प्रस्तुत गर्नुभयो यो उहाँको असाध्यै अपरिपक्वता, कमजोर कूटनीतिको परिणाम हो, अज्ञानताको परिणाम हो। त्यस कारणले गर्दा यसलाई धेरै नलमाइकन प्रधानमन्त्रीले संसदमा आएर तत्काल यो विषयको शब्दको फिर्ता लिनुपर्छ, माफी माग्नुपर्छ, किनकि यो विषय झन् जति तन्किन्छ यसले सोसाइटीमा नेगेटिभ, देशको जमिनको विरुद्धमा, जमिन भारतले कब्जा गरेको छ होइन कि, भारतको जमिन नेपालले कब्जा गरिरहेको छ, अतिक्रमण गरिरहेको छ भन्ने कुराको भाष्य स्थापित हुने प्रयत्नहरू विकास हुन थाल्यो। उहाँहरूको तवर के त यो योजनाबद्ध ढंगबाट भइरहेको छ, किनकि अस्तिको श्रृङ्खला हेर्दा के देखिन्छ भने भोलिपल्ट रविजी भारतको भ्रमणमा जाने, अघिल्लो दिन अलग सडन अचानक कुनै संसदीय नियम प्रक्रिया विधि बिना नै संसदको रोस्टममा संसदमा गएर हात उठाएर, जबकि प्रधानमन्त्री हात उठाउने त्यो नियमलमै अधिकारै छैन, उहाँलाई त्यो सुविधै छैन, हात उठाएर बोल्न पाउने सुविधै हुँदैन प्रधानमन्त्रीलाई। सांसदले उपयोग गर्ने समय र सुविधा उहाँले उपयोग गरेर त्यो पनि सामान्य सभामुखजीले सिधै रोस्टममा आउन दिएर, अनि सांसदहरूलाई जबरजस्ती प्रश्न गरेर भनेर उहाँले रुलिङ गरेको गरी गरेर जे गर्नुभएको छ, यसको चेन यसको जे त्यो देखिन्छ हेर्दाखेरि चाहिँ यो प्रायोजित ढङ्गबाट नियोजित ढङ्गबाट भारतलाई कसले बढी खुसी बनाउने भन्ने हिसाबमा रविजी र बालनजीको बीचमा प्रतिस्पर्धा पो चलेको हो कि भन्ने पनि त्यो देखिन्छ। त्यसले गर्दाखेरि यसको नेपाललाई निकै ठुलो यसले क्षति पुर्याएको छ, नेपालको अन्तर्राष्ट्रिय जगतमा नेपाल एउटा चाहिँ अरू देशको जमिन कब्जा गर्ने राष्ट्रका रूपमा उसले चाहिँ प्रस्तुत गर्ने स्थिति देशको प्रधानमन्त्री मार्फत भएको छ। यो दुःखद कुरा, यो राम्रो कुरा होइन, यसमा अविलम्ब सच्याउनुपर्छ। बालनजीले इमिडिएट ढिलो नगरिकन संसदमा गएर यसमा युगको विषय होइन, मैले बोलेको कुरा ठिक छ भन्नका लागि आफ्ना चाहिँ जमातहरूलाई चाहिँ नेपालले जमिन कब्जा गरेको छ भारतको भनेर चाहिँ नाजायज तथ्यहरू संरक्षण गर्ने, नाजायज प्रमाणहरू संकलन गर्नका लागि त्यसको पक्षमा एडभोकेसी गर्न लाउने, र लाउँदा लाउँदै नेपालीहरू भारत नभएको भए भोकै मर्थ्यो भनेर बर्दिया बाँकी एउटा सांसदले बोलिरहेको हामीले सुन्या। यस्तो मान्छेहरूलाई त यो कारवाहीको विषय होइन, यो यस्ता व्यक्तिहरूलाई हेर्नुहोस् त, हामी
0: नेपाललाई चाहिँ जमिन अतिक्रमणकारी राज्यका रूपमा स्थापित गर्न खोज्यो राजसभाले, हो
6: राजसभाले अतिक्रमणकारी राष्ट्रका रूपमा, त्यति मात्रै भोलि भारतले भोलि भौगोलिक
0: प्रधानमन्त्रीको बोली त अन्तर्राष्ट्रिय रूपमा त यो त एउटा दसी भन्छ नि त, प्रमाण बन्छ नि त यो त संसदको कुरा त भोलि।
6: सर तपाईँ दुनियाँमा यस्तो हेर्नुहोस्, दुनियाँमा धेरै देशहरू जस्तो भारतले कयौं देशहरूको साउथ एसियकै धेरै देशहरू छिमेकी देशहरूको उसले अतिक्रमण गरेको छ, कब्जा जमाएको छ, भुटानमा छ, बङ्गलादेश, श्रीलङ्का, उसका धेरैमा सीमा समस्याहरू छ, उसको अतिक्रमणको कुरा हो। अब नेपाल जस्तो देशले त्यो पनि भारतको जमिन कब्जा गर्न सक्छ, कब्जा गरेर बसेको छ भन्ने कुरो त सामान्य अनुमानभन्दा धेरै बाहिरको कुरा हो, धेरै बाहिरको कुरा हो। म तपाईँलाई यति भन्छु, भारतले आजसम्म यत्र कब्जा गरेर बसेको छ, अरू धेरै देशहरूको पनि सीमाका समस्याहरू छन्, ठुला देशले साना देशको सीमा कब्जा गरेर बसेको छ। कुनै देशले आज कुनै देशका प्रमुखले मैले चाहिँ अर्को देशको जमिन कब्जा गरेर बसेको छु, अतिक्रमण गरेर बसेको छु कहीँ बोलेको सुनेको छ? भनेको राष्ट्रको हितको सामान्य न्यूनतम सामान्य चाहिँ न्यूनतम ज्ञान पनि नभएको व्यक्तिलाई देशको प्रधानमन्त्री बनाउँदा मुलुकको स्वाधीनता, स्वाभिमान, राष्ट्रियता, हाम्रो भौगोलिक अखण्डता माथिको यो चुनौती होइन र राष्ट्रपतिले, म फेरि पनि आग्रह गर्न चाहन्छु, राष्ट्रपतिले ढिलो नगरिकन, राष्ट्रपतिका मान्यजीहरूले ढिलो नगरिकन, यो राष्ट्रिय मामिला हो, यो कुनै व्यक्ति विशेषको तपाईँ र मेरो वा एमाले काङ्ग्रेस माओवादी राष्ट्रपति भन्ने होइन हजुर, यो देशको जमिनको मामिलामा हामीले कुनै दल विशेषको को नेताले के बोल्यो भन्नेबाट होइन,
0: सरकारका प्रवक्ताले त बोल्नु भएकै छैन,
6: गर्नुपर्छ,
0: सरकारका प्रवक्ताले त बोल्नु भएकै छैन, प्रधानमन्त्रीज्यूले भन्नुभयो नि त हिजो फेरि।
6: होइन त्यही त मैले भनेको है, प्रधानमन्त्रीजीले बोलेको अभिव्यक्ति ठिक छ भन्नका लागि सरकारी संयन्त्रहरूको राष्ट्र मन्त्रीको गलत स्टेटमेन्ट आयो, त्यसपछि हिजो तपाईँले सरकारका प्रवक्ताको यति गलत र यति कमजोर, यति केटाकेटी त्यो त्यो
0: अभिव्यक्ति
6: आयो उहाँको, त्यो कुनै छैन र राष्ट्रपतिकै सांसदहरूको पनि प्रतिक्रिया हेर्दाखेरि यो असाध्यै दुःखद र दयनीय र नेपाल आज उहाँले जिम्मा लिनुभएको छ, जनताले उहाँलाई दुई तिहाईको मत दिएर ऐतिहासिक जनादेश दिएर सरकारको नेतृत्व गरिरहनु भएको छ, अनि यस्तो खालको शैलीबाट राज्यका डेमोक्रेटिक इन्स्टिट्युसनहरूलाई सबलाई समाप्त पारिदिने, अनि त्यति मात्रै होइन अब त जमिनको मामिलामा पनि यति कमजोर अभिव्यक्ति दिएर आवश्यक पर्दा भारतलाई खुसी पार्न सकिन्छ भने खुसी पार्नलाई देशको जमिन सुम्पिन तयार हुने स्थितिको सरकार अनि यो यो राष्ट्रवादी सरकार हुन सक्छ? यो राष्ट्रघाती, यसको अभिव्यक्ति यो राष्ट्रघाती चरित्रको हो भनेर अब हामी भन्न सक्छौँ, भन्न पर्छ कि पर्दैन? त्यस कारण म तर
0: प्रधानमन्त्रीले
6: थप देशलाई क्षति हुन नदेऊ, यो कुनै व्यक्ति पार्टीको विषय होइन, यो देशलाई क्षति हुन थप नदिनको लागि प्रधानमन्त्रीले आज भोलि नै तत्काल इमिडिएट बस्ने संसदको बैठकमा उहाँले अस्ति मैले मिस्टेकली दुर्भाग्यवश मेरो अज्ञानताका कारणले गर्दा मैले यो शब्द बोले, यसले यो यो हामीले कुनै पनि देशको जमिन मिटेका छैनौं, अतिक्रमण गरेका छैनौं, हाम्रा जमिनहरू लिम्पियाजुरा कालापानी लगाएको भागमा भारतले आज पनि कब्जा जमाएर बसेको छ, त्यो जमिन फिर्ता लिन कुटनैतिक पहल गर्नुपर्छ, भारतले छिटो फिर्ता गर्नुपर्छ भन्ने ठाउँमा उहाँको अभिव्यक्ति बरु आउनुपर्छ, माफी माग्नुपर्छ उहाँले। त्यसो भयो भने के हुन्छ भने परिस्थिति एउटा अहिले कम्ती नै शान्त हुन्छ, अनावश्यक नेपाल त कस्तो भने नेपालीहरूको बीचमा कस्तो ठाउँमा पुगेछौँ हामी, कुन बिन्दुमा पुगेछौँ भने नेपालको जमिनका बारेमा पनि भारतले कब्जा गरेको छ वा नेपालले कब्जा गरेको छ नेपालको जमिन, यस्तो ठाउँको बहस हामी पुगेछौँ हजुर। हाम्रो हाम्रो न्यूनतम देशको स्वाधीनता स्वाभिमान बचाउने भूगोलको हाम्रो जमिन बचाउने सन्दर्भमा पनि नेपालले भारतको कब्जा गरेर बसिराखेको छ भन्ने प्रमाणित गर्नका लागि सारा शक्ति परिचालन भएको कुरा त यो त राम्रो होइन नि, यसले ठिक ठाउँमा हामीलाई पुर्याउन खोजेको छैन। त्यसैले सरकारले यस्तो कुराको अगुवाई पहल कदमी नलियोस्, यो गलत कुरा हुन्छ, यस्तो कुरा तत्काल उसले सच्याओस्, माफी मागोस्, रियलाइजेसन गरोस्, त्यसपछि यो कम्ती नै यो विषयले एउटा नयाँ ठाउँको एउटा चाहिँ परिस्थिति विकास गर्छ।
0: अब रवि लामिछानेजीको भारत भ्रमण पनि एकदमै राम्रो सौहार्दपूर्ण ढंगले अगाडि बढ़िरहेको जस्तो, उच्च स्तरीय भेटघाट पनि रहने विषय पनि आइरहेको छ, किनभने दुई देशबीचको सम्बन्धमा अलिकति चिसोपन, यो सम्बन्धलाई अर्थपूर्ण रूपमा अगाडि बढ़ाउने, सुदृढ बनाउने भन्ने खालको त कुरा आयो, तर सीमाका विषयमा तेस्रो देशको संलग्नता वा उपस्थिति यो चाहिँ अमान्य हुन्छ, हामी चाहँदैनौ, हामी स्वीकार्दैनौ भनेको छ फेरि भारतले।
6: अब हामीले अहिलेसम्मका प्रसंग र विषयहरूमा इङ्ल्याण्डको बेलायतको उपस्थितिको हामीले खोजी गरेका छैनौं, नम्बर एक। नम्बर दुई, नेपाल र भारत बीचको सीमासँग सम्बन्धित समस्या हामी दुई देशको आपसी समझदारी र कूटनीतिक पहल र संवादबाटै हामी समाधान गर्न सक्छौं, त्यसमा हामी सफल हुनुपर्छ, त्यो भारतको हितका लागि पनि नेपालको हितका लागि पनि। त्यस कारणले गर्दा
0: प्रधानमन्त्री
6: हामीले यही ठाउँबाट यो समस्या सम्बन्धन गर्नुपर्छ, तर भारतले अब विशेष गरी लिपुले कालापानी लिम्पियाधुराको खण्डमा जुन ढंगले कब्जा जमाएको छ, भारतले आफ्नो दावी गरिरहेको छ, त्यो दावी भारतको पुग्दैन, ऐतिहासिक प्रमाण र तथ्यहरूले पनि सुगौली सन्धि त्यसका सारा डकुमेन्टहरू र हाम्रा त्योभन्दा अगाडिका सबै यसका समग्र ऐतिहासिक तथ्यहरू सबै हेर्ने हो भने त्यो जमिन भारतले मेरो हो भनेर भन्ने दावीमा काहीँ सत्ता रहँदैन, त्यो नेपालको शतप्रतिशत हो। कतिपय अवस्थामा प्रमाण खोजी गर्न पर्यो भने प्रमाण र तथ्यहरू कहाँ छन् भन्ने क्रममा हामीले त्यस्तो अन्तर्राष्ट्रिय कुनै क्षेत्रमा गएर खोजी गर्नुपर्ने स्थिति भयो भने त्यो फरक पाटो हो, त्यो गर्नुपर्ने हुनसक्छ, त्यो हुनसक्छ। भारतको दावी बढी भइरहने स्थिति बनिरह्यो भने त्यो अवस्था हुनसक्छ। तर यो समस्या समाधान, फेरि पनि म भन्न चाहन्छु, नेपाल र भारत बीचको समस्या हो, हामी दुई देशले यसलाई समाधान गर्नुपर्छ। र यो समस्या नेपालले सिर्जना गरेको समस्या होइन, भारतले सिर्जना गरेको समस्या हो। यो भारतले आफूलाई जिम्मेवार बोधका साथ नेपालको जमिन मैले लिनु हुँदैन, अतिक्रमण गर्न हुँदैन भावबाटै ऊ आउनुपर्छ, यसमा ऊ समझदारीमा आउनुपर्छ र नेपालको जमिन उसले फिर्ता गर्नुपर्छ।
0: अब आज कूटनीतिक हिसाबले हामी कुन अवस्थामा छौँ? नेपाल भारतको सम्बन्ध राम्रै छ महेशजी, बतौलाजी?
6: हामीले राम्रो नभएको अवस्थामा राम्रो बनाउनु पर्छ, कतिपय मिसअन्डरस्ट्यान्डिङहरू हुन सक्छ, तथापि पनि नेपाल र भारतको बीचको असाध्यै सुमधुर सम्बन्ध रहिआएको छ, त्यसलाई जीवन्त बनाउनु पर्छ। किनभने हामी एउटा छिमेकी देश हो, त्यस कारणले गर्दा हामी दुवै देशको एकअर्काका सकारात्मक वा नकारात्मक प्रभाव दुवै देशले त्यसबाट प्रभावित हुने स्थिति हुन्छ। त्यस कारणले राष्ट्रिय हितको मामिलामा होस्, अरू सबै चाहिँ व्यापार विस्तारको हिसाबले होस्, लगानीको सन्दर्भबाट होस्, दुई देश बीचको हाम्रो आत्मीय सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ, कूटनैतिक सम्बन्धलाई एउटा चाहिँ प्रगाढ बनाउनुपर्छ, सुमधुर बनाउनुपर्छ, उच्च स्तर बनाउनुपर्छ। कहीँ कति कमी कमजोरीहरू भएका छन् विगतमा, हामीले धेरै दुई देश बीचका हाम्रा चाहिँ असमझदारीहरूलाई सीमासँग सम्बन्धित विषयहरूलाई निष्कर्ष टुङ्गाउनका लागि पुर्याउनका लागि हामीले धेरै संयन्त्रहरू पनि बनाएका छौँ, ती संयन्त्रहरूले कयौं कामहरू पनि गरेका छन्। गरेका कामहरूको हामीले दुई देशले आपसमा त्यसका चाहिँ प्रतिवेदनहरू बुझ्ने कुरामा भारत पक्ष अझ जिम्मेवार बन्न पर्ने अवस्थाहरू छन्, भारतले अझ धेरै कामहरू गर्न पर्ने अवस्था छ। तर नेपालको तर्फबाट भन्ने हो भने हामीले काहीँ कतै पनि हामीले हाम्रो चाहिँ कूटनैतिक सम्बन्धलाई कमजोर बनाउने, छिमेकीसँगको सम्बन्धलाई चाहिँ कमजोर बनाउने गरेका हाम्रा व्यवहारहरू छैनन्। हामीले कतिपय अवस्था थिचो मिठोको महसुस भारत मार्फत नगरेका होइन गरेका छौँ। नेपाल उसले नेपाललाई एउटा भाइ राष्ट्रको रूपमा थामिने, नेपालको भारत दाई राष्ट्र हो भन्ने जस्तो उसले थामिने जे प्रवृत्तिहरू इतिहासमा विभिन्न चाहिँ एउटा चक्रमा हामीले देखेका छौँ, त्यस्ता चिजहरू चाहिँ भारतले सुधार्नुपर्छ। हामी एउटा सार्वभौम समानता भएको देश हो, त्यही रूपबाट हामीलाई बुझ्नुपर्छ र दुवैले व्यवहार गरिनुपर्छ। यही तहबाटै अगाडि बढ्दा हाम्रो छिमेकीसँगको सम्बन्ध, हाम्रो एउटा कूटनैतिक एउटा चाहिँ मर्यादा वा सम्बन्ध एउटा चाहिँ जीवन्त रहन सक्छ, उच्च रहन सक्छ भन्ने हाम्रो एउटा बुझाइ हो।
0: हस् महेशजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
6: यहाँलाई पनि धेरै धन्यवाद।
0: नेकपा एमालेका नेता महेश बर्तौला, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: राष्ट्रको लागि बक्सिङ,
9: स्वास्थ्यको लागि बक्सिङ,
8: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
9: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
8: समय बिहान र बेलुका।
9: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98 41 65 64 99 41 65 64 99।
10: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
0: एकै हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानून समिति सभापति समीक्षा बास्कुडा हुनुहुन्छ। बास्कुडाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
12: नमस्ते, धेरै धेरै धन्यवाद।
0: होइन, रुस्तममा उभिएर अभिव्यक्ति दिनुभयो, अहिले यसको चौतर्फी रूपमा आलोचना भइरहेको छ, तर स्वतन्त्र पार्टीका कैयन सांसदहरू नेपाललाई सीमा अतिक्रमणको संज्ञा दिनका निम्ति यसलाई पुष्टि
12: यो अब को कसले के गर्दै हुनुहुन्छ भन्ने भन्दा पनि म चाहिँ के भन्न चाहन्छु भन्दा रुस्तममा उभिएर उहाँले के बोल्नुभयो भन्दा पनि उहाँको आशय चाहिँ सीमा विवाद छ भन्ने देखियो र त्यसलाई सेटल गर्नुपर्छ है। त्यो चाहिँ दुई पक्षको टेबल टकबाट डिप्लोमेसी टकबाट डिप्लोमेटिक हिसाबले नै सेटल गर्नुपर्छ र परेको खण्डमा यो त विवाद, यो सीमा विवाद त यथार्थ हो नि त। यो आजको दिनमा मात्र होइन, हिजो पहिल्यैदेखिको कुरा छ र परेको खण्डमा हामीले ब्रिटिस गभर्नमेन्टसित भए पनि हामी त्यहाँसम्म पनि पुग्नुपर्छ भन्ने आशय हो। र परराष्ट्र मन्त्रालयको तपाईँले एउटा नोट हेर्नुभयो भने सीमा विवाद अहिलेको विषय होइन, पटक पटक भनौँ न अघिल्ला सरकारहरूले पनि, म चाहिँ त्यसपछि अलि बढी यो के भइरहेछ भनेर स्टडी गर्दाखेरि जस्तो अघिल्ला सरकारहरूले पनि डिप्लोमेटिक नोटहरू यो सीमा विवादमा पठाइराखेको होइन, अनि त्यसमा भारतले भनौँ न रिसेन्ट 2025 अगस्त 20 पठाएको कूटनीतिक नोट र मे 3 या मे 5 हाम्रो यो राष्ट्रपाको सरकार आएपछि पठाएको कूटनीतिक नोटमा अक्षरश के पनि फरक छैन के, सेम कुरा भारतले भनिराखेको छ। भनेपछि कति विषयहरू यथार्थ हो, त्यो यथार्थ विषयलाई अब हामीले कसरी सेटल गर्ने भन्ने चाहिँ आजको आवश्यकता हो। र यही विषयमा म चाहिँ त्योभन्दा पनि धेरै चाहिँ अब सभापतिजीको भारत भ्रमणलाई पनि जोडेर र उहाँलाई जुन हिसाबले एउटा स्वागत गरिरहेको स्थिति छ र अहिलेसम्म कहिले पनि उठ्न नचाहेको विषय, र हिजो म भारतीय एकजना नेताको क्लिप हेरिराखेको थिएँ, उहाँले के भन्दै हुनुहुन्थ्यो भनेदेखि सीमा विवाद छन्, अब हामीले डिप्लोमेटिक हिसाबले टेबल टक गरेर यो विवादलाई टुङ्गाउनु पर्छ भनेर भनिरहनु भएको छ, खोजिरहेको जस्तो पनि देखिन्छ।
0: अब एउटा कुरा के छ भने नि, जस्तो अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजी यतिखेर भारत भ्रमणमा हुनुहुन्छ होइन, 5 दिने भ्रमणमा हुनुहुन्छ, तर अब सीमाको मुद्दा उठिसके पछाडि जब प्रधानमन्त्रीज्यूले संसदको रोस्टममा बसेर यसमा केही तद्दशी तथ्य प्रमाणका हिसाबले बेलायतसँग पनि कन्सर्न गर्न सक्नुपर्छ वा गर्नुपर्ने हुन सक्छ, हामीले त्यहाँ पनि जुन किसिमले हामीले त्यो विषयमा पनि अगाडि बढाएका छौं कार्यवाही प्रक्रिया भन्दै गर्दाखेरि, भारतका भन्ने चाहिँ नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता हामी स्वीकार्दैनौं भनिदिनु भएछ क्या, यो त बल्झियो नि त झन् यो मुद्दा होइन।
12: होइन, यो यसो सबै यसलाई हामीले कति बल्झियो या कति अल्झियो भन्ने विषयमा जानुभन्दा पनि यसलाई टुङ्गोमा लाउने कि नलाउने भन्ने छ। र राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा नीति चाहिँ म अहिले के देख्छु, र सभापतिले पछिल्लो समय भारत भ्रमणमा रहँदै गर्दा त्यहाँका केही शीर्ष नेताहरूसित भेट्दै गर्दाखेरि सीमाको विषयलाई चाहिँ अब टुङ्गाएर हामी सीमाको विषय मात्र होइन अब चाहिँ विकास साझेदार पनि हुनुपर्छ भनेर जुन हिसाबले राख्नु भएको छ, त्यसमा एउटा के देखिन्छ भन्दाखेरि सीमाका विवाद छन्, यो यसलाई हामी के एउटा स्वीकारौँ भने सीमाको बीचमा विवाद छ,
0: गरेको छैन, नेपाल अतिक्रमणकारी देश होइन भन्ने कुरा चाहिँ बुझ्नु पर्छ।
12: त्यसमा मैले त्यही नै भने, जस्तो सीमाको विवाद छ, सीमाको विवादलाई हामीले राष्ट्रिय मिडियामा मात्र उचाल्ने कि डिप्लोमेटिक टावर कूटनीतिक टावरबाट टेबल टकमा बसेर यसलाई सेटल गर्ने, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रायोरिटी मैले के देखिरहेको छु भन्दाखेरि विवाद छ भनेर बोल्ने मात्र होइन, यो विवाद छ भने यो विवादलाई सेटल गराउन त भनेर सभापतिजीले जसरी एउटा एजेन्डा राखिरहनु भएको छ, त्यो लगायत अन्य विकासका कुराहरू, विकास साझेदारमा हामी कसरी अगाडि बढ्न सक्छौ, दुईटा छिमेकी देश हो, दुईटा छिमेकी देशले अब भारत आफै पनि यति धेरै ग्लोबल पावरमा आइसकेको छ, त्यस्तै गरेर चाइना आफै नै अगाडि बढिराखेको छ, यो दुईटा ठूल्ठूला छिमेकीको बीचमा नेपालले चाहिँ कसरी एउटा पुल भएर काम गर्न सक्छ, कसरी एउटा ब्रिज भएर काम गर्न सक्छ र नेपाल आफै सक्षम भएर कसरी फ्लरिस गर्न सक्छ भन्ने पनि अबको एजेन्डा हो र यसको एउटा महत्वपूर्ण पाटो चाहिँ विवाद छन् भने यसलाई डिप्लोमेटिक कूटनीतिक तवरबाट अब यसलाई टुङ्गो पनि लाउनु पर्यो। हामी सदियौंदेखि विवाद छ भन्ने र विवाद छ भनेर नेपालमा मात्र आवाज उठाएर त भएन नि र कयौं पटक भारतसँगको अगाडिका सरकारहरूले गरेको कूटनीतिक प्रयासमा उहाँहरूले शीर्ष नेताहरूसित भेटघाटै नदिइराखेको अवस्था होइन, यो अवस्थामा थोरै पर्सेप्सन चाहिँ चेन्ज भएको जस्तो देखिन्छ भारतको। त्यो पर्सेप्सन किन भन्दा हिजो जसरी रवि लामी छाने सभापतिजीलाई चाहिँ एउटा स्वागत गर्यो, शीर्ष नेताहरूसितको भेटघाट देखिन्छ र यसले काहीँ न काहीँ पोजिटिभ एउटा शक्तिशाली सरकार बन्दै गर्दाखेरि हरेक देशले नेपाललाई हेर्ने दृष्टिकोण पनि फरक भएको छ र कयौं समस्याहरू अब टुङ्गेर जान्छन् कि भन्नेमा म आशावादी पनि भएको छु र विशेष कुरा त अब सभापति फर्केपछि अझ बढी यसमा हामीले खुलेर बोल्न सक्ने र आफ्नो के विषय भएको थियो त्यहाँ ठ्याक्कै त्यसका विषयमा अझ प्रखर रूपमा राख्न सक्ने अवस्था चाहिँ अझ त्यतिखेर बन्छ।
13: होइन भास्कराजी, अब तपाईँ सत्ताधारी दलको एउटा सांसद हुनुहुन्छ होइन, समितिको सभापति हुनुहुन्छ, तपाईँलाई थाहा छ जुन बालेन्द्र साहब बालेन यतिखेर नेपालको प्रधानमन्त्री हुनुहुन्छ, उहाँ अस्ति संसदमा जुन ढंगले उपस्थित हुनुभयो, सभामुख पनि एकपटक अलमलमा पर्या जस्तो, यो एकदम चकमा दिएको जस्तो, त्यसपछि उहाँले चाहिँ हात उठाउनुभयो, रोस्टममा जानुभयो, रोस्टममा प्रश्नोत्तर कार्यक्रममा सरिक हुनुभयो, होइन केही अन्य कुराहरू पनि उहाँले बोल्नु भएको छ, म अहिले यी धेरै विषयहरूलाई चाहिँ कोट्याउन चाहिन, तर जुन किसिमको यो अभिव्यक्तिपछि आज बजेटबारे छलफल हुनुपर्ने हो सदनमा, होइन हाम्रो बजेट कस्तो बन्ने, बजेटको आकार चाहिँ बढेको छ, कुन कुन क्षेत्रलाई चाहिँ प्राथमिकता दिने, होइन जनताका समस्याहरू चाहिँ के हुन्, नागरिक मैत्री बजेट भयो कि भएन, एउटा निम्न वर्गले चाहिँ बजेटलाई स्वागत गर्यो कि गरेन, यी यावत कुरामा चाहिँ छलफल हुनुपर्ने विषय थियो आज। तर प्रधानमन्त्रीका कारणले गर्दाखेरि आज विपक्षीहरू भन्दैछन् राजीनामा मात्र दिएर हुँदैन, राष्ट्रघाती अभिव्यक्तिको कारणले गर्दाखेरि कारवाही गर्नुपर्छ भन्ने ढंगले उहाँहरू उफ्रिरहनु भएको छ सदनमा। सदन त अब त यो के भयो, भाड भैलो भयो नि त सदनमा।
12: अनि यसो छ, यो भाडभैलो हुँदैन, यसलाई मिलाएर संघलाएर जानुपर्छ। जस्तो सदन शुरू भएको
13: आज होइन, त्यहाँ त खतरा खतरा एक्सनहरू भइरहेछ नि त संसदमा, हामी त तपाईँ त प्रत्यक्ष हुनुहुन्छ, हामी त यहाँ भिडियोबाट नि हेरिरहेको छौँ नि त।
12: हजुर, यो इन्ट्रेस्टिङ छ, जस्तो सुरुदेखि नै होइन सदन जुन हिसाबले चल्नुपर्ने थियो त्यो हिसाबले चलिरहेको छैन। हिजोको दिनमा म एकै मिनट पछि प्रधानमन्त्रीको के अरे प्रश्नोत्तरमा आएँ, त्योभन्दा पहिला त प्रधानमन्त्रीजीले के पनि भन्नुभएको थिएन होइन, सो वा सदनमा पनि नगएको होइन, गइरहनु भएको थियो। त्यतिखेर विपक्षीले एउटै मात्र मुद्दा बनायो जुन बनाउनु पर्ने नै थिएन, बालेन्सा कतिखेर आउने, प्रधानमन्त्री कहिले आउने, कहिले आउने, कहिले आउने भन्नुभयो होइन। सो प्रधानमन्त्री आउनुभयो र आउँदाखेरि चाहिँ यो पार्लियामेन्ट्री प्र्याक्टिसमा संसारैभरि कस्तो हुन्छ भन्दाखेरि एउटा चाहिँ हाम्रो नियमावलीले गाइड गर्ने विषय भयो, नियमावलीमा प्रश्नोत्तर राखेको छ, त्यसमा टाइम लिएर टाइम बाउन्ड राखेर प्रश्नोत्तर गर्ने र कहिलेकाहीँ प्रधानमन्त्री अकस्मात के अरे पार्लियामेन्टमा उपस्थित भएर सभामुखसित म बोल्न चाहन्छु भनेर समय माग्दा या समसामयिक विषयमा म आफ्नो धारणा राख्न चाहन्छु भन्दाखेरि यसलाई त अझ मोर डेमोक्रेटिक प्र्याक्टिसकै रूपमा लिनु पर्यो र विपक्षीले एउटा उठाउँदै आएको एजेन्डा चाहिँ प्रधानमन्त्रीज्यू धारा 76 अन्तर्गत यो सदनप्रति यो संसदप्रति जवाफदेही हुनु भएन भन्ने विषय पनि एकदमै उठाइरहनु भएको थियो होइन। त्यो विषयमा त उहाँले आएर म आफै आएर म बोल्छु ल मलाई प्रश्न गर्नुहोस् म जवाफ दिन्छु भन्ने हिसाबले उपस्थित हुनुभयो, त्यसले गर्दाखेरि चाहिँ उहाँको लोकतन्त्रप्रतिको प्रतिबद्धता धारा 76 जुन संविधानको धारा 76-10 विपक्षीले उठाइरहनु भएको थियो महिनौदेखि, त्यही कारणले पनि सदन हाम्रो कति अवरुद्ध भएको थियो तपाईँले हेरिराख्नु भएको थियो होइन। सो त्यसको हिसाबले चाहिँ त्यसलाई एउटा पोजिटिभ उसमा लियौं, बाँकी प्रश्नोत्तर कार्यक्रममा के भयो त्यस पछाडि अब विपक्षीले कसरी प्रस्तुत गरिराख्नु भएको छ त्यो पनि सबैलाई जब्जायर छ। म चाहिँ कति मात्र भन्छु भन्दाखेरि समस्या छन्, समस्या नभएको होइन, समस्या छन्, समस्यालाई कतिसम्म चाहिँ मिडियामा या त सामाजिक सञ्जालमा उछाल्ने कि अब यसलाई डिप्लोमेटिक टावरबाट सेटल गरेर जाने भन्दाखेरि म चाहिँ यसलाई अब अझै धेरै हामी मिडिया र सामाजिक सञ्जालमा मात्रै यो विषय उठान गर्नुभन्दा यो विषय कूटनीतिक पहलबाटै बैठान हुने विषय हो. विषय उठान गर्नु मात्र ठूलो कुरा होइन, यो विषयलाई राष्ट्र स्वतन्त्र पार्टीको अब ठूलो जिम्मेवारी छ र प्रधानमन्त्री सरकार सबैको ठूलो जिम्मेवारी के छ भन्दाखेरि आज विषय उठान भयो, यसको बीचमा विवाद भएको छ, यो विषयलाई कसरी बैठान गरेर यसको निष्कर्षमा पुग्नुहुन्छ त्यो चाहिँ महत्वपूर्ण हो. र निष्कर्षमा पुग्नुभन्दा पहिले म धेरै तर्कबाजी या त यस्तो भएको थियो उस्तो भएको थियो भनेर म त्यतातिर कतै गइनँ. विषय छ, समस्या छ, अब समस्याको समाधान हुनु पर्यो र त्यसका लागि सर्टेन टाइम डिमान्ड गर्छ. त्यो टाइमसम्म चाहिँ हामीले कसरी समस्या समाधान गर्छौँ त्यतातिर उन्मुख हुनु पर्यो र एउटा भनिन्छ नि कूटनीतिक रूपले चाहिँ सभापतिको भ्रमण अहिले एउटा जुन स्वागत योग्य देखिरहेको छ त्यहाँ वेलकमिङ भइरहेछ र पछिल्लो समयमा कयौं नेताहरूलाई भेटै नदिने नेताहरूले पनि जस्तो भारतका गृहमन्त्रीले गृहमन्त्री भए पश्चात जो चाहिँ मोदीको एकदम विश्वास पात्र मानिनुहुन्छ उहाँले कसैलाई पनि भेट्नु भएको छैन नि त. हाम्रा पुराना दलका शीर्ष नेताहरू कसैलाई पनि भेट्नु भएको छैन.
13: सभापति नेताहरू त अब भेटघाटका लागि वातावरण बनाउनका निम्ति भेट्नका निम्ति उही चाहिँ होइन घाँसबास उतै बसेको पनि हामीले पाएका थियौँ. लामो समयसम्म बस्दा पनि भेट्न पाएका स्थितिहरू पाएका थियौँ होइन. त्यसमा चाहिँ सुधार हुँदै गएको छ. यसका लागि चाहिँ राष्ट्रिय स्वतन्त्र
12: योग्य देखिरहेको छ त्यहाँ वेलकमिङ भइरहेछ र पछिल्लो समयमा कयौं नेताहरूलाई भेटै नदिने नेताहरूले पनि जस्तो भारतका गृहमन्त्रीले गृहमन्त्री भए पश्चात जो चाहिँ मोदीको एकदम विश्वास पात्र मानिनुहुन्छ

0: नेतालाई चाहिँ ओझेलमा पार्ने प्रयत्न त कतैबाट हुँदै छैन। राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले पनि प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई चाहिँ बचाउ गर्ने गरी जसरी उत्रिनु भएको छ, यो कुराले कतै हामी अतिक्रमणकारीको संज्ञामा त जाँदैनौ भन्ने खालका चाहिँ चिन्ताहरू प्रकट भएका छन् क्या।
1: त्यसमा चाहिँ म के भन्छु भन्दा, यो त तपाईँको यो रेडियो कार्यक्रम यति धेरै नागरिकले सुन्नुहुन्छ, हरेक नागरिकलाई म के आग्रह गर्न चाहन्छु भन्दा, राष्ट्रिय स्वतन्त्र पार्टीमाथि तपाईँहरूले त्यो किसिमको संशय राख्दै नराखिदिनुहोस् एक, र अर्को कुरा, राष्ट्रिय स्वतन्त्र पार्टीले सीमा विवादका बारेमा पनि हाम्रो वाचापत्र, सय दिने कार्यसूची लगायत नीति तथा कार्यक्रम सबैमा यो विषयलाई उठाएर आएको छ भने पछाडि हामीले एउटा लय पक्रिन खोजेछौं, एउटा चुनावी एजेण्डा बनाएर हामी खतरा राष्ट्रवादी हो भनेर हिजोको दिनमा राष्ट्रिय घाती काम गर्ने नेताहरू पनि हुनुहुन्छ, त्यसको पनि रेकर्ड त छ, त्यसको पनि सबै विषयको इन्स्टिट्युसनल मेमोरी त यो सरकारसित त छ नि। तर हामी के चाहँदैनौ भन्दाखेरि बाहिर देखिनलाई चाहिँ खत्रै राष्ट्रवादी बन्ने, तर भित्र काम नगर्ने भन्दा पनि बाहिर अलिअलि विवाद आउलान् तर भित्र हामी यसलाई टुङ्गोमा लाउनेमा पुगेका छौं। र टुङ्गोमा लाउने सीमा विवाद टुङ्गिने कसरी त भन्दाखेरि, भएका छिमेकीलाई पनि भड्काएर टेबल टकको वातावरणै नबनाएर भन्दा त्यो दुई पक्ष बसेर यसको बारेमा छलफल गर्नलाई टेबलमा त बस्न पर्यो। र पछिल्लो समय तपाईँले हेर्नुभयो भने ल भनौँ न के अरे प्रबुद्ध व्यक्तिहरूको इपिजी ग्रुप बनिएको थियो, त्यो ग्रुपले बनाएको प्रतिवेदनहरू थियो, प्रतिवेदनहरू किन सार्वजनिक भएन होइन, भनेको कति ठाउँमा भेटवार्ता गर्दाखेरि कोसित भेटिरहनु भएको छ प्रधानमन्त्रीले भन्ने थाहा पनि हुँदैन थियो कि। अहिले त एटलिस्ट परराष्ट्र मन्त्रालयले परराष्ट्र मन्त्रालयको प्रेजेन्समा त्यहाँनेरि कूटनीतिक एउटा पोलिसी बनाएर यसरी भेट्नुपर्छ भनेर त्यो सामूहिक भेटघाटहरू भइरहेछ, जुन कुरा परराष्ट्र मन्त्रालयलाई थाहा हुन्छ, नत्र त को नेताले के का लागि भेटिरहेछ, उसले व्यक्तिका लागि भेटिरहेछ कि उसको व्यक्तिगत महत्वाकांक्षाका लागि भेटिरहेछ कि राष्ट्रको महत्वाकांक्षाका लागि भेटिरहेछ भन्दाखेरि हामीलाई थाहा पनि हुँदैन थियो के को लागि भेटिरहेको, किनभने भेटघाटहरू कसैको बेडरूममा हुन्थ्यो, कसैको होटलमा हुन्थ्यो होइन। यो कुरालाई चिरेर एउटा कूटनीतिक हिसाबले नेपाललाई सोभरिन देश र यसको सार्वभौम देशको आधारमा नेपाल भनेर हामीले चिनाएर त्यो लेभलको एउटा डिप्लोमेटिक हिसाबले भनौँ न स्विच गर्दैछौँ, त्यो पहिला जे भइरहेको थियो त्योभन्दा फरक तरिकाले हामीले यसलाई अगाडि बढाइराखेका छौँ भने केही टाइम चाहिँ दिनुपर्छ, बेनिफिट अफ डाउट दिनुपर्छ। र त्यसपछि हामी पनि के कुरामा क्लियर छौँ भन्दाखेरि विवादहरू छन्, विवादहरू छन् भने यी विवादहरू समाधान हुनु पर्यो, र हिजोको दिनमा यी कयौं ठाउँमा जो अहिले विवादित ठाउँ भनेर आएका छन् यी कयौं ठाउँमा राज्यको अनुपस्थितिका कारण जे जे भएको छ राज्यको अनुपस्थितिका कारण हो, र राज्य त्यहाँ कसरी उपस्थित हुने भन्ने विषयमा बजेटमा पनि दार्चुलामा ट्र्याकै खोल्ने, नेपालकै साइडबाटै ट्र्याक खोल्ने भन्ने विषय पनि समेटिएर आएको छ भन्दा हामी धेरै विषयमा जानकार छौं, धेरै विषयलाई उठाएर अब यसलाई कसरी सेटल गरेर जानुपर्छ भनेर एउटा पहल पनि गरिराखेका छौं, र त्यो काममा हामी लागिराखेका छौं। तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, र देशैभरि सुनिरहनु भएको नागरिकलाई पनि केही समय राष्ट्रिय स्वतन्त्रमाथि विश्वास गरिदिनुहोस् भन्ने आग्रह गर्न चाहन्छु।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको, तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो हेलो भन्नुहोस् त।
2: हेलो हजुर
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
3: ए नानी के भनेर छ, के हो के भयो
4: बा? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा

0: साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: रेडियो बिहानी 97.6 MHz.
2: हाम्रो बेसमा राजनैतिक विश्लेषक जैनेन्द्र जीवन हुनुहुन्छ. जीवनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली भाषामा यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार.
3: हजुर, धन्यवाद. नमस्कार.
2: अब नेपाल भारतको सम्बन्धको कुरा गर्दाखेरि सीमाले पटक पटक घाउ बल्झिन्छ, होइन? कहिले काहीँ लिपुलिक दुख्छ, नाभि दुख्छ, गुन्जी, कुटी, लिम्पियाचुरा, कालापानी दुखिरह हुन्छ. अहिले त अब नेपालका प्रधानमन्त्रीज्यूले फेरि अर्को घाउ बल्झाइदिनु भयो. नेपालका हरेक सिमाना तीनै क्षेत्रबाट भारतले घेरेको छ, तर नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको विषयलाई चाहिँ संसदको रोस्टमबाटै उठाइदिनुभयो. यसले अब हाम्रो अन्तर्राष्ट्रिय छविलाई चाहिँ कहाँसम्म पुर्यायो, वा चाहिँ यो पोजिटिभ सेन्सबाट बुझ्दाखेरि यो के भयो र यसले चाहिँ नकारात्मक असर कस्तो पार्न सक्छ?
3: पोजिटिभ सेन्सबाट बुझ्दाखेरिमा उहाँको जुन परराष्ट्र मन्त्रालयले भनेकै कुरोलाई हामीले मान्यौं. वास्तवमा यथार्थ पनि त्यही हो कि चाहिने के भनेदेखि 10 गजाको दुवैतिर स्थानीय नागरिकले अलिकति खेतीपाती बढाएर अतिक्रमण गरेर बसेका छन्, त्यो दुवैतिरकाले छन्. तर त्यो सेन्समा, त्यो अर्थमा उहाँले भन्नुभएको भन्ने चाहिँ संसदमा पुगेको कुराको हामीले रेकर्ड सुन्दाखेरिमा अथवा हेर्दाखेरिमा पनि त्यो दिन हेर्नेहरूले प्रत्यक्ष सुनेका छन्, देखेका छन्, त्यस्तो देखिँदैन. त्यस कारणले मेरो भनाइ चाहिँ के हो भने त्यो सत्य नै भए तापनि, सत्य नै भए पनि अप्रिय बोल्नुहुन्न. त्यो प्रधानमन्त्रीको चाहिँ नि स्तरमा पुगेको मान्छेले यस्तो संवेदनशील विषयमा भू राजनीतिक शक्ति चाहिँ नि सँगको सम्बन्धमा असर पर्न सक्ने सक्ने के अरे कुरामा त्यसरी चाहिँ हल्का रूपले चाहिँ त्यसरी त्यो बोल्नै नपर्ने, किनभनेदेखि चाहिँ हाम्रो सीमा समस्या भने त त्यो बोर्डरको दुईतिर भएको नागरिक स्तरबाट खेती किसानी गरेका इन्क्रोचमेन्टको कुरा होइन, राज्यले गरेको इन्क्रोचमेन्टको कुरा गर्दैछौँ हामी. राज्यले गरेका इन्क्रोचमेन्टमा पनि 97-98% चल्टिसकेको छ. त्यो खालि टुङ्गो लाग्न के अरे निर्णयमा पनि संयुक्त टोलले गरेर त्यो एउटा बुकमा चाहिँ आइसकेको कुरो छ, त्यो लिपिबद्ध भइसकेको कुरो छ. हामीले उनीहरूले मन्जुर अब सबभन्दा ठुलो लिपुलेख लिम्पियाधुरा र कालापानीको छेउ त्यो विवाद हो. त्यसपछि सुस्तामा नारायणले धार परिवर्तन गर्दाखेरि पनि हुने कुरा हो. यस्तै एक दुई ठाउँको कुरा बाँकी छ, धेरै ठाउँ बाँकी छैन. र यस्तो विषयमा जुन विषयको चाहिँ कुरा उठाएको छ त्यसमा मात्रै फोकस भएर उहाँले चाहिँ नि अब हामी वार्ता गर्छौँ, वार्ता गरेर टुङ्ग्याउँछौँ, कुटनीतिक माध्यमबाट कुराकानी भइराखेको छ भनेको भए हुनेमा उहाँले अनावश्यक रूपले जोड्नुभयो र यसले एउटा चाहिँ विवाद तरङ्ग सिर्जना गर्यो. त्यो उहाँलाई पनि राम्रो भएन, देशलाई पनि राम्रो भएन.
2: भनेपछि विपक्षीले त अब संसदमा रोस्टम घेराउदेखि लिएर उहाँको राजीनामाको पनि माग गर्दैछ. यतिसम्म एमालेले त के भन्दैछ भने उहाँले राजीनामा दिएर मात्र होइन राष्ट्र घाती अभिव्यक्ति प्रति उहाँप्रति कारवाही हुनुपर्छ भन्दैछ.
3: अब विपक्षीले त भन्ने नै भयो होइन, अब विपक्षीले पनि अब त्यो थुप्रो ऐन कानूनहरू बजेट भाषण पास गर्नु छ अब सारा कुराहरू चाहिँ नि ऐन कानूनहरू आफ्नै के अरे ऐन कानूनहरू थुप्रो चाङ लाएर आउँदैछ सरकारले. यो बखतमा अब निरन्तर अवरोध गरिरहेर चाहिँ एक दिनको अवरोध भनेको चाहिँ त्यो एउटा सिम्बोलिक पनि हुन्थ्यो. त्यस कारण अवरोध नगरिकन अरू नै माध्यमबाट विरोध गरे राम्रो हुन्थ्यो. त्यस कारणले अब संसदै अवरोध गरिरहँदाखेरिमा अनावश्यक मुठभेडको सिर्जना हुने, सत्तापक्षलाई पनि चाहिँ बहाना मिल्ने, अब विपक्षको बाहेकै गरेर भए नि हामी संसद
2: चलाउँछौँ. देखिएको छ नि त जैनेन्द्र जीवनजी, होइन? कतिले फ्लाङ्किङ हान्दैछन्, होइन? कतिले माथि बेन्चमाथि उक्लिएर चाहिँ हान्दैछन्, होइन?
3: त्यस कारणले अब त्यस्तो गर्दै गए के हुन्छ भने त्यस्तो अभद्र व्यवहार गर्ने पनि निस्कन्छन् एक दुईवटा, र त्यसको दोष चाहिँ सम्पूर्ण विपक्षले बोक्नुपर्छ. विपक्षको नेता त त्यस्ता होइनन् अघि, तर उहाँका सबै सांसद त त्यस्तो छैनन् भन्न सकिन्न नि.
2: संसदको दृश्य त अहिले बजेटमा छलफल हुनुपर्ने हो, होइन? व्यापक रूपमा चाहिँ नियम कानून विधेयक बनाउने कुरामा छलफल हुनुपर्ने हो. तर बालेन्द्र शाह प्रधानमन्त्रीज्यूले चाहिँ यो विषयलाई डाइभर्ट गर्न खोजिदिनु भयो. त्यसो भए
3: उहाँले खोइ अब म त त्यो उहाँको चाहिँ अलि अपरिपक्वता भन्छु, डाइभर्ट गर्नु खोजेकै पनि होइन. अब देख्नु भएन त्यो दिन चाहिँ उहाँ चाहिँ कुनै कार्यसूची नै थिएन. उहाँ आउने आउनु त भनिराखेका थिए, तर आउने पनि एउटा चाहिँ सूचना दिएर यो दिन प्रधानमन्त्री आउनुहुन्छ भनेर 3 दिन अगाडि चाहिँ प्रश्नहरू लिएर उहाँले पनि तयारी गरिकन लिखित तयारीका साथ आउनुपर्ने चलन थियो, तरिका पनि त्यही हो. तर उहाँ चाहिँ एकदम क्याजुअल्ली आकस्मिक रूपले चाहिँ नि थाहै नदिकन आउनुभयो, समय माग्नुभयो, एकछिन अक्कन पक्क पर्नुभयो सभामुख पनि, त्यसपछि समय दिनुभयो, र त्यसपछि त्यति भन्नुभयो हिँडे पनि हाल्नु भयो फटाफट फेरि है. यो चाहिँ अलिकति यो उहाँले चाहिँ संसदलाई भन्दा आफ्नो चाहिँ च्याम्बरमा बसेर अपरिपक्व भनेर त्यही हो, अनुभवको कमी अपरिपक्वता भनेर त्यही हो.
2: अब क्लासमा गृह कार्य गर्दाखेरि वा चाहिँ कुनै एउटा स्टुडेन्टले बोल्दाखेरि त दुई चार पटक सोच्नुपर्छ, त्यो त एउटा देशको मामिला हो नि त होइन, राष्ट्रको मामिला हो, सम्प्रभुताको मामिला हो.
3: प्रधानमन्त्रीले बोल्ने सीमा समस्या जस्तो कुरोमा त्यो एक त लिखित बाहेक अर्को कुरो त्यसमा धेरै बोल्नै हुन्छ.
2: तर अहिले अब सीमा विवाद सम्बन्धी जुन किसिमले भारतले पनि केही कुराहरू उठाइरहेको छ होइन, इङ्ल्याण्डको सहभागिता वा तेस्रो देशको सहभागिता हामीलाई मान्य हुन सक्दैन भनेर हिजै मात्र चाहिँ भारतकै एकजना नेता होइन बोल्नु भएछ. अब यो कुराले चाहिँ यो मुद्दालाई अलिकति बढी बल्झायो कि अब यो समाधान उन्मुख जान सक्छ.
3: अब एउटा कुरो चाहिँ राम्रो के भएको छ भने पहिले हामीले लिपुलेखकै विषय अनि नोट पठाउँथ्यौँ, कुराहरू गर्थ्यौँ, वास्तै नगरेर बसेको चाहिँ देखिन्थ्यो होइन, हामीले थप भोगेकै कुरा हो त्यो. अनि त्यसपछि अब अहिले आएर कमसेकम रेस्पोन्स गरेको छ, हामीले उठाएको कुरोमा उसले रेस्पोन्स गरेको छ र उसले के भनेको छ भने तेस्रो पक्षको मध्यस्थता स्वीकार्य छैन भनेको छ. खास गरी त्यो इङ्गित गरेको गेला भने बेलायतलाई हामीले भन्यौँ, बेलायतलाई प्रधानमन्त्री भन्दाखेरिमा पनि मध्यस्थ गर्दै हाम्रो बिचमा सीमा विवादको विषयमा हामी दुईजनाले मिल्न नसकेको कुरोमा तिमी मध्यस्थ गर्दै भने होइन नि त्यो, त्यो अर्थमा बुझ्नुहुन्न, त्यो हुँदा पनि होइन, त्यो मध्यस्थताको हदसम्म पुग्नुपर्ने स्थिति पनि आएको छैन. हामी दुई थरी बसेर द्विपक्षीय वार्ताद्वारा नै हल गर्छौँ, 98% हल भइसक्यो, बाँकी 2%को लागि अरूलाई गुहार्नु पर्दैन. अरूलाई गुहार्ने भने त शत्रुगत छिमेकी भएर त्यसमा चाहिँ नि अन्तर्राष्ट्रिय जगतले नै हस्तक्षेप गर्नुपर्ने भएर पो गर्ने हो त, हामीले त त्यो गर्ने होइन, त्यो हामी दुई फेरि मिलेर बस्न गर्न सक्छौँ. त्यो खालि एउटा ब्रिटिस इन्डियाको पालाको कुरा भए हुनाले र हाम्रो पक्षमा चाहिँ नि जाने प्रमाण चाहिँ ब्रिटिस सङ्ग्रहालयमा म्युजियममा ब्रिटेन सरकारसँग अझै छ कि त्यो भए उपलब्ध गराइदेऊ भन्ने अर्थमा भन्या हो त्यो, उहाँले त्यति स्पष्ट पार्न सक्नु भएन क्यार. र इन्डियन साइडले पनि जुन द्विपक्षले नै चल्टाउने भन्ने कुरा त्यसमा आपत्ति गर्नुपर्ने कुरा केही छैन.
2: तर अब यो सीमाको विवाद चाहिँ लामो समयदेखि बल्झियो नि त होइन, लिपुलेख कालापानी लिम्पिया धुरालाई ओझेलमा पार्नका निम्ति यी यावत खालका त्रिगडमबाजीहरू त हुँदै छैन कतै जीवनजी?
3: म त अब त्यो ओझेल पार्नलाई भन्ने चाहिँ गर्दिनँ, किनभने हिजो अस्ति अघि मैले भर्खर भने तपाईँलाई कि जाने वास्तै गर्दैन थियो, हामीले नोट पठायो, डिप्लोमेटिक नोट पठायो, उनीहरूले लिपुलेख कालापानीको विषयमा वास्तै गर्दैन थिए. एकैचोटि कहाँबाट रेस्पोन्स आउँथ्यो भने बेलुका चाहिँ नि इन्डियन टिभीहरूले गोदी मिडियाले चाहिँ नि नेपाल ने ऐसा किया भनेर चाहिँ नि एकदम बङ्ग्याएर दिन्थे. अहिले त कमसेकम हामीले भनेको कुरोमा उनीहरूले रेस्पोन्स गरे, हामी यो समस्या छ, 98% 97% हल भइसके पनि 1-2% समस्या छ.
2: भारतीय कूटनीतिज्ञ एसडी मुनिले त होइन नेपालका प्रधानमन्त्रीलाई बधाई समेत दिनुभयो नि
3: दिए, एसडी मुनिको कुरा छाडौँ, उनी कहिले हाम्रो मनपर्ने कुरा गर्छन्, धेरै मन नपर्ने काम गर्छन्, अब उनको के कुरा भएर है. तर चाहिँ के भने एउटा रेस्पोन्स गर्यो र प्रवक्ताले आएर हामी यो समस्या छ हामी हल गर्छौँ दुई थरी बसेर भन्यौँ र एउटा रवि लामिछाने त्यहाँ गएकै बेला पारेर भन्यो, यसलाई सकारात्मकै लिउँ.
2: तर रवि लामिछानेजीको भ्रमणलाई कसरी हेरिरहनु भएको छ सत्ताधारी दलका सभापतिको?
3: अब रवि लामिछानेको भ्रमण एउटा सुखद संकेत हो, किनभनेदेखि चाहिँ नि अब पहिले त प्रधानमन्त्रीलाई नै बोलाउने योजना थियो क्या भारतको, त्यो मिश्रीलाई विदेश सचिव मिश्रीलाई चाहिँ निम्तासहित यहाँ पठाउनु लागेको अवस्था अलिकति त्यहाँ पनि अलिकति प्रधानमन्त्रीले अलिकति कच्चा कुटनीति गरिदिनु भयो. अब देशको प्रतिनिधित्व गर्न गरेर आउनु लागेको 1 अरब 40 करोड जनताको प्रतिनिधित्व गरेर आउनु लागेको हाम्रो घनिष्ठ हामी र हामी अत्यन्त निर्भर रहेको छिमेकी को चाहिँ नि एउटा चाहिँ नि प्रधानमन्त्रीको दूतको रूपमा विशेष दूतको रूपमा आएर प्रधानमन्त्रीको निम्तो लिएर आउनलाई प्रोटोकलको हिसाबले मैले प्रधानमन्त्रीलाई मैले भेट दिन भन्नु चाहिँ त्यो त दूत हो नि, प्रधानमन्त्रीले दिएको निम्तो प्रधानमन्त्री आफै नै बोकेर आउनु त होइन नि कहिले पनि, त्यस कारणले शिष्टाचार भेटसम्म गरिदिएको भए हुन्थ्यो, त्यही शिष्टाचार भेटै हो उनीहरूले खोज्या. अब त्यो पनि नभेट्ने भनेपछि चाहिँ नि मलाई चाहिँ अब ठिक अब केही कारण त भन्न सकिँदैन, तर त्यसले पनि चाहिँ नि मिश्रीको भ्रमण रद्द गरेको हुन सक्ने मेरो चाहिँ अनुमान छ. उहाँ आउँदै र त्यस्ता कसलाई हो त नेपालैलाई हुन्छ हेर्नुहोस् है, किनभने भारत त हामी माथि आश्रित छैन, हामी ऊ माथि हरेक कुरा पार भनेदेखि हरेक कुराको लागि भोलि पेट्रोल डिजेल आयात
2: गर्ने देखाउने नाममा हामी अलिक बढी नै भइरहेछौँ होइन यसले कुटनीति
3: अलि अलिकति प्रतिक्रियात्मक हुन्छौँ
2: पब्लिसको राजनीति अलिकति बढी भयो होइन
3: अलिकति यो उग्र राष्ट्रवाद छाक्छौँ हामी अब रविजीलाई चाहिँ त्यसपछि उनीहरूले बोलाएका हुन् हामी यो नबिर्छौँ कि चाहिँ प्रधानमन्त्रीले भन्दा अगाडि रविजीको जाने चर्चा थिएन उनले रविजीलाई बोलाए रविजीलाई ग्रान्ड वेलकम पनि दिए भव्य स्वागत पनि गरे एकदम ग्रान्ड वेलकम भयो जुन किसिमको वेलकम उनलाई उनी पार्टी सभापति भए उनीहरूले गभर्मेन्टको तर्फबाट निन्दा गर्ने कुरो थिएन पार्टीको तर्फबाट निन्दा गरे पार्टीको मुख्यालयमा लगेर एकदम भीआईपी ट्रिटमेन्ट दिएर गरेका छन्
2: र त्यसपछि कतिपयले के भन्दैछन् भने नि नेपालको राजसत्ता पछाडिको एउटा राम्रो ट्रिटमेन्ट हो भन्ने कुरा आइरहेछ क्या आज
3: अब त्यो पनि अब मान्छेले अहिले चाहिँ के भनेदेखि अब राज संस्थाको पनि जोड दिएका छन् भारतलाई पनि जोड दिएका छन् अमेरिकालाई पनि जोड दिएका छन् यो हामीले चाहिँ के भन्दा लजिकल कुरा गरौँ होइन अब जोड्दा जोड्दै अलिक
2: तलेन्द्रको काल भन्दा त्यस पछाडिको चाहिँ बडो राम्रो सम्मान भनेको यो भन्ने कुरा आइरहेछ क्या
3: हो त्यो त हो त्यो हो हुन त गिरिजालाई नि पहिले सम्मान त्यति बेला दिएको थियो गिरिजा प्रसाद कोइरालालाई पनि सम्मान दिएको थियो अब उनीहरूको के हुन्छ भनेदेखि एउटा त अहिले नेबरहुड फर्स्ट पोलिसी भनेको छ अर्को कुरो अब ठूलो शक्ति राष्ट्रहरूको भारत जस्तो चाहिँ नि क्षेत्रीय शक्तिको चीन जस्तो चाहिँ विश्व शक्तिको अमेरिका जस्तो विश्व शक्तिको के हुन्छ भने नयाँ इमर्जिङ फोर्स चाहिँ अरू कुनै मुलुक आयो भने त्यो के हो कस्तो हो त्यो बारेमा बुझ्ने आफ्नो कुरा बुझाउने र आफ्नो हितको लागि के गर्न चाहिन्छ त्यो गर्ने ऊ हो
2: तर एमालेका नेताको भनाइ सुन्दै थिएँ म अब जाँदा जाँदै होइन एमालेका एकजना नेताले के भन्नुभएको छ भने यो के भन्छ यो अष्टमीको बोका जस्तै त होइन कतै यो होइन बलिदिनुभन्दा अगाडि चाहिँ राम्रोसँग घाँसपात खुवाइन्छ एकदम माया गरिन्छ त्यस्तो खालको पनि हुन सक्छ है भनेर चाहिँ उनले खबरदारी गरे पनि सुन्दै थिएँ मैले
3: यो उहाँको कुण्ठा हो त्यो के को अहिले त्यो अहिले राष्ट्रपाललाई अथवा रविलाई बलि दिएर के लिनुहुन्छ र उसलाई जे हुन्छ हिँडको कारणले परिवर्तन हुन्छ त्यो परिवर्तनमा अलिअलि भर्थेक इन्डियाबाट हुने होला होइन भने त यहाँको लोकल कारण नभए कुनै पनि परिवर्तन हुँदैन अहिले 182 सिट लिएर आएको पार्टीलाई उसले सत्ताबाट आउट गर्न सक्दैन रविलाई आउट गर्न सक्दैन त्यस कारण जब रवि चाहिँ यहाँको अब 5 वर्षको लागि एउटा निर्णायक फोर्स हो यहाँको इमर्जिङ शक्ति हो अघि उदयमान शक्ति हो भने चाहिँ उसलाई बोलाएर राम्रो ट्रिट गरेर उसको बारेमा बुझ्ने उसको पार्टीको बारेमा बुझ्ने उसको सरकारको नीतिको विषयमा बुझ्ने आफ्नो कुरा भन्ने त्यो अवसर गरेको हो त्यसलाई हामीले सदुपयोग गरेर राम्रो सम्बन्ध सुमधुर सम्बन्ध बनाएर देशहितमा प्रयोग गर्न सक्यौँ भने राम्रै हुन्छ र वेलकम चाहिँ राम्रो दिएको हो त्यसमा भन्न कन्छु चाहिँ गर्नु पर्दैन
2: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जैनेन्द्र जीवनजी नमस्कार
3: नमस्कार
2: राजनैतिक विश्लेषक जैनेन्द्र जीवन आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार।

0: तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि बजारमा, अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पर मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
13: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
14: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
14: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98340-057-437।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
5: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आउने गहना?
7: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
8: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
7: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
8: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
9: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
10: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
9: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
10: जनरल मेडिसिन सेवा,
9: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
10: बाल रोग सम्बन्धी सेवा,
9: स्त्री रोग सम्बन्धी सेवा,
10: मुटुको इको र भिडियो एक्सरे सेवा,
9: ल्याब टेस्ट,
10: भिटामिन डी,
9: भिटामिन बी12,
10: आइरन प्रोफाइल
9: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
10: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
9: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
10: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
10: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी च्याल, बालुवा, ढुङ्गा, पाइनुका साथी ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866 26 26 73 र 9843 40 49

0: होइन, आजभोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो, होइन।

0: नि बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने। ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाट जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802। राष्ट्रको लागि बक्सिङ,
0: स्वास्थ्यको लागि बक्सिङ,
1: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
0: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
0: थप जानकारीका लागि रेगन श्रेष्ठ। सम्पर्क नम्बर 98415064499 98415064499।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं। नेपाल सरकार विज्ञापन बोर्ड।
8: बाबा बाबा म टाढा स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता, अरु अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छगर तल
12: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
12: 98167045 47।
13: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
14: होइन सर, के सोचिरहनु भएको छ?
13: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
14: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
2: होइन के भो, किन एक्लै गनगन गरिरहे
1: के हुनु नि? साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
2: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
1: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
2: हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
1: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861002611 र 01052542।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 9860-2458-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
3: लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
4: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
5: हो र
4: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर धीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष 64 98-41-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ।

0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: दादा दादा, म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थालिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
10: 98-61-97-65-47।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz।
1: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खान्चोक गोर्खा।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तो बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, पेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
4: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43,
7: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
1: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलो, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला। शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
3: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका दिन बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 9845556656, 9828049215। ए पख्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोपाइटर दिनेश शाह, सम्पर्क नम्बर 9812205553, 9812205553।
8: बाबा बाबा, म त आज स्कुल जान्न।
9: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
12: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
13: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
12: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
13: काठमाडौँ जाने बाटोपट्टि।
12: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
13: 9861705454।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63-802 98510-63-802। गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो। त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश। राष्ट्रको लागि बक्सिङ,
14: स्वास्थ्यको लागि बक्सिङ,
1: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
14: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट रायटार तर्फ ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
14: थप जानकारीका लागि रेगम श्रेष्ठ। सम्पर्क नम्बर 98-41-65-64-99 98-41-65-64-99।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 MHz।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग ठुक्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला,
5: अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
6: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
5: पाइल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
4: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
5: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
1: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
1: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
0: के रे नानी त भर्खर 17 की लागि होइन र
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
1: ए हो र
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
4: होइन के भयो किन एक्लै गनगन गरिरहे
3: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
4: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
3: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
4: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
3: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9861002661 र 010-520-542
5: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141867764 9141867764 सिद्धलेक गाउँपालिका धादिङको सूचना गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ सही विवरण दिउँ कृषक सूचीकरणमा सहभागी बनाऊ राज्यको सेवा र सुविधा सुनिश्चित गरौं सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट
6: एसटीई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 20 बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ
5: साथै आकर्षक डिजाइनका पार्टी सुज स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला प्रोप्राइटर दिनेश शाह सम्पर्क नम्बर 9845556656 9828049215 ए पक्नुस् त अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन 20 बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ प्रोप्राइटर विनय शाह सम्पर्क नम्बर 9812205553 9812205553 सिद्धलेक गाउँपालिका धादिङको सूचना गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 मा तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलिक गाउँपालिका कृषि विकास शाखा, भादिङ।
7: ओहो, हैन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
8: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
7: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
8: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
7: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
8: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
7: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98 41 97 97 13 र 98 13 19।
8: रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
7: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका

0: नै भाइ अब ग्रिल युपी भिसिर अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त
1: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल युपीभिसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीभिसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि युपीभिसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
2: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 93 सम्पर्क गर्नुहोला नि
3: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीभिसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: रेडियो बिहानी 97.6 MHz।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छे बजारको लागि 0104131 16 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
1: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
2: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
1: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोप्राइटर दिनेश शाह। सम्पर्क नम्बर 9845556656, 9828049215। ए पक्नुहोस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सीपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह। सम्पर्क नम्बर 9812205553, 9812205553।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन B12,
2: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
8: 98-61-97-65-47।
9: रेडियो बिहानी समय संकेत, यति बेला दिउँसोको 1 बज्यो।

0: काला बनाउनको कति भुनी क्या पाइने छ आफ्ना मुनाउनको
1: कणाले घुमाउटो पर्यो रारा डाँडै माथि मनका कुरा नपुग्या पनि छाती।

0: रेडियो बिहानी 97.6 MHz।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
2: भिटामिन डी,
3: भिटामिन बी12,
2: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
2: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
5: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
2: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802 98510-63802 गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डडेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भुरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौं। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारी पूर्वक प्रयोग गरौं। चुरोट बेडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डडेलो लाग्ने काम कसैले पनि नगरौं। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
7: भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
8: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
8: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78।
2: शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
3: एसपीई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपड़ा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका ड्रेसहरू खरिद तथा सिलाईमा विशेष छुटको व्यवस्था गरेको छ।
2: साथै आकर्षक डिजाइनका पार्टी सुज, स्कूल कलेजका जुत्ताहरू होलसेल मूल्यमा पाइन्छ। यो अवसर सीमित अवधिको लागि मात्र भएकाले समयमै मौकाको फाइदा उठाउनुहोला। प्रोपाइटर दिनेश शाह। सम्पर्क नम्बर 98-45-55-66-56, 98-28 0249215. ए पक्नुस् त अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812225353, 9812225353।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज।

चल्दैछ ऐसामा, म त सुतेर उठेको पैसामा, जिन्दगी चल्दैछ ऐसामा, म त सुतेर उठेको पैसामा, छैन मनमा चोट, सुकिलो छ कोट, मेरो घरको करेसामा पैसाको बोट, सत्तामा कुर्सी।

0: पुलपट्टी अझै देख्नु भएन भने प्रोभाइडर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। शैक्षिक सत्र 2082 यसै परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै हाम्रो कपडा घरमा विशेष छुट।
4: एसईई परीक्षा उत्तीर्ण गरी कक्षा 11 भर्ना गर्ने तयारीमा रहेका विद्यार्थीहरूको लागि नीलकण्ठ नगरपालिका 3 बीच बजारमा रहेको हाम्रो कपडा घरले सम्पूर्ण विद्यालयका विद्यार्थीहरूको स्कूल तथा कलेजका एड्रेसहरू

0: 28049215। ए पक्नुस् त, अर्को शाखाको रूपमा हाम्रो फुटवेयर कलेक्सन बीच बजार चोकबाट सिपी कलेज जाने बाटोमा खुलेको छ। प्रोप्राइटर विनय शाह, सम्पर्क नम्बर 9812225553, 9812225553।
1: बाबा म त आज स्कुल जान्न।
2: म पनि स्कुल जान्न मम्मी।
3: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
4: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
3: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट छ घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
6: 9861705544।
7: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
8: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
8: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
4: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
8: ल, स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
8: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार चोक, धादिङ। प्रोप्राइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 010-520-314 र 9860-5721-66।
9: रेडियो बिहानी 97.6 MHz।
0: गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौं। पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट, बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान, पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन का प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।
5: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
10: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
5: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
5: 98511-87882 गल्छी बजारको लागि

0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323354।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
2: ओहो, हैन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल झारिङ देशीमा।
3: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
0: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841977913 र 9813915519।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: होइन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
1: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर, टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खान्चोक गोर्खा।

0: भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफरमाउली आउली, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउली,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
5: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
5: 9860248543
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
7: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
7: हो अरू भन त
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
7: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
13: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
7: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
14: नेपाल सरकार विज्ञापन बोर्ड
2: घर त बल्ल बल्ल बनाइदिए अब ग्रिल यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
15: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि
16: त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
2: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
16: न टिप्नुहोस् प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 9843007437 र 010590093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843007437
17: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्तलहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी थियो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार, धादिङ बेसी। प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुनचाँदी पसल।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
1: भिटामिन डी,
3: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।

0: होइन, आजभोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए
1: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
0: ल सुन्नुहोस् दिदी,
1: त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनाश, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
6: राष्ट्रको लागि बक्सिङ,
7: स्वास्थ्यको लागि बक्सिङ,
6: आत्मरक्षाको लागि बक्सिङ,
5: जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
7: स्थान द पावर फिटनेस सेन्टर शान्त बजार चोकबाट राइटा तर्फ ओम शान्ति भवन नजिकै।
5: समय बिहान र बेलुका।
7: थप जानकारीका लागि रेगम श्रेष्ठ सम्पर्क नम्बर 9841564499 9841564499।
5: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: के त तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
2: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बाबा बाबा म टाढो स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नु भयो, छोराछोरी दुवै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता, अरु अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट सगर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
11: 9861705544।
12: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
13: छैन सर, के सोचिरहनु भएको छ?
12: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
13: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
14: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

सपना साथी हो। आज हामी एकअर्कामा टाढा भए पनि सबैको माया छ यो मुटुमा। जिन्दगी सबैको उस्तै कहाँ हुन्छ र

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, Vivo Circle warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule, tapai ko man jitna barambar.
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाती पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 01052542।

0: यताजौ आफै उताजौ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
4: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
4: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
5: लौ लौ चट्याङ पर्न आटो सबैजना यता आउँदै यता यो ठुलो रुखको फेदमा बसौ
6: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो र
6: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
0: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93-93 सम्पर्क गर्नुहोला नि
9: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रै गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
7: 9861-7045-47।
8: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
9: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
9: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851-97838 र 9802-40723।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि बजारमा, अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
2: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढा सम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140031429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 98511887882, गोल्छे बजारको लागि 0104016116 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदर टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
3: 9861975447।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
2: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम, स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340097437 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 057 437।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तराल। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका

0: जापान उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141 68 67 64 98 41 68 67 64।
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
2: भिटामिन डी,
0: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
1: राष्ट्रको लागि बक्सिङ,
0: स्वास्थ्यको लागि बक्सिङ,
1: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
0: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटा तर्फ, ओम शान्ति भवन नजिकै।
1: समय बिहान र बेलुका।
0: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
1: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त?
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 우리 이러다 라우.
1: 아하, 코티를 한번 먹었었어. 까바도라고.
0: 까바도 오느니? 멀리 디디바니 순사리 거거나 우드그바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ, जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलेख गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64 9141-68-67-64।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
9: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
9: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
11: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
12: हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला।
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
12: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झेललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी
5: को प्यारालाइसिस यूरिक एसिड जोर्नी दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल फिस्टर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल फिस्टुला र फिस्टरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।
3: आदरणीय भीमसेन थापा गाउँपालिका वासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खान्चोक गोर्खा।
6: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 98604258443।
7: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
8: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: मेमा आउँदिन होला
1: ल मेज्यू मेरो मेमा किन नआउने नि
0: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बेमा आउनु र खै
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
0: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
1: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
2: सिद्धलेको गाउँपालिका धादिङको सूचना गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ सही विवरण दिउँ कृषक सूचीकरणमा सहभागी बनाऊ राज्यको सेवा र सुविधा सुनिश्चित गरौ सिद्धलेक गाउँपालिका कृषि विकास शाखा धादिङ
3: बुढा आज इन्टरभ्यू थियो के भयो त
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
3: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
5: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
6: बाफ्रे
5: अब चाहिँ के हुने हो
7: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
7: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
7: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
7: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
8: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
11: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
2: जनरल मेडिसिन सेवा
11: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
2: बाल रोग सम्बन्धी सेवा
11: स्त्री रोग सम्बन्धी सेवा
2: मुटुको इको र भिडियो एक्सरे सेवा
11: ल्याब टेस्ट
2: भिटामिन डी
11: भिटामिन B12
2: आइरन प्रोफाइल
11: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण
2: 24 घण्टा चिकित्सक द्वारा आकस्मिक सेवा उपलब्ध।

0: गर्दछ।
1: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई चाहिँ निरन्तर रूपमा एक महान सत्यतालाई र उद्धार मुक्तिको तथ्यलाई चाहिँ थाहा गर्दै आएका छौं र यस अनुसार व्यवहारहरू निर्माण गर्नको निम्ति यो शिक्षाहरूलाई पनि यो अध्ययनको यात्रामा चाहिँ हामी सिक्दैछौं भने आजको दिनमा चाहिँ हामी कुन विषयहरूलाई लिएर चाहिँ यो अध्ययनलाई चाहिँ अगाडि बढाउनेछौं त दाई
3: भाइ? सदाको दिनमा झैं आजको यो विशेष दिनमा पनि हामी फेरि एकसाथ भेला भएर यो मुक्तिको मार्ग अध्ययनको यात्रामा सहभागी भएका छौं। अघिल्लो दिनमा हामीले अध्ययन गरेको पुस्तक होइन, तर आजको दिनमा हामी एक नयाँ पुस्तकलाई लिएर यो अध्ययनलाई अगाडि बढाउँदैछौ। त्यो पुस्तक हो पावलले गलातीहरूलाई लेखेको पुस्तक।
2: भनेपछि दाई हामीले यो अध्ययनमा गलातीको पुस्तकबाट हामी यो निरन्तरको अध्ययनलाई चाहिँ अगाडि बढाउन लागिरहेका छौं भन्नुभयो। यो पुस्तकमा चाहिँ विशेष गरी हामीले के कुराहरूलाई चाहिँ केन्द्रमा रहेर चाहिँ यो अध्ययनलाई अगाडि बढाउनेछौँ त दाई?
3: भाइ, यो गलातीको पुस्तक प्रेरित पावलले गलातीहरूको मण्डलीलाई र त्यसको वरपर भएका मण्डलीहरूलाई समेटेर लेखेका पत्र हो र सम्पूर्ण बाइबलको केन्द्र परमेश्वरको प्रेम र ख्रिष्टमा केन्द्रित छ भने यो पत्रमा पनि हामीले त्यो ख्रिष्टबाटको उद्धारको कुराहरूलाई नै लिएर व्यावहारिक र सत्य तथ्य कुराहरूलाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
2: भनेपछि त दाई यो गलातीको पुस्तकको अध्ययनले हामीलाई यो मुक्ति र उद्धारलाई थाहा गर्दै साँचो विश्वासमा जिउनको लागि चाहिँ हामीलाई सहायता गर्ने रहेछ, होइन त?
3: तपाईँले भन्नुभएको कुरा ठिक हो भाइ। यो गलातीको पुस्तकको अध्ययन विशेष छ। यहाँ हामीले विश्वासद्वारा पाइने उद्धार र त्यो उद्धार दिनुहुने ख्रिस्टलाई नजिकबाट चिन्नेछौ। त्यसैले श्रोताहरू, तपाईँहरू यो गलातीको पुस्तकको अध्ययनलाई नछुटाइकन निरन्तर रूपमा हामीहरूसँग सहभागी हुनुहोस् र ख्रिष्ट बाटोको उद्धारलाई ग्रहण गर्नुहोस्। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
4: मित्र, प्रभु येशु ख्रिष्टको मधुर नाममा तपाई सबैलाई मेरो जयमसी साथै यस परमेश्वरको वचन अध्ययनमा पनि हार्दिक स्वागत छ। मित्र, आज हामी नयाँ पुस्तकबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। त्यो हो पावलले गलातीहरूलाई लेखेको पत्र, गलाती। त सबभन्दा पहिले हामी यसको परिचयको देख्नेछौ। यो पत्र पावलद्वारा करिब 57 ईस्वी सम्वतमा लेखिएको थियो। गलाती चाहिँ रोमी साम्राज्यको मध्य पूर्वीय एसियामा भएको एउटा प्रदेश थियो, जुन स्थान अहिले आधुनिक टर्की भन्ने देशको मध्य भागमा पर्दछ। गलातीहरूलाई लेखिएको पावलको पत्र एउटा मण्डलीलाई मात्र लेखिएको थिएन, तर गलातीय प्रदेशमा रहेका विभिन्न शहरका गाउँका मण्डलीहरूलाई पनि लेखिएको थियो, जुन मण्डलीहरूको पावल आफैले स्थापन गरेका थिए। गलातीहरूलाई पावलले किन पत्र लेखेका थिए भन्ने कुरा यो पत्र पढेर स्पष्ट बुझिन्छ। गलातियामा भएका यी अन्य जाति मण्डलीहरूलाई स्थापन गर्न बित्तिकै अन्तबाट कोही यहुदी ख्रिस्टियनहरू यी मण्डलीहरूमा आएर पावलको शिक्षाको विरोध गर्न थालेका थिए। पावलको मुख्य शिक्षा थियो अनुग्रहबाट विश्वासद्वारा मात्र मानिस उद्धार पाउन सक्छ, तर यी भूलमा परेका यहुदी ख्रिस्टियनहरूले गलातीहरूलाई सिकाए कि उद्धार पाउनलाई परमेश्वरको अनुग्रहले मात्र पुग्दैन, तर यहुदी व्यवस्था पनि मान्न आवश्यक छ। यो झुटो शिक्षा भएको कारणले गलातीहरूको सम्बन्धमा पावललाई ठूलो चिन्ता थियो, किनभने गलातीहरूले यस्तो शिक्षा मानेको भए पाउलको अनुग्रहको सुसमाचार देकममा हुन जाने थियो। ख्रिस्टियन मण्डलीको इतिहासमा गलातीहरूलाई लेखिएको यो पत्र ज्यादा नै महत्वपूर्ण भएको छ, किनभने यही पत्र पढेको कारणले मार्टिन लुथरले 16 शताब्दीमा त्यस बेलाको मण्डलीमा आएको झुट्टा शिक्षा चिने र त्यस झुट्टा शिक्षाको विरूद्धमा प्रोटेस्टेन्ट अभियान शुरू गरे, किनभने मार्टिन लुथरले गलातीहरूलाई लेखिएको यही पत्र पढेर ख्रिष्टको सुसमाचारको मुख्य शिक्षा बुझे, अर्थात कुनै मण्डलीबाट वा व्यवस्थाको कामबाट होइन तर अनुग्रहबाट नै मानिसको उद्धार पाउन सक्छ। संसारभरिका मानिसहरू आफ्नो काम र प्रयत्नबाट उद्धार पाउन खोज्छन्। तिनीहरूले विभिन्न धार्मिक विधानहरू मानेर परमेश्वरलाई खुशी तुल्याउन कोशिश गर्छन्। तिनीहरू आफ्नो शक्तिले पवित्र हुन प्रयास गर्छन्, तर यी सबै व्यर्थ छन्। परमेश्वरको अनुग्रहबाट मात्र हामी पवित्र हुन सक्छौं र उद्धार पाउन सक्छौं। परमेश्वरले आफ्नो अपार प्रेम र दयाले गर्दा हामी पापी मानिसहरूलाई स्वर्गमा जाने ढोका खोलिदिनु भएको छ, अर्थात येशु ख्रिष्टमा विश्वास। गलातीहरूलाई लेखिएको यो पत्रको मुख्य शिक्षा यही नै हो। अमित्र, अब हामी आफ्नो विषय पाठतिर बढ्नेछौ। आज हामी खालि गलाती एक अध्याय एक पददेखि पाँच पदसम्मबाट देख्नेछौ। यहाँ हामी देख्दछौ अभिवादन नम्र नमस्कार। मित्र, प्रभावशाली भाषण अरबियामा पाउलको अनुभव गल्ती हरेक अनि प्रत्येक व्यवस्थाको वर्णनहरूको विरूद्धमा पाउलको खण्डनात्मक पत्री हो। मोसाको व्यवस्था न त अविश्वास गरिन्छ, तुच्छ मानिन्छ, नहीं अनादर नै गरिन्छ। यो महिमा निर्दोष पूर्ण आवश्यक र यसका उद्देश्य सहनीय छन्, तरै पनि यी सबै गुणहरूद्वारा भएर पनि मानिसलाई परमेश्वर कहाँ आउन असम्भव गराउँछ। मोसाको व्यवस्थामा भएर भन्दा अर्को मार्ग मानिसको निम्ति खोलिएको छ, जसद्वारा परमेश्वरको सामुन्ने निर्दोष ठहराइन सक्छौं। विश्वासद्वारा पाप मोचन विषय हो, जुन विश्वासमाथि जोड दिन्छ। नयाँ नियममा तीन पत्रहरू हबक्कुक 2:4 उद्धृत गरिएको छ। धर्मी विश्वासद्वारा बाँच्छ। रोमी 1:17 उही धर्मीमाथि जोड दिन्छ। अनि हेब्रू 10:38 जोड दिन्छ बाँच्नेछ, यानि उद्धार पाउनेछ। गलाती 3:11 जोड दिन्छ विश्वासद्वारा। रोमीको पत्रमा मानिस मोसाको व्यवस्थाबाट अलग विश्वासद्वारा मानिस परमेश्वरको सामने निर्दोष हुन्छ भन्ने कुरालाई जोड दिन्छ। गलातीको पुस्तकमा पाउल धर्मी बन्नको लागि विश्वासको साथमा व्यवस्था पनि हुनुपर्छ भन्नेहरूबाट सुसमाचारलाई जोगाइरहेका छन्। विश्वासको साथमा व्यवस्था हुनुपर्छ भन्ने यहुदीहरूको विश्वास थियो। विश्वास मात्र आवश्यक छ भन्ने पाउल जोड दिन्थ्यो। यहुदीहरूले पाउलको प्रेत्वमाथि र उद्धारको निम्ति सिर्फ विश्वास मात्र पर्याप्त छ भन्ने उसको शिक्षामाथि प्रश्न उठाए। पाउल आफ्नो प्रेत्वलाई जोगाउँछन् र उद्धार गर्न अनुग्रहको सुसमाचारको पर्याप्तको सिद्ध गर्दछन्। सबभन्दा पहिले हामी देख्नेछौ अभिवादन नम्र अभिवादन। गलाती 1:1 भनिएको छ, पाउल प्रेरित न त मानिसहरूका न कुनै मानिसद्वारा तर येशु ख्रिष्ट र उहाँलाई मरेकोबाट ब्यउताउनु हुने परमेश्वर पिताबाट। मित्र, वास्तवमा यस पदको विषयमा वर्णन गरिराख्नु पर्ने आवश्यक छैन। पाउल प्रेरित हो भन्ने कुरा बताउन चाहन्छन्। प्रेरित शब्दको दुईवटा अर्थ लाग्छ। पहिलो हो बार मध्ये एक अनि यस अन्तर्गत हुनुपर्ने योग्यता हो येशूको साथमा उहाँको तीन सालको सेवा कायमा हुनु उहाँको बौरी उठाएको बारेमा गभाइदिनु अनि ख्रिस्टद्वारा चुनिएको हुनु अनि दोस्रो हो एक सेवाको लागि पठाइएको यसको बारेमा विस्तृत रूपमा प्रेरित 11:22 पदमा उल्लेख छ पाउलले मेरो विचारमा यहुदाको जग्गा लिए येशु ख्रिष्टको बौरी उठाएको बातमा मथियासलाई चेलाहरूले यहुदाको सट्टामा चुनेका थिए तर मथियासको बारेमा प्रेरित 1:15-26 पदमा बाहेक कहीं पनि उल्लेख छैन मथियास फेरि दोबारा कहीं उल्लेख भएको छैन यदि ऊ पवित्र आत्माद्वारा चुनिएका थिए भने कहीं न कहीं निश्चित रूपमा उहाँले यस मानिसमाथि आफ्नो छाप लगाउनु हुने थियो पाउल यहाँ आफ्नो प्रेरित्वको विषयलाई साबित गर्छन् तर मथियासले त्यसो गरेनन् मथियासको चुनाव पेन्टिकोस्टको समयभन्दा पहिले भएको थियो त्यसकारण मलाई लाग्दैन कि मथियासको चुनावसँग पवित्र आत्माको केही पनि गर्नु थियो यानी पवित्र आत्माले गर्नुपर्ने केही सरोकार थियो आज पनि हाम्रा कलिसियाहरूमा कई चुनावहरू हुन्छन् जुन निश्चित रूपमा पवित्र आत्माद्वारा चुनिएका हुँदैनन् म त्यो विश्वास गर्छु कि पाउललाई परमेश्वरको आत्माले यहुदाको जग्गामा चुनिएका थिए यस पदमा पाउल पनि भन्छन् कि ओ मानिसहरूका होइनन् यहाँ सम्बन्ध सूचक शब्द अपो दर्शाउँछ मानिसबाट होइन त्यो हो मानिसले बनाएको कानूनद्वारा होइन उनी कहीँ स्कूल पूरा गरेर वा कुनै विशेष कोर्सलाई पूरा गरेर पछि विशेष कार्यमा नियुक्त गरेको जस्तो गरी प्रेरित भएका होइनन् पाउल यो पनि घोषणा गर्छन् कि उसको प्रेरित्व मानिसद्वारा होइन यहाँ सम्बन्ध सूचक शब्द डाई दर्शाउँछ कि यो मानिसबाट थिएन त्यो हो विधि विधानद्वारा होइन जस्तो कलिसियाका विशेष पास्टरहरूले हात राखी बनाएको जस्तो पाउललाई अरू कुनै प्रेरितहरूले उसको टाउकोमा हात राखेर प्रार्थना गरी आजदेखि तिमी प्रेरित हौ भनेर नियुक्त गरेका थिएनन् अभिषेक गरेका थिएनन् पाउल एक प्रेरित थिए कसरी येशु ख्रिस्टद्वारा एक प्रेरित थिए र परमेश्वर पिताद्वारा जसले उहाँलाई मृत्युबाट बौरी उठाए येशूले आफ्नो हात पाउलमाथि राखे बोलाए र आफ्नो कार्यालयमा नियुक्त गरे यहाँ एक परमेश्वरको दास यसरी भन्छन् अब म मानिसबाट र मानिसद्वारा अभिषिक्त सेवक हुँ मलाई भनेको थिए कि म अभिषेक हुनुभन्दा पहिले तिमीले बाइबल पाठशाला पूरा गरेर विशेष पदवी प्राप्त गर्नुपर्छ र तिमी अभिषेक हुनेछौ मैले त्यो पूरा गरे त्यो मानिसबाट थियो यो मानिसले बनाएको नियम अनुसार थियो तब म एक अभिषेक सेवक बने ऊ त्यस प्रकारको सेवक थिए म पाउल भन्छन् ऊ त्यस प्रकारको प्रेरित थिएनन् मानिसको त्यसमा केही गर्नु थिएन ऊ सिधै येशु ख्रिष्ट र परमेश्वर पिता जसले उहाँलाई मृत्युबाट बौरी उठाउनुभयो उहाँद्वारा प्रेरित भएका थिए अनि दुई पदमा भनिएको छ र मसँग हुने सबै भाइहरूबाट गलातियाका मण्डलीहरूलाई तपाईहरू यहाँ देख्नुहुन्छ कि पाउलको स्वागत नम्र छोटो औपचारिक र साफ शुद्ध छ कोही पनि व्यक्तिगत रूपमा उल्लेख गरिएको छैन ऊ कुनै एक कलिसियालाई लेखिरहेका छैनन् ऊ अनेकौं कलिसियाहरूलाई लेखिरहेका छन् गलातियाको तमाम कलिसियाहरूलाई कलेसिया शब्द दुई प्रकारले नयाँ नियममा उल्लेख गरिएका छन्। एक हो कलेसियाको मतलब पूरै विश्वासीहरूको झुन, कुनै पनि कलेसियाको किन नहोस्, जतिले परमेश्वरलाई मुक्तिदाताको रूपमा ग्रहण गरेका छन् तिनीहरू सबैलाई कलेसिया बताइएको छन्। दोस्रो कलेसियाले दर्शाउँछ स्थानीय झुन, जुन पाउल यसरी यहाँ यस शब्दको प्रयोग गर्छन्। कलेसियाहरू र स्थानीय झुनहरू थिए गलितियाका विभिन्न भागहरूमा, एन्टिओकको पिसिडियामा, डर्बीमा, लिस्त्रामा र अरू भागहरूमा जहाँ जहाँ उसले यात्रा गरेका थिए त्यहाँ कलेसियाहरू थिए। पाउल सबै कलेसियाहरूलाई र सम्पूर्ण स्थानीय झुनहरूलाई लेखिरहेका थिए। विश्वासीहरूको संयुक्त बधन होइन तर स्थानीय मण्डली यहाँ दृश्यमा छ। विश्वासीहरूको संयुक्त बधनको रूपमा देख्छौ अर्थात अदृश्य मण्डली, तर आज संयुक्त बधनमा अदृश्य मण्डलीले स्वयं त्यसले दृश्य बनाउनु पर्छ, प्रकटता बनाउनु पर्छ। विश्वासीहरूको स्थानीय झुटसँग पहिचान हुनुपर्छ। अनि तीन पदमा भनिएको छ, तिमीहरूलाई परमेश्वर पिता र हाम्रा प्रभु येशु ख्रिष्टबाट अनुग्रह र शान्ति। यो पाउलको औपचारिक सलाम हो जुन उसले आफ्नो प्राय सबै पत्रहरूमा उल्लेख गर्छन्। अनुग्रह शब्द जुनको ग्रीक शब्द हो केरिस, यस पदमा त्यस समयमा यो गैर यहुदीहरूको बीचमा गरिने सलाम हो, जबकि शान्ति सालोम चाहिँ यहुदीहरूको धार्मिक सलाम थियो। अहिले परमेश्वरको अनुग्रहको अनुभव, परमेश्वर पिताबाटको शान्तिको अनुभव गर्नुभन्दा पहिले नै हुनुपर्छ। चार पदमा भनिएको छ, उहाँले परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापको निम्ति आफैलाई समर्पण गर्नुभयो। यो अर्को अद्भुत पद हो, यसको रहस्यलाई म बढ़ाउन सक्दिन। म साधारण तवरमा सिर्फ केही यसको विषयमा बताउन चाहन्छु। येशु ख्रिष्टले आफै स्वयंलाई हाम्रो पापको निम्ति दिनुभयो। उहाँको बलिदानको मूल्यमा हामी केही पनि थप्न सक्दैनौ। मित्र, उहाँले आफै स्वयंलाई दिनुभयो। तपाईं के दिनुहुन्छ? केही कुरा छ? उहाँको बलिदानमा केही थप्न सक्नुहुन्छ? उहाँ आफैलाई दिनुभयो। कति महान अद्भुत छ यो। म निशब्द हुन्छु जब यस प्रकारको पदलाई पढ्छु। उहाँ आफैलाई दिनुभयो। जब तपाईँ आफैलाई दिनुहुन्छ, तपाईँले सबै कुरा दिनुभएको छ। तपाईँले आफूसँग भएको हरेक कुरा, तपाईँको समय, तपाईँको खुबीहरू, सबै कुरा दिनुभएको छ। उहाँले आफैलाई दिनुभयो। उहाँ त्यो भन्दा अरू दिनै सक्नुहुन्न थियो। पाउल यसो भन्नलाई रोक्नै सक्दैनन्। उहाँलाई दर्शाउँदै पाउल भन्छन्, जसले हाम्रो पापको निम्ति आफैलाई दिनुभयो। यही पाउलको विषयको व्यू हो। पाउल उहाँलाई हाम्रो परमेश्वर येशु ख्रिष्ट भनी पुकार्छन्। उहाँ मेरो मुक्तिदाता हो। के तपाईँ भन्न सक्नुहुन्छ परमेश्वर मेरो गोठाला हुनुहुन्छ, उहाँ मेरो गोठालो हुनुहुन्छ भन्नु एक कुरो हो, यसलाई अधिकार सम्बन्धी बनाउन अर्को कुरा हो। परमप्रभु मेरो चरवाहा हुनुहुन्छ, परमप्रभु मेरो मुक्तिदाता हुनुहुन्छ। के तपाईँ भन्न सक्नुहुन्छ उहाँ तपाईँको हो? पाउल बताउँदै अरू अघि बढ्छन्। वर्तमान पापी संसारबाट बचाउनलाई उहाँ सामर्थ्य हुनुहुन्छ। ध्यान दिनुहोस्, परमेश्वर हामीलाई वर्तमान पापी खराब समयबाट बचाउनुहुन्छ। त्यसकारण वर्तमान सुसमाचारको मूल्य छ जुनले यसको शक्ति र यथार्थको साबित गर्दछ। सुसमाचार तपाईँलाई बचाउन सक्छ, उद्धार गर्न सक्छ। मैले हजारौं मानिसहरूबाट पत्रहरू पाएको छु जो ख्रिष्टमा फर्किएर बाँचिएका छन्। तिनीहरू नशाबाट मुक्त भए, मतवालीपनबाट र व्यभिचारको पापबाट मुक्त भए। ख्रिष्ट येशूले मात्र यस प्रकारको परिस्थितिहरूबाट हामीलाई निकाल्न सक्नुहुन्छ। सुसमाचारको शक्तिलाई यसले साबित गर्दछ। ख्रिष्टले आफैलाई हाम्रो पापको लागि दिनुभयो। उहाँले तपाईँ र मेरो जग्गा क्रुसमा लिनुभयो। उहाँ हाम्रो निम्ति मर्नुभयो र मृत्युबाट बौरी उठ्नुभयो, ताकि हामी उहाँद्वारा यस वर्तमान खराब संसारबाट मुक्त हुन सकौं। हामीले अहिलेसम्म जति कुरा देखेका छौं त्यसले यो पदको बहुमूल्यताको थकित पारेको छैन। यो कुरा ध्यान दिनुहोस्, पद चारको अन्तिम खण्डमा भनिएको छ, हाम्रो पिताको इच्छा अनुसार मुक्त गर्नुहुन्छ। उहाँ हामीलाई मुक्त गर्न सक्नुहुन्छ र यो व्यवस्थाको अनुसार होइन, तर मेरो मित्रहरू, यो परमेश्वरको इच्छा अनुसार हुनुपर्छ र परमेश्वरको इच्छा अनुसार हो। परमेश्वरको इच्छा यो हो कि उहाँले हामीलाई बचाएपछि, उद्धार दिएपछि हामी पापमा जीवन बिताउनु हुँदैन। यो कति महान छ! उहाँ हामीलाई मुक्त गर्न सक्नुहुन्छ, उहाँ हामीलाई मुक्त गर्न चाहनुहुन्छ, उहाँ हामीलाई मुक्त गर्नुहुनेछ र उहाँ यो परमेश्वरको इच्छा अनुसार गर्नुहुनेछ। यो परमेश्वरको इच्छा हो कि तपाईँ मुक्त हुनुहोस्। मित्र, आगे पाँच पदमा भनिएको छ, उहाँलाई सदा सर्वदै महिमा भइरहोस्, आमिन। मित्र, यस क्षणमा पाउल परमेश्वरको स्तुति गर्न रोकिन्छन्। मैले जाने कि हामीले जति परमेश्वरको महिमा गर्छौं त्योभन्दा बढ़ी हामीले गर्नुपर्छ। कुनै पनि समय, कुनै पनि परिस्थिति किन नआओस्, हामीले परमेश्वरको महिमा गर्नुपर्छ। के तपाईँ जब बिहान जाग्नुभयो, उठ्नुभयो, परमेश्वरको नाउँको महिमा गर्नुभयो, उहाँले नयाँ दिन दिनुभएकोमा धन्यवाद दिनुभयो, तपाईँ भन्न सक्नुहुन्छ वर्षा भइरहेको थियो, तर तपाईँले यसको निम्ति धन्यवाद दिनुभयो? मित्र, उहाँको तपाईँलाई नयाँ दिन देखाउनु भएकोमा धन्यवाद दिनुभयो। मैले आफ्नो यो जीवनमा सिकेको छु, चाहे दुःखमा होस् या सुखमा, अहिले प्रत्येक जब म बिहान उठ्छु, घाम उदयरहेको होस् या त पानी परिरहेको होस्, म परमेश्वरको नामलाई धन्यवाद दिन्छु नयाँ दिन दिनुभएकोमा। तर के तपाईँ यसको निम्ति परमेश्वरलाई धन्यवाद दिनुहुन्छ? कति महान उहाँ हुनुहुन्छ! हामीले भन्दा धेरै परमेश्वरको नामलाई महिमा दिनुपर्छ। हामीले धेरै नै परमेश्वरको नामलाई उच्च गर्नुपर्छ। म चाहन्छु महिमा आदर मेरो परमेश्वर र मेरो उद्धारकर्तालाई भएको। म एक किनारमा बसेर आजको दुनियाँको नाटकीय उत्पादित र परमेश्वरलाई अनादरको गीतहरूसँग सम्झौता गर्न चाहन्न। म त्यस्ताहरूको विरूद्धमा बोल्छु, किनकि उहाँ शरीरमा प्रकट हुनुभएको परमेश्वर हुनुहुन्छ। उहाँले आफैलाई मेरो निम्ति दिनुभयो। म उहाँको नामलाई उच्चार्न चाहन्छु, जसलाई महिमा होस् सदा सर्वदा। सदा सर्वदा यो कथन अहिलेदेखि नै शुरू हुन्छ र निरन्तर बढ़िरहन्छ, ठिक अनन्त कालसम्म। पावलको अभिवादन यहाँ अन्त हुन्छ। यहाँ केही महिमित सत्यतालाई उल्लेख गरेको भए तापनि मलाई लाग्छ तपाईहरूले यस पत्रलाई पावलको एक नम्र अवैयतिक अभिवादनको रूपमा स्वीकार्नुहुन्छ। प्रभु आफ्नो वचनाध्यानमा आशिष दिउन्।
2: आजको यो अध्ययन एकदमै धेरै आशिषमय रह्यो, अनि यो नयाँ पुस्तक गलातीहरूलाई पावलले लेखेको पत्रबाटको अध्ययनले मलाई एउटा सत्य पक्रनको लागि चाहिँ उत्साह बनाएको छ। त्यो हो उद्धार। त्यो उद्धार कर्मबाट नभई परमेश्वरले अनुग्रह र ख्रिस्टमा गरिएको विश्वासबाट मात्र सम्भव छ भन्ने सत्यतालाई
3: तपाईँले एकदमै साँचो कुरा गर्नुभयो भाइ। यो गलातीहरूलाई लेखिएको पत्रमा हामीले त्यो महान सत्यतालाई थाहा गर्नेछौ र त्यो हो उद्धारको सुसमाचार। त्यो सुसमाचार जुन ख्रिष्टमा केन्द्रित छ, अनुग्रहबाट पाइने उद्धारको सुसमाचार।
2: साँच्चै नै दाइ, यो अध्ययनले हामीलाई चाहिँ ख्रिष्टबाटको उद्धारलाई गहिराईमा गएर बुझ्नलाई सहायता पनि गर्ने रहेछ।
3: हो नि त भाइ, यसले हामीलाई विश्वासको साथमा व्यवस्थालाई पनि पालन गर्नुपर्छ भन्नेमा परमेश्वरको अनुग्रह येशू ख्रिष्ट र उहाँको पुनरुत्थानबाट हामी उद्धार पाउन सक्छौ भन्ने वास्तविकतालाई हामी यो अध्ययनको यात्राभरि नै चर्चा गर्नेछौ र यही कुराहरूलाई हामी आजको अध्ययनको यात्रामा पनि हेर्दै थियौं।
2: हजुर दाई, अनि हामीले यो कुरा पनि आजको अध्ययनबाट सिकेका छौं कि येशूको पुनरुत्थानको सुसमाचार पावलले प्रसार गरेका छन् र उनी फेरि प्रेरित भएको तथ्यलाई पनि यो अध्ययनबाट चाहिँ बताएका छन्।
3: हो भाइ, र अर्को कुरा, येशू ख्रिष्ट हाम्रो मुक्तिदाता, उद्धारकर्ता, गोठालो हुनुहुन्छ। हामीले भोग्नुपर्ने दुःख उहाँले लिनुभएको छ। उहाँले हाम्रो स्थान लिनुभयो र हामीलाई उद्धारको लागि ढोका खोल्नुभयो। यसकारण जसरी ख्रिष्टले आफैलाई हाम्रो खातिर दिनुभयो, के हामी पनि त्यसरी नै आफैलाई उहाँको लागि दिएका छौं? कारण हामी उहाँमा रहन सकौं, ख्रिष्टले हामीलाई पर्खिरहनु भएको छ।
2: साँच्चै नै, र आदरणीय श्रोताहरू, हामी आशा गर्दछौ जति पनि आजको अध्ययनबाट हामीले यी कुराहरू अध्ययन गरेका छौं, यीबाट चाहिँ तपाईँले हामीलाई निरन्तर विगतका दिनहरूमा चाहिँ फोन गर्नुहुनेछ र तपाईँको प्रतिक्रिया आशिषहरू हामीलाई बाँड्नुहुनेछ र हामी पनि आशिषित हुने मौका पाउनेछौ भनिकन हामी आशा गर्दछौ। र अन्त्यमा परमेश्वरको प्रेम, अनुग्रह र कृपा फेरि पनि हामी अर्को अध्ययनमा नभेटुन्जेलसम्म सधैँभरि रहिरहोस्। आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420979797।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248443।
1: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाह्री कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
5: राष्ट्रको लागि बक्सिङ,
6: स्वास्थ्यको लागि बक्सिङ,
5: आत्मरक्षाको लागि बक्सिङ, जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
6: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटार तर्फ, ओम शान्ति भवन नजिकै।
5: समय बिहान र बेलुका।
6: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 9841465649, 9841465649।
5: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरी बन्ने होइन त।
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
0: दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर।

0: त सके अर्को काम आइलागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित त धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रेल एचएल युबीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-057-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
3: भिटामिन डी,
1: भिटामिन बी12,
3: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। सिद्धलेक गाउँपालिका धादिङको सूचना: गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेक गाउँपालिका कृषि विकास शाखा, धादिङ।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपतिका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता। एमालेमा पार्टी पुनर्गठनको लागि हस्ताक्षर अभियान आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने एमाले अध्यक्ष ओलीको भनाई।
1: पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता गर्न राष्ट्रिय सभामा माग। विज्ञापनका लागि मात्र खोलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने सरकारको नीति।
2: विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो टेलिभिजन र छापिने पत्र पत्रिका त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ।
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा 6 उपसमिति गठन। कानून न्याय तथा मानवाधिकार समितिद्वारा कार्यविधि पारित।
3: माननीय मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्युज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
0: र इरानले गरेको हमलामा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनाको मृत्यु। साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग नेपाल पराजित।
4: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सवारी धनीहरूको सिन्डिकेटले कुनै बेलामा सड़कहरू कब्जा थिए र उपभोक्ता तथा यात्रुहरू निकै पीड़ामा थिए। जति नै थोत्रा भए पनि समितिको नामको सिन्डिकेटमा गाड़ीहरू बाहेक नयाँ सवारी साधन चल्न दिँदैन थिए। अब पनि नयाँ दर्ता बन्द गरिएपछि सम्भवतः पुरानै थोत्रा गाड़ीहरूको एकलौटी हुने हो कि होइन, यसमा सरकार सचेत हुनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता नलिए तत्काल राजीनामा माग गरेका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा विभिन्न दलका सदस्यहरूले प्रधानमन्त्रीले भारतको जमीन नेपालले मिचेको भन्ने अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने अडान राखेका थिए। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैर जिम्मेवार भएको बताउनुभयो।
6: प्रधानमन्त्रीले केही दिन अघि सर्वौं संसद प्रतिनिधि सभामा नेपालको भारतीय भूमि अतिक्रमण गरेको भन्ने आशय व्यक्त गर्नु अत्यन्तै गम्भीर र दुर्भाग्य विषय हो। यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद र नेपाली जनता समक्ष प्रस्तुत गरिनुपर्छ। यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रियसँग स्पष्ट रूपमा क्षमा याचना गर्नुपर्छ। राष्ट्रिय हितसँग जोड़िएको विषयमा भ्रम सृजना गर्ने छूट कसैलाई पनि छैन।
5: त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको हो। विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुभयो। उहाँले कपोकल्पित, आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप समेत लगाउनुभयो।
7: हालसम्म नेपाललाई र भारतलाई थाहै नभएको, सीमा विज्ञहरूले समेत जानकारी नपाएको, कहीँ कतैबाट पनि पुष्टि नभएको कपोकल्पित आधारहीन अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जाबोध मात्रै गराएन, नेपालीको हित विपरीत बोलेर राष्ट्रघात गर्नु हो।
5: नेकपा एमाले सांसद सम्झना देवकोटाले प्रधानमन्त्रीले संसदमा बोलेको विषयले सड़कदेखि सदनसम्म आलोचना सरकाएको भन्दै तत्काल सुधार गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। जिम्मेवार पदमा बसेर प्रधानमन्त्री तथ्यहीन विषयलाई सार्वजनिक गरेको भन्दै त्यसको विरोध समेत गर्नुभयो।
8: बिना तयारी राष्ट्र प्रमुख जस्तो एउटा व्यक्तिको इतिहासमा पहिलो पटक सुने कि यति राष्ट्र हितको विरूद्धमा राष्ट्रियता र स्वाभिमान सार्वभौम सत्ता जनता सम्पूर्ण जनता र मुलुकको विरूद्ध उहाँले बोल्ने कुरा दुर्भाग्यवश भयो भन्ने मलाई लाग्छ। नेपाल भारतको सीमा सम्बन्धमा दिनुभएको असत्य भ्रमक गैर जिम्मेवार राष्ट्रघाती अभिव्यक्तिले आम नेपाली जनताहरू सदनदेखि सडक सड़कसम्म पोखेका छन्, अब सम्हाल्न गाह्रो छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका अध्यक्ष लामिछानेले आज प्रधानमन्त्री मोदीलाई भेट्नु भएको हो। भेटमा नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गर्नु भएको छ। नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै वहाँले साझा सभ्यतासँग सम्बन्ध डिजिटल करिडोर र सहज तथा निर्वाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। पार्टीभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बहस चलिरहँदा वहाँले यस्तो बताउनु भएको हो। फागुन 21 निर्वाचनपछि पहिलो पटक आज सार्वजनिक कार्यक्रममा बोल्नुभएको अध्यक्ष ओलीले भर्खर महाधिवेशनबाट निर्वाचित भएकाले विधि र पद्धति अनुसार नै आफ्नो बहिर्गमन हुने प्रश्न पार्नु भएको हो। अप्ठ्यारो परिस्थितिमा नेतृत्व छाड्ने गरी आफू अध्यक्ष नबनेको भन्दै अध्यक्ष ओलीले आफू लक्षित गतिविधि बन्द गर्न निर्देशन समेत दिनुभएको छ। काठमाडौँमा शुरू भएको पार्टीको दुई दिने सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटनमा अध्यक्ष ओलीले भन्नुभयो,
1: गएको पुस 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। कुनै आशंका हुन सक्छ मैले बीचैमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम दिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
5: प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि 6 उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार ती उपसमितिहरू गठन गर्ने निर्णय सर्वसम्मतिले गरेको हो। समितिकी सभापति डाक्टर ओजस्वी शेरचनका अनुसार समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा नवप्रवर्तन अध्ययन उपसमिति, सूचना तथा संचार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ। यी सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहने गरी उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ। बैठकमा उपसमिति गठनको निर्णय सुनाउँदै सभापति डाक्टर शेरचनले भन्नुभयो,
9: समिति परामर्श तथा समन्वय उपसमिति गठन गर्न प्रस्ताव गर्छु। माननीय सदस्य लेखजन थापा, माननीय सदस्य पुकार बम, माननीय सदस्य प्रभात खान, माननीय सदस्य सीता तुकलिया, माननीय सदस्य रिंगला यादव, माननीय सदस्य रमेश कुमार मल्ल, माननीय सदस्य राधिका रम्तेल र माननीय सदस्य महावीर, माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी उल्लेखित प्रस्तावलाई पारित गर्न अनुरोध गर्दछु।
10: माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी प्रस्ताव समितिबाट पारित भएको व्यवहार जारी गर्नुहोस्।
5: यसैबीच संघीय संसद अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले वफादार छलफल गरी सो कार्यविधिलाई सर्वसमितिले पारित गरेको हो। समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई समेत समिति र उक्त कार्यविधि पारित गरिएको जानकारी दिनुभयो। कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थालाई समेत समावेश गरिएको छ।
3: कानून न्याय तथा मानव अधिकार समिति को कार्यविधि 2083 माननीय सदस्यहरूबाट प्राप्त भएको सम्पूर्ण सुझावहरूलाई समावेश गरेर सर्वसम्मतिले पारित गर्न निर्णयार्थ पेश गर्दछु। यसलाई सर्वसम्मतिमा माननीय मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्युज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
5: सरकारले विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलचनाले लोक कल्याणकारी विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यममाथि कडाई गर्नुपर्ने समय आइएको बताउनु भएको हो। मन्त्रालयमा आयोजित अन्तर्गतको विषयगत समितिको बैठकमा बोल्दै वहाँले जनताको करबाट संकलित रकमको दुरूपयोग हुन नदिने धारणा राख्नुभयो। मन्त्री तिमिलचनाले विज्ञापन र अनुदान प्राप्त गर्ने त्यसैले मात्र अधिकांश संचार माध्यमहरू सञ्चालनमा रहेको भन्दै त्यस्ता मीडिया हाउसको अध्ययन गरिने बताउनुभयो। संचार माध्यमहरूको प्रभावकारिता, रोजगारी सृजना तथा सार्वजनिक हितमा पुर्याइएको योगदानको समीक्षा गर्न आवश्यक रहेको औल्याउनुभयो।
2: विज्ञापनको लागि मात्रै स्थापना भएको संचार माध्यमले त्यसलाई के फाइदा पुर्याएको हुन्छ? त्यो अनुदान अथवा त्यो विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो, टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ, त्यसमा काम गर्ने मान्छेहरू के कस्ता हुन्छन्, त्यसले के कस्तो रोजगारी दिएको हुन्छ, कि नेपालको संचार जगतले त्यस्तो लोक कल्याणकारी विज्ञापनको पनि त्यसलाई पनि समर्थन गर्ने हो।
5: साझा खबरमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा भएको रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 13 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता लिएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछ। अब बंगलादेशले उपाधिका लागि फाइनल यो खेलको विजेतासँग खेल्नेछ।
0: सन्तोषी रावल बझाङमा सामान्य वर्षा र हल्का हावाहुरी चल्ने बित्तिकै बिजुली जाने समस्याले जिल्लावासी पीडित।
11: हरेक कुराहरूमा समस्या मान्छेलाई अँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ।
0: भरपर्दो विद्युत सेवा दिन माग रिपोर्टसँगै संसदमा प्रतिपक्षी दलका सांसदहरूका असन्तुष्टि बारेमा कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
13: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
14: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
15: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
13: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
15: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
16: बारी अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। शंखुवास सभाको होडखोलामा पर्ने चीनको नाका किमाथाङकामा पहिलो पटक सवारी साधन पुगेको छ। किमाथाङकाको पालिका स्थित योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष साहना लामा सहितको टोली पहिलो पटक भोटखोला गाउँपालिकाको गाड़ी लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाले खुशियाली मनाएका छन्। रेडियो खाँदबारी एफएम शंखुवा सभाले यो खबर पठाएको हो। बझाङमा सामान्य वर्षा तथा हल्का हावाहुरी लाग्ने बित्तिकै बिजुली जाने समस्या रहेको छ। पटक पटक हुने विद्युत अवरोधका कारण जिल्लावासीको दैनिकी प्रभावित बनेको छ।
18: अलिकति पानी पर्नासाथ बिजुली काट्ने गरिएको भन्दै स्थानीयवासीले नेपाल विद्युत प्राधिकरणप्रति गुनासो गर्दै आए पनि समाधान नभएको बताउने गरेका छन्। रातिको समयमा विद्युत अवरूद्ध हुँदा नागरिक अन्धकारमा बस्न बाध्य हुने गरेका छन् भने मोबाइल ल्यापटप लगायत विद्युतीय उपकरण चार्ज गर्न समेत समस्या हुने गरेको बताउनुहुन्छ जय पृथ्वी नगरपालिका 10 चैनपुरका गोकुल सिंह।
11: यो अलिकति पानी पर्ने बित्तिकै विद्युत बन्द हुने, अलिकति हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने, यसले गर्दाखेरि हरेक कुराहरूमा समस्या मान्छेलाई दौधारोको चपेटामा पारेको छ। बझाङ जिल्लालाई विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ, अरू उद्योग व्यवसायमा पनि त्यस्तै किसिमको ठप्प छ। यसलाई यो समाधान कहिले होला भन्नेमा हामी चिन्तित छौँ। अब यो विद्युत प्राधिकरणले अलिकति ध्यान दिनु पर्ला जस्तो लाग्छ मलाई। यस्तो तरिकाले हामीले कतिसम्म बस्ने? अब महसुल लिएकै छ, अब हामीले चाहिँ विद्युत त यस्तो बेलामा पनि बाल्न पाउनु पर्यो नि। अलिकति हावाहुरी आउने बित्तिकै चाहिँ बन्द हुने, लाइन काटिने,
18: बिजुली नियमित नआउँदा संचार सेवा समेत प्रभावित हुने गरेको छ। पठन पाठनमा पनि समस्या हुने गरेको गुनासो गर्दै अर्का स्थानीय रेशमी खड्का।
19: बझाङमा अलिकति पानी पर्न साथ हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने गरेको छ। अब हामी त विद्यार्थी मान्छे लेखपढ गर्न पनि धेरै समस्या हुन्छ, कहिले काहीँ हाम्रो बेलुका होमवर्क पनि छुट्ने गरेको छ, विद्युत नआउँदा अनलाइन क्लासहरू पनि छुट्ने गरेका छन्।
18: गाउँघरमा नागरिकले वैकल्पिक ऊर्जा योजना नहुँदा पनि बिजुलीको समस्या नहटेको बताउने गरेका छन्। छब्बीस पाती भेरा गाउँपालिका वडा नम्बर 3 की सुशीला बोहरा।
20: गाउँघरमा राष्ट्रिय लाइन जोडिएको छ तर विद्युत भने बेला बेला जाने गरेको छ। अब गाउँमा सोलर लाइट जस्ता साधनहरू केही पनि छैनन्। कहिले काहीँ विद्युत नआउँदा हामीले अन्धकारमा बस्नु परेको छ, यसले गर्दा हामीले धेरै शास्ति खेप्नु परेको छ।
18: नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले भने खराब मौसमका कारण बिजुली अनियमित हुने गरेको बताउनुभयो। विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख दिनेश पौडेलका अनुसार जिल्लाको भौगोलिक अवस्था, पुराना लाइन तथा हावाहुरीका कारण बेला बेलामा विद्युत सेवा प्रभावित हुने गरेको हो।
21: अहिले हावाहुरीको समयमा के हुन्छ भने पानी पर्दाको समयमा खासै त्यति अवरुद्ध हुँदैन, खासै हावाहुरीको कारण चाहिँ बढी त्यही लाइन चाहिँ अवरुद्ध हुन्छ। रुख लाइनमा पर्छन्, त्यो लाइनमा परिसकेपछि त्यो लाइन तपाईँको अवरुद्ध हुन्छ, लाइन लाग्दैन। समस्याको डर भनेको त्यो रुखको हाँगाहरू र रुखहरू र बाँसले गर्दाखेरि चाहिँ लाइनमा पर्दाखेरि चाहिँ लाइन दिने ठाउँ चाहिँ अर्को त हुन्छ। रुख लगाएर कतिपय हाम्रो ठाउँमा गाउँपालिकामा टापरको तपाईँको प्रसार लाइन र दिशा लाइन पनि क्षति भएको छ। त्यसको मर्मत गर्न पनि प्राविधिक टोली यहाँबाट चैनपुर प्राविधिक टोली र पाँचवटा प्राविधिक टोली पठाउनु पर्ने हुन्छ।
18: बारम्बार बिजुली अवरुद्ध हुँदा गरिएको गुनासोको सम्बोधन नभएकोमा बझाङवासी दुखी त छन् नै, बिजुलीको विकल्प खोज्न पनि उनीहरूले अनुरोध गरेका छन्। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तडावाज, बझाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा
21: लाइनमा पर्दाखेरि लाइन दिने ठाउँ चाहिँ अर्को त हुन्छ। रुख लगाएर कतिपय हाम्रो ठाउँमा गाउँपालिकामा टापरको तपाईँको प्रसार लाइन र दिशा लाइन पनि क्षति भएको छ। त्यसको मर्मत गर्न पनि प्राविधिक टोली यहाँबाट चयनपुर प्राविधिक टोली

0: बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो।
1: अहिलेका प्रधानमन्त्री प्रतिको असन्तुष्टि लगायतका कुराकानी बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छन्यो।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा सा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
5: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
6: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रासोपाको बहुमत भए पनि कानून निर्माण र संसदीय प्रक्रियामा एक्लै हिँडे बाटो लिन नहुने प्रतिपक्ष दलका सांसदहरू बताउँछन्। साथी लीलप्रकाशनले नेकपाका सांसद गणेश विकसँग कुराकानी गर्नुभएको छ।
0: हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो, त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिले काहीँ चाहिँ यस्ता खालका कानूनहरू चाहिँ समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थितिहरू सिर्जना हुन्थ्यो। तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरू चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ। अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरू 2034 सालका 2018 सालका 2021 सालका कानूनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ होइन। जस्तै भूमि सुधारको ऐन हामी 2021 काम गरिरहेका छौँ होइन, अनि त्यसपछि हामी जाने श्रम ऐन 2029 काम गरिराखेका छौँ। यस्ता थुप्रै छन्।
8: त्यो समसामयिक बनाउन नसक्नु भनेको दुई तिहाई नपुगेर त्यस्तो भएको थियो, ढिलासुस्ती भएको थियो,
0: दुई तिहाई नपुगेर पनि हो। अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि समाजको संरचना, त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता पनि जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे, गणतन्त्रसम्म आइपुगे होइन। तिनै कर्मचारीहरू आए, तिनै जाने कतिपय नेताहरू आए, जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो। जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिने संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन। अब उहाँहरूले चाहिने यो टेक्नोलोजी बुझ्नु भएको छ, अहिलेको डिजिटलको युग बुझ्नु भएको छ। त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ।
8: अहिले त्यो देखिन्छ
0: किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन, उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिने सम्भावनाहरू देखिन्छ।
8: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौँ जस्तो
0: होइन। यस्तो युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीभन्दा जेठा छन् भन्ने त भएन नि त। हाम्रा चाहिने पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन। जस्तै अब नेपाली कंग्रेसको चाहिने इलामबाट जितेर आउनुभएको चाहिने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ, सुभाष नेमाङ होइन, हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर चाहिने हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त। अब हामी पनि पहिलोपल्ट गा हुनाले नयाँ नै हौ।
8: अब पहिलेको संसदकोमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्नो आफ्ना छुट्टा छुट्टी कितामा उभिने देखिने खालको हुन्थ्यो। अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस्, यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटका देखिन्छ कि देखिन्न?
0: होइन, त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन। जस्तै मैले चाहिने म दलित कम्युनिटीबाट चाहिने हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ यसको छलफल गर्न खोज्छु। अब 17 जना मध्ये 14 जना त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
8: दलित समुदायमा।

0: समुदायबाट होइन, अब उहाँहरूलाई उहाँहरू तयार हुनुभयो भने हामी तिनजना तयार भएर चाहिँ सँगै जान सक्छौँ होइन,
1: अहिलेसम्म तयार देख्नु भएको छैन,
0: अब हामी मात्र तयार भएर होला साथी केही गरौँ भने नि, अब उहाँले पार्टीलाई सोध्नुपर्ने, पार्टीले के भन्छ, अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन, अब हामीलाई पनि कतिपय होला तर पनि जाने थियो। मैले के भन्नु खोजे त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुवाङजीको प्रस्तुति सुनिन्छ, त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ, अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ, उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि चाहिँ यो तपाईँले भनेको कुराबाट त्यो कुरामा चाहिँ हामी फरक राख्नुपर्छ भन्ने कुरामा हामी कतै पनि छैनौँ होइन, तर चाहिँ अब उहाँहरूले चाहिँ बहुमतको दम्ब देखाएर चाहिँ तिमीहरू नभए पनि हुन्छ, हामी एक्लैले यो सब गर्न सक्छौ, अहिले हामी संसार बुझेर आएका छौँ, अर्थमन्त्री विश्व घुमेर आएको, पर्यटन मन्त्री त्यस्तै, अरू सबै त्यस्तै, त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैनौ। जस्तो अब केही महिला नेताहरू हुनुहुन्छ होइन राष्ट्र स्वतन्त्र पार्टीको होइन, अब कतिपय उद्योगीहरू विविध खालको चाहिँ उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ, उहाँहरूको चाहिँ त्यो सेक्टरल जुन क्षमता छ त्यो जाने वास्तवमा राम्रो छ होइन, त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ, तर जाने अब यो तिमीहरू पुराना हो, तिमीहरूले 35 वर्षदेखि खायौ, तिमीहरूले जाने केही पनि गरेनौ भन्यो भने अब यदि उनले भने अस्ति गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त होइन, यो त बटन दबाएर हुने कुरा त छैन होइन, यो त संरचनाले यसरी बाँधिया छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो, जब उहाँको आफ्नै सांसदहरू पढ्न थालेपछि घर भत्काउने काम बन्द गर्नुभयो,
1: भत्काउन पाइएन भनेर अदालतमा मुद्दा
0: पनि पर्यो होइन, अनि त्यसले गर्दाखेरि के त मुद्दा बन्द भए पनि अहिले पनि भत्काउने काम त सुरु।
1: तपाईँको अब अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मी ग्रुपमा पनि हुनुहुन्थ्यो, र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला, यो जुन खालको एउटा सरकारले कदम चाले नि, तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चालेछ नि, तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेछ?
0: होइन, यो नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा, जब तपाईँले दाङको जाने युनिभर्सिटीमा कति ठुलो जमिन छ भन्नु न, दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ होइन, अनि त्यस पछाडि जाने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ, तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब चाहिँ अतरिया लम्की चिसापानीको के भन्छ जाने हाम्रो नेपालगञ्जको यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने भने ती सब अधिकांश जाने ऐलानीमा छन्, अनि ती ऐलानी गरिबले जाने ओगटेर बसेका छन्, दलितले
1: भनेको अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ,
0: गलत छ, गलत छ, किनभने जाने मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेका थियो होइन,
1: पटक पटक कयौं सरकारले गठन गर्दै खारेज गर्दै
0: त्यो एउटै कुरा थिएन, 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनिया थिए सरकारको घोषणामा, त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्दा ऐन थियो 2076 पछाडि, उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 वटा पालिका जसमध्ये ललितपुरको जाने महानगरपालिका होइन एउटा जाने भक्तपुरको जाने भक्तपुर नगरपालिका, यी दुईटा नगरपालिका बाहेक 751 वटा नगरपालिकाले जाने त्यो आयोगसँग सम्झौता गरेका थियो, त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्रीजी थियो योभन्दा अगाडि होइन, त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन, उहाँले तथ्याङ्क सङ्कलन गर्न सहयोग गर्नु भएन, त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो, उहाँले त्यही बेलामा चाहिँ सक्कल र नक्कली छनौट गरेर दिएको भए यहाँ लालपुर्जा बाँड्ने काम उहिले सकिन्छ,
1: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनीतिक दलहरूले काम गर्न नदिएको त्यसकारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको थियो,
0: होइन सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो नि, उहाँले त सुकुम्बासीको काम गर्नु छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ। सरकारले विज्ञापनका लागि मात्र खोलेका संचार माध्यममाथि कडाई गर्ने भएको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ र महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: है मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
10: बाबा बाबा म त आज स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
14: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट छगर तल
14: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
14: 9861975447।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: Uri, era ta? Lau.
1: Aha, kati ramro mangalsutra. Kaha bata lyago?
0: Kaha bata hunu ni? Maile didibaini sunchadi gargahana udyog bata lyako ni.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818 32 74 73 9861 75 49 88 9861 75 49 88
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू आधुनिक शिक्षण वातावरण नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर सिट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
4: लस है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहारा दिन प्रे रखोरमा नग फारममा असिम टमाटर की टनेलमा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यंगबा असिम दिम सम्मन बोरबरी ध्वनिला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
5: ओ मेज्यू नमस्कार है।
0: नमस्कार नमस्कार मेज्यू नमस्कार।
5: ल बधाई छ है बिहेवान लाग्नु भएछ।
0: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या
5: है मेज्यू। म त बिहेमा आउँदिन होला।
0: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
5: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
0: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
5: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
0: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्, फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
6: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
9: सम्पर्क मोबाइल 9741-031-4029।
10: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङघाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
10: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङघाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
10: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98140055754 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
11: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
11: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
11: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
9: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
12: राष्ट्रको लागि बक्सिङ,
11: स्वास्थ्यको लागि बक्सिङ,
12: आत्मरक्षाको लागि बक्सिङ। जिल्ला बक्सिङ संघ धादिङद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी काजी पाण्डेद्वारा द पावर फिटनेस सेन्टरमा बक्सिङ ट्रेनिङ सञ्चालन भइरहेकोले बक्सिङ सिक्न चाहनुहुने खेलाडीहरूलाई सम्पर्क गर्नुहुन जानकारी गराइन्छ।
11: स्थान द पावर फिटनेस सेन्टर, शान्त बजार चोकबाट राइटातर्फ ओम शान्ति भवन नजिकै।
12: समय बिहान र बेलुका।
11: थप जानकारीका लागि रेगन श्रेष्ठ, सम्पर्क नम्बर 98 41 65 64 99 98 41 65 64 99।
12: बक्सिङ सिकेर राष्ट्रिय खेलाडी र लाहुरे बन्ने होइन त?
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: बुढा आज इन्टरभ्यू थियो के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
1: होइन के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
3: रङमाझे आरसीसी दिम गोरा चहरदिन प्रे रखोरमा नग फारममा असिम चमटारकी टनेलमा सिङबै सुर सिङजेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आहिनै रोमा स्टेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
1: ओहो हैन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि?
4: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ, हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी एस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: खै जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार विज्ञापन बोर्ड
0: सिद्धलेक गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा, धादिङ। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510 63 802 98510 63 802।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भारतको प्रधानमन्त्री भन्नुभयो.
3: एल निन्यो मौसमी अवस्थाले नेपालमा कस्तो प्रभाव पार्न सक्छ?
4: जुन जुलाईको मिटसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, जुलाईको मिट पछि चाहिँ एकदम ठुलो वर्षा हुने सम्भावनाहरू रहन्छ.
3: र इरानले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा हमला गरेको कुवेतको भनाई. तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार.
5: समाचार फडिन र दाहालबाट सुन्नुहोस्. कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा गरिएको इरानी ड्रोन हमलामा परेर कम्तीमा एकजनाको ज्यान गएको र 63 घाइते भएको जनाएको छ. अधिकारीहरूले झिसमिसेमा गरिएको सो हमलामा गैर सैनिक पूर्वाधार र कूटनीतिक मिशनहरूमा क्षति पुगेको बताएका छन्. बीबीसी संवाददाता योलान नेल भन्छिन्, कुवेत माथिको आक्रमणमा विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको कुवेती नागरिक उड्डयन निकायले जनाएको छ. अर्को सूचना नभएसम्मका लागि उडानहरू स्थगित गरिएका छन्. बीबीसी संवाददाता योलान्ड नेल. कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ. सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ. इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ. त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाई छ. अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टले बताएको छ. अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ. 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाड़ीबाट हुने तेल र ग्यासको आपूर्ति द्वन्द्वपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ. तर द्वन्द्व समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छने उसको भनाई छ. युक्रेनले श्रृंखलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रूसी युद्धपोतमा प्रहार गरेको बताएको छ. उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो. राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन्. उक्त शहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मञ्चको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो. झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन्. अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरूद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ. 10% शुरू हुने उक्त भन्सार कर चीन, युरोपेली संघ र युके सहितका देशहरू विरूद्ध लक्षित छ. यूले अमेरिकी आरोप पूर्ण रूपमा तर्कहीन रहेको प्रतिक्रिया दिएको छ. र भारतको राजधानी दिल्लीमा एउटा बहुतले भवनमा आगो लाग्दा कम्तीमा 21 ज्यान गएको छ भने कैयौं घाइते भएका छन्. एउटा निजी अस्पतालमा उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त उक्त भवनमा बस्दै आएका थिए. खबरहरूमा पीड़ित मध्ये धेरै भारतमा उपचार गराउन आएका विदेशी नागरिक र उनीहरूलाई हेरविचार गर्न आएका तिनका आफन्त रहेको जनाइएको छ. यो बीबीसी नेपाली सेवा हो.
3: साझापखमा पुनः स्वागत छ. सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ. भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्. लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै एक घण्टा लामो छलफल भएको बताइएको छ. औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक संवाद पनि भएको लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। एक रिपोर्ट। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी

0: उहाँले भन्नुभयो म नेपाल गए पहिलोचोटि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, 1 घण्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौँ, पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
1: दुई देश बीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढाइने नेता बोहराले बताए।
0: लगत्तै हाम्रो मन्त्री शिशिर खनालको भारत भ्रमण त भएको छ, परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हाम्रा कन्सर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा अब विवाद रहेन र भनौँ न ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चिज, सरकारले गर्नुपर्ने चिजहरू हामीले अगाडि बढायौं भने त्यो कामहरू हुन्छ।
1: कतिपय कूटनीतिज्ञहरूले राष्ट्रपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबूत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थाँतिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढ़ाउन सक्ने अवसर सृजना गर्न सक्ने बताए।
2: दुवै देशको बीचमा विश्वास बढ़ेको बेलामा मलाई लाग्छ दुई तीनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठूलो आयोजनाको कुरा गर्दा पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ़न सक्छन् बेलामा हो गर्ने होइन। अब कति कुराहरू होला तिनीहरू चाहिँ अब वार्ताबाट शुरूआत हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै शुरू हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
1: सोमबार 5 दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढ़ाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
3: प्रधानमन्त्री भालेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगतै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
4: बोलेर रोको कि रोक्ने समय उसको त्यही थियो थाहा भएन, प्रधानमन्त्री पनि बोल्ने पुलिस इन्डियन पुलिस आएर पनि रोक्ने भयो।
3: सुस्ताको सीमालाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले जेठ 17 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी कोशन राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको भारतीय पक्षले विवादित क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढ़ाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
5: सुस्ता क्षेत्रलाई चाहिँ अब दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट सशस्त्र प्रहरी बल मार्फत
3: तटबन्ध निर्माणको लागि 2 चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्धलाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतले सहमति बिना नबनाउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
4: त्यो जग्गा 22 सालमा महेन्द्र राजाले भूमि सैनिक राखेर बाँडेर पूजा पनि दिएको जग्गा हो।
3: सन् 1816 सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बालीले धार परिवर्तन गरी पश्चिमतर्फ च्यान्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी, बुटवल।
1: अब अर्को प्रसंग अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि शुरू हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने

0: हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एशियामा मनसूनको याम शुरू हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौं।
1: अब केही दिनपछि मनसून आउँदैछ। यो मनसूनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ। एभरेज जति पानी पर्नु पर्ने थियो त्यो पानी भन्दा धेरै कम गर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिड पछि चाहिँ एकदम ठुलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ सबै क्षेत्रमा नपरिकन ठाउँ ठाउँमा। घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू, पहिरो जाने, बाढी आउने पनि हुन्छ। हामीले 24 पनि प्रेडिक्सन राइट प्रेडिक्सन दिएका छौँ। 24 चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठुलो धनजनको क्षति भयो। 25 चाहिँ बढी सतर्क हुनुभयो, त्यसकारण अब 26 झनै सचेत हुनुहुन्छ होला।
2: भनेपछि तपाईँले भनेको कुरा सुन्दाखेरि चाहिँ आम मानिसले चाहिँ यो कम पानी पर्छ भन्ने एल निन्योको प्रभाव परे पनि कुनै बेलामा चाहिँ फेरि ठुलो पर्न सक्छ है भनेर सचेत चाहिँ दुवै किसिमबाट हुनु पर्यो।
1: कम पानी पर्नु राम्रो होइन, तर धनजन र उसको लागि चाहिँ कम पानी पर्दाखेरि त्यस्तो क्षति हुँदैन। पानी नपर्दाखेरि हुने अर्को डिजास्टर के भनेको
2: कृषिमा पर्छ।
1: एग्रिकल्चर सेक्टर सातै जान्छ, जलविद्युतको क्षेत्र
2: अनि यो जुन एल निन्यो भनेको छ यसपालि त अझ त्यो पनि शक्तिशाली भएर सुपर एल निन्यो हुन्छ भनेका छन्, त्यो भनेको चाहिँ के हो, त्यो खास हुने के हो?
1: समुद्रको सतहको यो तापक्रम चाहिँ जति पहिला बढ्थ्यो त्यो भन्दा नि सुपर एल निन्योमा चाहिँ झनै बढ्छ भन्ने कुरा हो।
2: एल निन्यो विगतमा पनि भएको थियो, त्यो बेलामा पनि नेपालमा यस्तै खालको देखा परेको थियो असर?
1: विगतमा पनि ड्राई धेरै वर्ष ड्राई छ, जुन जुन साल एल निन्यो छ त्यो बेलामा चाहिँ हाम्रो ड्राई पिरियड चाहिँ बढी छ। यो चाहिँ यो मनसुनको समय
0: उनी थिए त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल, साथी संजय ढकालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिका र इरान बीच ताजा तनावका विवरणमा तेहरानले गरेको ड्रोन हमलामा एकजनाको ज्यान गएको र कयौं घाइते भएको कुवेतले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेल ट्याङ्करमाथि हमला गरेको भन्दै आफूले मध्यपूर्वका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
3: स्थानीय अधिकारीहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन हमलामा एकजनाको ज्यान गएको र 60 भन्दा बढी घाइते भएको जनाएका छन्। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक इरानी अतिक्रमण भनेको छ भने त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक मिशनहरूमा पनि क्षति पुगेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाले इरानी तेल ट्याङ्कर र केसम टापुमा रहेको दूरसञ्चार टावरमा गरेको हमलाको बदलामा ती आक्रमण गरिएको जनाएको छ। त्यसअघि अमेरिकाले आत्मरक्षाका लागि इरानमाथि आक्रमण गरेको भन्दै कुवेत र बहरेनमा प्रहार गरिएका क्षेप्यास्त्रलाई निस्तेज बनाइएको जनाएको थियो। तेहरानले कुवेतमा 2 र बहरेनमा 3 क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाले बताएको थियो। यसअघि अमेरिकी सेनाको सेन्ट कमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो। त्यसलाई उसले 13 अप्रेलमा शुरू भएको होर्मुजको जलमार्गमा वाशिङटनको नौसेना नाकाबन्दीको एक भागको रूपमा औल्याएको थियो। पछिल्लो द्वन्दले धर्मराउँदो अवस्थामा देखिएको अमेरिका इरान युद्ध विराममाथि थप प्रश्नहरू खड़ा गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: रेडियो बिहानी समय संकेत यति बेला रातको 9 बज्यो।